0: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
1: के गरौ त म, यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
0: दाइ बरु एक पटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि, के थाहा त्यहाँ उपचार भइहाल्छ कि।
1: तैले भन्छस् भने लौ जाम न त त्यो सत्कार मेडिकलमा एकपटक।
2: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 091-560-095, मोबाइल नम्बर 98-484-27-359।

0: कैश से ता ले लीते
1: एंसल पैक किन लीते
2: जहिया फेन जहां फेन पैक खरीद करी 25% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश फिर ता ले लीते
2: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
3: ओहो मेयर साहब नमस्कार है
4: नमस्कार अध्यक्षज्यू के छ त तपाईँको गाउँपालिका तिरको खबर
3: हाम्रो त बिजोग छ मेयर साहब अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको
5: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन
3: होइन के जादु गर्नुभयो
4: अब के जादु भन्नु हो अध्यक्षज्यू ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ यसकारण त्यति नोक्सानी हुन पाएन
3: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौं नि
4: हो त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो
5: होइन खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब
4: त्यति मात्र होइन अध्यक्षज्यू धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं जस्तै पाकेको अन्न भित्राउने पाकेको छैन भने 2-4 दिन नकाट्ने ठूलो नहर पनि सफा गर्यौं अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं
3: हुन त हो है अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न
4: ल सुन्नुहोस् हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं बाल बालिका वृद्ध वृद्धा गर्भवती तथा सुत्केरी अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं
3: ए अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त
4: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती सुत्केरी ज्येष्ठ नागरिक बाल बालिका अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ
3: अनि अत्याधिक पानी परेर बाढी आउन लागे के गर्नुहुन्छ त
4: हो नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ
3: ओहो बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ
6: विपद बारे चासो राखौ चनाको बनाऊ
7: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश
8: हेरामे दिन रात गरी मरी मरी पैसा कमायो तर के गर्नु यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ अनि सबै पैसा स्वाहा
9: हो नि बिरे मलाई नि त्यस्तै पर्यो नि हेर्न अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि हेर्न
10: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
9: के गर्छ र सन मेडिकेयरले?
10: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
9: यति गरेपछि धेरै राहत हुने रहेछ त?
10: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
9: चिया पनि खाइयो, कुरो पनि बुझियो है केटा।
11: तपाईँ सुन्दै हुनुहुन्छ समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर FM 101 मेगाहर्ज।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 8 गते सोमबार, अगस्त 24 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको द्वादशी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: सीमावर्ती शहरमा तारे होटलको लहर, पौने 2 खर्ब लगानी, धनकुटाको तरकारी बंगलादेश र भारतीय बजारमा किसान लखपति बन्दै।
1: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सुविधा बढ़ाउन सुझाव, लगानी व्यापार तथा आर्थिक सहकार्य विस्तारमा एनआरएनएसँग समझदारी, मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध।
0: संचालनमा आउँदै 10 प्रसारण लाइन, नाडाको प्राथमिकतामा स्वदेशी उत्पाद, वनस्पति तेल निर्यात धान्दै व्यापार घाटाको खाडल भने अझै उस्तै।
1: गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 जना मजदूरको मृत्यु, बेलायतका प्रधानमन्त्रीको युक्रेन भ्रमणमा राजनैतिक चासो, क्यानाडालाई व्यापार युद्ध नगर्न अमेरिकाको चेतावनी।
0: र 14 दक्षिण एसियाली खेलकुद आगामी 20 चैतमा 28 खेल समावेश हुने, नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोना लिसाले बंगलादेशका 20 प्रशिक्षकलाई प्रशिक्षण दिने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा जापानिज इन्सेफ्लाइटिसको जोखिम र त्यसका लागि स्वास्थ्य मन्त्रालयले लिएको सतर्कताको प्रसंग।
1: जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ़न थालेपछि सबैभन्दा बढ़ी प्रभावित क्षेत्रमा खोप अभियान संचालन गर्ने तयारी थालिएको छ। बालबालिकाका लागि खरिद गरिएको खोप पहिलो चरणमा मृत्युदर उच्च भएको झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई लगाइने निर्णय गरिएको छ। झापामा संक्रमण हुनेको मृत्युदर 60% छ। शुरूमा झापाका 30 वर्षभन्दा माथिका व्यक्तिलाई खोप लगाइने र पछि उच्च जोखिम भएका अन्य जिल्लामा पनि विस्तार गर्ने स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
3: उच्च जोखिम भयो, हामीले संक्रमणको पुष्टि भएको अनुपात हेर्दा 25 वटा जिल्लाका 59 स्थानीय तहहरू छन्। त्यसमध्ये अलि बढ़ी जोखिम भएका ठाउँहरूमा बाल बालिकाहरूमा खोप लगाउनु पर्ने समयमा छुटेको छ भने त्यहाँ चाहिँ अभियानकै रूपमा हामीले खोपलाई निरन्तरता दिन्छौं, त्यसै अनुसार लिएर जान्छौं। कसैको पनि त्यसरी खोप लगाउनु पर्ने उमेर समूहका बाल बालिकाहरू जापानिज इन्सेफ्लाइटिसको खोप लगाउन छुट्नु भएको छ भने हामीले 5 वर्ष उमेर समूहका बाल बालिकालाई नजिकको स्वास्थ्य संस्थाको स्वास्थ्य कर्मीहरूसँग, महिला स्वास्थ्य स्वयं सेविकाहरूसँग समन्वय गरेर खोप लगाउन सक्छौ। अर्को जापानिज इन्सेफ्लाइटिससँग जोडिएको कुनै पनि जिज्ञासा भयो भने स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको 1115 नम्बरको हटलाइन नम्बर छ।
1: यसैबीच पछिल्लो 6 सातामा कम्तीमा 21 जनाको मृत्यु भएको छ भने 59 जना संक्रमित भएका छन्। झापा जिल्लामा 10 जनामा संक्रमण पुष्टि भएकोमा 6 जनाको मृत्यु भएको छ। यो भनेको 60% मृत्युदर हुने मन्त्रालयले जनाएको छ, जुन देशभरिमै सबैभन्दा उच्च रहेको छ। यसैबीच पछिल्लो समय झारापखलाको संक्रमण बढ़दै गएको छ। शुक्रराज टपिकल तथा सरुवा रोग अस्पताल टेकुका अनुसार पछिल्लो 2 सातामा झाडापखलाका बिरामी करिब 3 गुणाले बढ़ेका छन्। यसको कारण दूषित खानेपानीलाई लिएको छ। ललितपुरका 3 स्थानीय तह, ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक कार्यालयबाट संकलन गरिएका खानेपानीका नमूनामा हानिकारक जीवाणु भेटिएको स्वास्थ्य संस्थाले बताएका छन्।
0: अब शिक्षाको प्रसंग। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि थालेको सुझाव संकलनमा सरोकारवालाहरूले संविधानले नै व्यवस्था गरेको अनिवार्य तथा निशुल्क शिक्षाको प्रावधान कार्यान्वयन हुनुपर्नेमा सुझाव दिएका छन्। 7 वटै प्रदेशबाट सुझाव लिएर फर्किएको शिक्षा मन्त्रालयले हिजो काठमाण्डुमा सरोकारवालाको बीचमा छलफल चलाएको थियो। त्यहाँ पनि अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयनको विषय उठाइएको छ। प्रदेश स्तरीय छलफलबाट फर्केका शिक्षाविद विद्यानाथ कोइरालाले त्यहाँका सुझावहरू सुनाउँदै सबै प्रदेशमा अनिवार्य तथा निशुल्क शिक्षा लागू गर्नुपर्ने माग उठेको सुनाउनुभयो। संविधानले शिक्षालाई मौलिक हक राखेको छ। अनिवार्य तथा निशुल्क शिक्षा ऐनले कक्षा 8 अनिवार्य सहित कक्षा 12 शिक्षा निशुल्क हुने व्यवस्था गरेको छ। सरकारी तथ्याङ्क अनुसार नै 7.5 लाख बालबालिका विद्यालय भर्ना हुन नसकेर बाहिर छन्। कक्षा 8 पूरा नगरी विद्यालय छाड्ने प्रवृत्ति कायमै छ भने निशुल्क शिक्षा कार्यान्वयन हुन सकिरहेको छैन। कुनै न कुनै शीर्षकमा सामुदायिक विद्यालयले नै विद्यार्थी अभिभावकसँग शुल्क लिँदै आएका छन्। प्रदेश स्तरमा शिक्षकका सेवा सुविधा, बाल विकास तह ईसीडीदेखि कक्षा 12 शिक्षकका व्यवस्थापन, विद्यालय संरचना, भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर, पाठ्यक्रम, विद्यालय व्यवस्थापन समितिका विषयमा सरकारवालाहरूले कुरा उठाएको शिक्षाविद कोइरालाले बताउनुभयो। काठमाडौँमा भएको छलफलमा स्थानीय तहका जनप्रतिनिधिहरूले पनि निशुल्क शिक्षा कार्यान्वयन हुनुपर्ने र विद्यालय शिक्षा पालिकाको एकल अधिकार भएको बताए। नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुंगानाले संविधानले नै व्यवस्था गरेको स्थानीय तहको एकल अधिकार र अनिवार्य तथा निशुल्क शिक्षाको व्यवस्था कार्यान्वयन गर्न सुझाव दिनुभयो। संघ सरकारले आवश्यक शिक्षक दरबन्दी नदिए पनि कतिपय गाउँपालिका नगरपालिकाले निशुल्क शिक्षा लागू गरेको पनि उहाँले सुनाउनुभयो। स्थानीय तहले कक्षा 12 संचालन र व्यवस्थापन गर्न अधिकार पाएको जनाउँदै त्यसमा हस्तक्षेप नगर्न पनि ढुंगानाले सचेत गराउनुभयो। शिक्षा मन्त्री सशिन्त पोखरेलले भने तीनवटै सरकारको तालमेल मिलाएर शिक्षा क्षेत्रलाई अगाडि बढ़ाउने समय आएको बताउनुभयो। जिम्मेवारीबाट भाग्न नमिल्ने भन्दै विद्यार्थीलाई केन्द्रमा राखेर विधेयक अघि बढ़न लागेको उहाँले बताउनुभयो। स्थानीय प्रदेश र संघीय सरकार बीचको समन्वय बढ़ाएर अघि बढ़ने पनि उहाँले प्रतिबद्धता जनाउनु भएको छ। विद्यालय शिक्षा विधेयक अघि बढ़ाउँदा सबै समस्या समाधान गर्न नसके पनि समस्याको सम्बोधन हुन सक्ने शिक्षा मन्त्री पोखरेलको भनाइ छ। निजी विद्यालय संचालक, अभिभावक, विद्यार्थी, शिक्षक प्रतिनिधिले छलफलमा आफ्ना गुनासो र सरोकार सुनाएका छन्। एक दर्जन भन्दा बढ़ी विद्यार्थी प्रतिनिधिले शिक्षकको नीति निर्माणमा विद्यार्थीको यसलाई फेरि सुन्नुहोला एक दर्जन भन्दा बढ़ी विद्यार्थी प्रतिनिधिले शिक्षाका नीति निर्माणमा विद्यार्थीको सहभागिताको खोजी गरे भने पाठ्यक्रम समय सापेक्ष सुधार हुनुपर्ने, सिप र प्रविधिलाई प्रश्रय दिनुपर्नेमा पनि सरोकारवालाको जोड़ छ।
4: प्रमुख प्रतिपक्ष दल कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी पूर्ववत फैसलामा सर्वोच्च अदालतले निस्सा प्रदान गरेपछि अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन प्रक्रिया अघि बढ़ाउन राजनीतिक र प्राविधिक चुनौती देखिएका छन्। यस अवस्थामा मंगिरभित्र महाधिवेशन गर्नै पर्ने पार्टी विधानको बाध्यता सम्बोधन नहुने र यसले पार्टीकै वैधानिकतामाथि प्रश्न उठ्ने सम्भावित जोखिम बढ़ेको विज्ञहरूले बताएका छन्। संविधान र राजनीतिक दलसँग सम्बन्धित ऐनले 6 म्याद थप्न सक्ने सुविधा दिए पनि यसको प्रयोगलाई लिएर पार्टीका दुवै पक्ष मात्र होइन कानूनविद पनि विभाजित भएको देखिन्छ। 5 महाधिवेशन गरिसक्नुपर्ने कांग्रेस विधानको बाध्यात्मक अवस्था छ। 14 महाधिवेशनको कार्यतालिका अनुसार आगामी मंगिरभित्र 15 महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने कांग्रेसलाई बाध्यता छ। तर 14 महाधिवेशन पक्षदलको माग अनुसार प्रक्रिया रोकिएर मंगिरभित्रै महाधिवेशन गर्न सहज हुने छैन। यस्तो अवस्थामा पुरानो लोकतान्त्रिक दल कांग्रेसको वैधानिकता नै अस्तित्वमै संकटमा पर्न सक्ने भन्दै नेताहरूले चिन्ता व्यक्त गर्न थालेका छन्। कांग्रेस विधानको परिच्छेद 12 विविध अन्तर्गत पदावधि सम्बन्धी व्यवस्था गरिएको छ, जसमा प्रत्येक 4 महाधिवेशन हुने उल्लेख गरिएको छ। यसबीचमा गगन थापा नेतृत्वको कार्य समितिद्वारा आगामी सोह्र र उन्नाइस असोजमा 15 महाधिवेशन गर्ने कार्यतालिका बनाइएको छ भने आधिकारिकताको फैसला निस्ता पाएपछि मात्रै उत्साहित मात्रै अगाडि बढ़न भन्दै देउबा पक्ष समूहले सर्वोच्चमा पुनः निवेदन दर्ता गर्ने प्रक्रियामा अगाडि बढ़ेको नेताहरूले बताएका छन्।
0: एशिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडीको 24 साधारण सम्मेलन तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला आजदेखि काठमाण्डुमा शुरू हुँदैछ। एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित तथा समावेशी समाजको लागि संचार माध्यम भन्ने मूल नारासहित शुरू हुन लागेको यो कार्यशाला 3 संचालन हुनेछ। कार्यक्रमको आयोजना एआईबीडी र सामुदायिक रेडियो प्रसारक संघ अकोराबको संयुक्त तत्वावधानमा शुरू हुन लागेको छ र देश विदेशका विभिन्न विज्ञ तथा सरोकारवाला निकायले सहभागिता जनाउनेछन्। एआईले पछिल्लो समयमा प्रसारण क्षेत्रमा पारेको प्रभाव र यसको उपयोगिताको बारेमा पनि विभिन्न विषयमा छलफल हुनेछ भने आज पहिलो दिन विभिन्न 4 विषयमा सत्रहरू सञ्चालन हुनेछन्।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा देश विदेशमा पुग्ने गरी तरकारी उत्पादन गर्ने किसानको आमदानी पनि राम्रो।
5: मैले सिद्धार्थ कृषि भण्डारकै नामबाट जाने हो, सिद्धार्थ कृषि भण्डारले नै बीसीडीएस बिल काट्ने हो। दिनको 15 गाडी चाहिँ पश्चिम बंगाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेशमा होइन बंगलादेश पनि जान्छ।
0: लगानी व्यापार तथा आर्थिक सहकार्य विस्तारमा एनआरएनएसँग समझदारी, मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध, सीमावर्ती शहरमा तारे होटलको लहर, पौने 2 खर्ब लगानी लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
7: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
6: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
7: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
8: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
9: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
8: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
9: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
8: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
9: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
8: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiai.org, फोन नम्बर 01-5224-352-5224-353।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
4: आजको कारोबारको पहिलो पृष्ठमा ताक्सु घाटमा बाढ़ीले बगाएको भेरी करिडोर 9 दिनपछि खुल्यो शीर्षकमा हेमन्त केसीले सुर्खेतबाट खबर लेख्नु भएको छ भने मलेसिया कामदार पठाउन 25 कम्पनी छनौट सिन्डिकेट गर्न खोजिएको आशंका, विवाद शुरू शीर्षकको खबर छ। नेपालबाट मलेसिया श्रमिक पठाउन सिन्डिकेट खड़ा गर्ने प्रयास गरिएको छ। मलेसियाले नेपालबाट श्रमिक लैजान हालै 25 मात्रै म्यान पावर कम्पनी छनौट गरेपछि सिन्डिकेट गरिएको आशंका गरिएको हो। यही कारण विवाद शुरू भएको छ। मलेसियाको यो नीतिप्रति नेपाली म्यान पावर व्यवसायी र सरकार दुवैले विरोध समेत जनाएका छन्। यसैबीच वैदेशिक रोजगार व्यवसायी संघले हिजो मलेसियाले छनौट गरेका कम्पनी मध्ये 2 कम्पनीमा ताला पनि लगाएको छ। संघका अध्यक्ष डिग बहादुर मन्त्रीले पत्रकार सम्मेलन मार्फत सांकेतिक कार्यवाही प्रक्रिया शुरू गरेको समेत उहाँले जानकारी दिनुभएको छ। त्यस्तै भित्रपृष्ठमा 3,500 लिए टेलिमेडिसिन सेवा शीर्षकको खबर छ भने त्यस्तै गरी पर्यटन क्षेत्रमा करोड़ौं लगानी आर्थिक गतिविधि न्यून शीर्षकमा दोलखाको खबर प्रकाशित छ। कान्तिपुरको भित्रपृष्ठमा वनस्पति तेलले धानेको निर्यात व्यापार घाटाको खाडल उस्तै शीर्षकमा सीमा तामाङले खबर लेख्नु भएको छ। पछिल्ला 4 महिनादेखि लगातार 2 खर्ब रूपियाँ भन्दा बढ़ी रहँदै आएको नेपालको मासिक वस्तु आयात चालू आर्थिक वर्षको पहिलो महिना साउनमा पनि 2 खर्ब रूपियाँ भन्दा तल झरेको छ। गत चैत्रदेखि असारसम्म हरेक महिना 2 खर्ब रूपियाँ भन्दा बढ़ीको वस्तु आयात भएकोमा साउनमा 1,87,44,36,00,000 रूपियाँको वस्तु आयात भएको छ। त्यस्तै नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन शीर्षकमा पनि सुरज कुँवरले खबर लेख्नु भएको छ।
13: सीमावर्ती शहरमा तारे होटलको लहर पाउने 2 खर्ब लगानी शीर्षकमा भित्रीपन्नामा खबर छापिएको छ। भारतीय पर्यटक क्यासिनो धार्मिक पर्यटन डेस्टिनेशन वेडिङ व्यापारिक गतिविधि र क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सम्भावनाले सीमावर्ती शहरमा तारे होटल केन्द्रहरू बन्न लागेको बारेमा भवानी भट्टले महेन्द्रनगरबाट, रंजना बिसीले कैलाली, रूपा गहतराजले नेपालगंज, दिपेन्द्र बडुवालले भैरहवा, नवीन पौडेलले प्रासीबाट, शंकर आचार्यले वीरगंज र पर्वत पोर्तेलले विराटनगरबाट लेख्नु भएको खबर छापिएको छ। कोशीमा 12 संचालन छन् तारे होटल, 6 निर्माणाधीन छन्। अनुमानित लगानी 50 अर्ब रूपियाँ छ। रोजगारी करिब 2,000 दिने तयारी गरिएको छ। मध्य प्रदेशमा 8 4 र 3 तारे संचालन छन्, एउटा 5 तारे र 2 4 तारे निर्माणाधीन अवस्थामा छन्। लुम्बिनी प्रदेशमा रूपन्देहीमा 25 4 र 5 तारे चालन छन्, 8 निर्माणाधीन अवस्थामा छन् भने 125 रूपियाँ अनुमानित लगानी छ। 6,000 भन्दा बढ़ीलाई रोजगारी दिने भनिएको छ। सुदूरपश्चिममा 5 तारे होटल छन्, 3.5 अर्ब रूपियाँ अनुमानित लगानी छ भने करिब 1,000 रोजगारी दिएको होटल संचालक संघ तथा व्यवसायीका कुराकानी आधारमा उल्लेख गरिएको छ। अर्को खबर, नेपाली बिजुलीको सदाबहार बजार भारत बन्ला, शीर्षकमा गोकर्ण अवस्थी र सीमा तामाङले लेख्नु भएको छ। आगामी 1 दशकमा भारतमा बिजुलीको माग दुब्बर हुने प्रक्षेपण छ। भारतको केन्द्रीय विद्युत प्राधिकरण सीईएको ऊर्जा योजना अनुसार सन् 2035 36 उच्चतम विद्युत माग 459 मेगावाट पुग्नेछ। 19 पौष 2080 नेपाल र भारत बीच 10 वर्षमा 10,000 मेगावाट विद्युत निर्यात गर्ने सम्झौता भइसकेको छ। पूर्व उपाध्यक्ष इपान आशिष गर्गले संसार ऊर्जाका लागि जलविद्युत नै पर्खेर नबस्ने र हामीले उत्पादनमा तीव्रता दिनुपर्ने भनेर धारणा राख्नु भएको छ। 30-35 वर्षको अनुमति पत्र छ भनेर ढुक्क बस्ने अवस्था छैन, तर नेपाल कुम्भकर्ण जसरी सुतिरहेको छ यस संसार कहाँ पुगिसक्यो भनेर उहाँले टिप्पणी गर्नुभएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले भने सरकारले बिजुली व्यापारमा जोड़ नदिएको टिप्पणी गर्नुहुन्छ। उत्पादन क्षमता विस्तार नगरी विद्युत निर्यातको लक्ष्य पूरा गर्न नसकिने पनि उहाँले धारणा उल्लेख गर्नुभएको छ। फरार पक्राउको फर्जी तथ्याङ्क शीर्षकमा शिवपुरीले रौतहटबाट लेख्नु भएको छ। बाटामा जरिवाना असुली, कागजमा गिरफ्तारी शीर्षक दिइएको छ। बेजिङमा ह्युमनोइड रोबोटको भिडन्त, नेपाल भने कछुवा गतिमा शीर्षकमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। बेजिङमा दोस्रो विश्व ह्युमनोइड रोबोट गेम्सको रोमाञ्चक भिडन्त भइरहँदा चीनले विश्व रोबोट बजारमा 97% निर्यात हिस्सा ओगटेर आफ्नो एकाधिकार जमाएको उल्लेख गरिएको छ। गोर्खापत्र दैनिकको भित्री पन्नामा बर्खायाममा बढ़ने विद्युत सहुलियत दरमा शीर्षकमा कोशी प्रदेश ब्यूरोबाट लेखिएको खबर छापिएको छ। उद्योग उत्पादन लागत घटाउने, विद्युत खपत बढ़ाउने र प्रणालीमा उपलब्ध अतिरिक्त विद्युतलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले विद्युत महसूललाई थप व्यावहारिक बनाउने विषयमा सरकारले काम गरिरहेको उल्लेख गरिएको छ। शुरू अदालतले दोषी ठहर गरे पनि चुनावमा भाग लिन पाइने शीर्षकमा खबर छापिएको छ। नारायण काफ्रेले लेख्नु भएको हो। सर्वोच्च अदालतले शुरू अदालतको फैसलाबाट दोषी ठहर भए पनि कानूनले स्पष्ट रोक नलगाएको अवस्थामा, माथिल्लो तहमा मुद्दा पुनरावेदन भई विचाराधीन रहेको अवस्थामा, राजनैतिक प्रतिस्पर्धामा बन्दिश लगाउन नमिल्ने नजिर स्थापित गरेको छ। शुरू अदालतको फैसलाकै आधारमा निर्वाचनमा उम्मेद्वार रद्द गर्न नपाइने व्यवस्था अदालतले गरेको हो। शुरू तहको अदालतले गरेको फैसलाकै आधारमा उम्मेद्वार बन्न नपाइने प्रष्ट कानूनी व्यवस्था भएकोमा बाहेक निर्वाचनमा भाग लिन रोक लगाइनु राजनीतिक अधिकार संकुचन हुने व्याख्या पनि सर्वोच्चले गरेको छ। राष्ट्रसंघको नयाँ महासचिवमा सातजना प्रतिस्पर्धी शीर्षकमा पनि खबर छापिएको छ। नयाँ पत्रिका दैनिकमा आन्तरिक विवादले वैधानिकताकै संकटोन्मुख कांग्रेस शीर्षकमा प्रेम गौतमले लेख्नु भएको खबर छापिएको छ। पाँच वर्षभित्र महाधिवेशन गरिसक्नुपर्ने कांग्रेस विधानको बाध्यात्मक व्यवस्था मंगिरमा सकिँदैछ। संविधान र राजनैतिक दल सम्बन्धी ऐनले छ महिना म्याद थप्न सक्ने सुविधा दिए पनि यसको प्रयोगलाई लिएर पार्टीका दुवै पक्ष मात्र होइन कानूनविद पनि विभाजित बनेका छन्। बितेको 35 वर्षको हिसाब गर्ने होइन अबको 35 वर्षको योजना ल्याउनुहोस् भनेर केन्द्रीय सदस्यहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भन्नुभएको बारेमा पनि खबर छापिएको छ। 12 वर्षमा पनि अलपत्र काठमाडौँ भ्यू टावर ठेकेदार बेपत्ता शीर्षकमा अर्को खबर छापिएको छ भने भित्रीपन्नामा दोहोरो विपदको मारमा जाजरकोट भेरीका पहिरो पीड़ित 237 परिवारको बास स्कूल र टेन्टमा जुनी चाँदे र नलगाटका 66 परिवार आफन्तको शरणमा पुगेको बारेमा रेशम बहादुर खड्काले जाजरकोटबाट लेख्नु भएको खबर छ। सत्ता साझेदार दलभित्रैको किचोलोले दबावमा बागमतीका मुख्यमन्त्री शीर्षकमा पोस्टराज अधिकारीले लेख्नु भएको छ भने धान सिंचाईका लागि मोटर चलाउन खोज्दा लाग्यो करेन्ट सिराहामा एकै दिन तीनजनाको मृत्यु भएको बारेमा मणिलाल विश्वकर्माले लहानबाट लेख्नु भएको छ।
14: साझा खबरमा अब विदेशका खबर। गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 मजदूरको मृत्यु भएको छ। थप 22 घाइते भएका छन्। घाइतेमध्ये 6 अवस्था गम्भीर रहेको छ। भारी वर्षापछि सो क्षेत्रमा रहेको डम्पिङ क्षेत्रको फोहोरको थुप्रो भत्किएको थियो। घटनापछि जीवित व्यक्तिको खोजी तथा उद्धारका लागि सेना तथा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। बेलायतका प्रधानमन्त्री एन्डी वर्नहम पहिलो विदेश भ्रमणका क्रममा आज युक्रेनको राजधानी किव जाने हुनुभएको छ। युक्रेनको 35 स्वतन्त्रता दिवसका अवसरमा उहाँको भ्रमणलाई विश्व राजनीतिमा चासोका रूपमा हेरिएको छ। भ्रमणका क्रममा उहाँले बेलायत र फ्रान्सको पहलमा गठन गरिएको युक्रेन समर्थक राष्ट्रहरूको गठबन्धनको पहिलो बैठकको अध्यक्षता समेत गर्ने बताइएको छ। र ट्रम्प प्रशासनले क्यानाडालाई अमेरिका विरूद्ध व्यापार युद्ध जित्न खोज्नु मूर्खता हुने चेतावनी दिएको छ। व्यापार वार्ता असफल भएपछि करिब 20 अर्ब डलरका क्यानाडाली वस्तुमा अमेरिकामा 50% महसूल लागू भएको छ। यो अमेरिकामा क्यानाडाको निर्यातको 5.5% हो। क्यानाडाले सेप्टेम्बर 8 जवाफी महसूल लगाउने घोषणा गरेको छ भने अमेरिकी वाणिज्य मन्त्रीले यसले क्यानाडालाई विनाशकारी असर पार्ने बताउनु भएको छ।
13: साझा खबरमा अब खेल खबर। 7 वर्षदेखि हुन नसकेको 14 दक्षिण एसियाली खेलकुद साखको नयाँ मिति घोषणा गरिएको छ। पाकिस्तानको इस्लामाबादमा भएको शनिबार र आइतबार दक्षिण एसियाली ओलम्पिक काउन्सिल एनओसीको बैठकले प्रतियोगिता आगामी 20 28 चैतसम्म आयोजना हुने टुंगो लगाएको हो। सन् 2019 पाकिस्तानले नेपालबाट 14 संस्करण आयोजनाको झण्डा बोकेर गएको थियो। यो अवधिमा COVID-19 साख आयोजना धकिलिएको थियो। भारत र पाकिस्तान बीचको आपसी टकरावका कारण प्रतियोगिता पूर्व निर्धारित समयमा हुन सकेन। यद्यपि भारतले साग भन्दा पनि अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामाथि ध्यान केन्द्रित गरेको पनि विभिन्न टीका टिप्पणीहरू हुने गरेका छन्। पाकिस्तानमै भएको बैठकले 14 सागमा विभिन्न 28 खेल समावेश गर्ने निर्णय पनि गरेको छ। 10 राष्ट्रिय खेलकुदको प्रारम्भिक छनौट पनि हुने जनाइएको छ। सिटी स्क्वायर मल सामा खुशीले 20 एसियाली खेलकुदमा सहभागी हुने जुडो टोलीलाई प्रोत्साहन स्वरूप नगद प्रदान गरेको छ। बंगलादेशको ढाकामा भएको 10 दक्षिण एसियाली कराते च्याम्पियनशीपमा पदक विजेता खेलाड़ीलाई सम्मान गरिएको छ। गत 15 19 जुलाईसम्म भएको प्रतियोगितामा मीनबहादुर तामाङले स्वर्ण जित्नु भएको थियो। यसैबीच नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोनालिसा खम्बुले बंगलादेशका 20 प्रशिक्षकहरूलाई प्रशिक्षण दिनुहुने भएको छ। विश्व विद्युचाल महासंघ फेडेले मुभमेन्ट इन रिफ्यूजी र हिमालयन चेस एकाडेमीको सहकार्यमा सञ्चालन गरिने 1 लामो प्रशिक्षणमा सहभागी हुन मोनालिसा आइतबार बंगलादेश प्रस्थान गर्नुभएको छ। र अस्ट्रेलियाले पाउना टोली बंगलादेशलाई दोस्रो टेस्टको दोस्रो दिनमै इनिङ्स र 51 हराएको छ। घरेलु मैदानमा अस्ट्रेलियाले बंगलादेशलाई दोस्रो इनिङ्समा 94 अल आउट गर्दै टेस्ट सकिनु 3 दिन अगाडि नै जीत निकालेको हो।
4: पूर्वी नेपाल र भारत अनि बंगलादेशमा तरकारी पुर्याउने धनकुटाको उन्नतिको कथा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
15: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो, बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
4: साझा खबरमा अब तरकारीबाट समुन्नत धनकुटाको कुरा। गत आर्थिक वर्षमा धनकुटामा 1,57,004 मेट्रिक टन तरकारी उत्पादन हुँदा 7,97,58,00,000 रूपियाँ भित्रिएको छ। पछिल्ला वर्षहरूमा सरकारले कृषि क्षेत्रमा गरेको लगानी, विभिन्न परियोजना लगायतका कारण पनि तरकारी बिक्रीबाट धनकुटाका किसानले राम्रो आमदानी लिन सफल भएका छन्।
16: धनकुटाको छतर जोरपाटी गाउँपालिका वडा नम्बर 6 का किसान मेघबहादुर खड्काले 42 रोपनी क्षेत्रफलमा तरकारी खेती गर्दै आउनु भएको छ। उहाँले आधा जति त टनल खेती गर्दै आउनु भएको छ। हिउँदको समयमा काउली र साग तथा बर्खाको समयमा भेडे खोर्सानी र काउलीको खेती गरेर वार्षिक 50 लाख रुपियाँ आमदामी गर्दै आउनु भएको छ।
17: भनेको जस्तो मूल्य पाइँदैन, मूल्य पाएको खण्डमा चाहिँ 70-50 लाखको ट्रान्जेक्सनको कारोबार गरिन्छ।
16: तरकारी उत्पादनको अर्को मुख्य केन्द्र धनकुटाको महालक्ष्मी नगरपालिका 1 को घुमाउने पनि हो। 275 घर परिवारको बसोबास रहेको यहाँका 70% मानिसले तरकारी खेती गर्दै आएका छन्। यहाँ वार्षिक 5 लाखदेखि 30 लाखसम्म किसानको आमदामी छ। महालक्ष्मीका अगुवा किसान टहल बहादुर गुरुङ,
18: हामी 270-275 घरबाट अहिले विदेश जानेको मात्रा गर्दाखेरि मोटामोटी 15-20 जना भन्दा छैन सर, सबै युवाहरू जति यही लागेको छ नि कृषिमा। पल्लो बेच्नेले पनि 5-6 लाख र हामी अलिक ठुला खेती गर्ने मान्छेहरू चाहिँ हामी 25-30 लाखसम्म बेच्छौँ सर। त्यो चाहिँ अब बजार भाव अनुसार हुन्छ, बजार अब राम्रो आउँदा राम्रै दाम पाउँदा पैसा पनि धेरै हुन्छ।
16: पछिल्ला वर्षहरूमा धनकुटामा प्रधानमन्त्री कृषि आधुनिक कार्यक्रम, बिउ र औजारमा सहुलियत अनुदान लगायत कृषिका परियोजनाहरू सञ्चालनमा छन्। छतर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र सुब्बा,
19: व्यक्तिवादी चिन्तनको अन्त गर्दै सामूहिकताको विकास गर्दै समूहहरूको निर्माण गरी सबै कृषक समूहहरूलाई 75% अनुदानमा यान्त्रीकरण तर्फ छत्र जोरपाटी गाउँपालिकाले लगिरहेको अवस्था छ भने 70-80 वटा समूहहरूले यो यान्त्रीकरणको सामानहरू प्राप्त गरेको छ। अहिलेको हाइब्रिड क्रप्सहरू बिउहरूको उहाँहरूलाई प्रदान गरेको छ।
16: धनकुटाको छत्र जोरपाटी गाउँपालिका, पाखेवास र महालक्ष्मी नगरपालिकाका किसानले व्यावसायिक रूपमा बन्दा, काउली, गोलभेडा, मूला, साग लगाउँदै आएका छन्। धनकुटामा उत्पादन भएको कृषिजन्य उत्पादन सिधुवा बहुद्देश्य सहकारी संकलन केन्द्र छतर जोरपाटी, गुठीटा तरकारी केन्द्र धनकुटा लगायत 1 दर्जन तरकारी संकलन केन्द्र मार्फत पूर्वी नेपालको धरानको कृषि बजार इटहरी, विराटनगर, दमक र बिर्तामोड हुँदै भारत, बंगलादेश र भूटानसम्म बिक्री हुने गरेको छ। सिधुवा बहुद्देश्य सहकारी संकलन केन्द्रका व्यवस्थापक मेघेन्द्र गुरुङ,
5: इन्डिया जाने भनेको चाहिँ अब मैले सिधुवा कृषि भण्डारकै नामबाट जाने हो। सिधुवा कृषि भण्डारले नै भिसिटिएस बिल काट्ने हो। दिनको 15 गाडी चाहिँ अब पश्चिम बंगाल जान्छ, अनि बिहार जान्छ, उत्तर प्रदेश जाँदैन, बंगलादेश पनि जान्छ।
16: अघिल्लो आर्थिक वर्ष 2081-82 1,67,218 मेट्रिक टन तरकारी बाली उत्पादन भएकोमा गत आर्थिक वर्षमा धनकुटामा कुल 1,57,004 मेट्रिक टन तरकारी उत्पादन भएको छ। तरकारी उत्पादनको यो परिणाम कोशी पहाड़का भोजपुर, तेह्रथुम र शंखुसभा जिल्लाको तुलनामा बढ़ी हो भन्नुहुन्छ कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र बहादुर राणा।
20: धरान धनकुटे रोड आयो, त्यस पछाडि यहाँ धनकुटामा चाहिँ तरकारी खेतीहरूको विस्तार हुन थाल्यो र त्यसमा पनि पाखरीवास कृषि अनुसन्धान बस्यो अनि ती अनुसन्धान केन्द्रले विभिन्न जातका तरकारी बालीहरू अनुसन्धान गर्यो अनि त्यसले ट्रायलको रूपमा हाम्रो गाउँ गाउँमा किसानहरूलाई वितरण गर्यो निशुल्क। व्यावसायिक रूपमा अरू जिल्लाको अनुपातमा चाहिँ यहाँ धेरै किसानहरू त्यस्तो व्यावसायिक किसानहरू हुनुहुन्छ।
16: धनकुटामा 5,978 हेक्टर क्षेत्रफलमा तरकारी उत्पादन हुने गरेको छ। गोपाल बराइली, सीआईएन रेडियो, धनकुटा एफएम, धनकुटा।
0: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
2: सीमावर्ती शहरमा तारे होटलको लहर, पौने 2 खर्ब लगानी, धनकुटाको तरकारी बंगलादेश र भारतीय बजारमा किसान लखपति बन्दै,
0: विद्यालय शिक्षा विधेयकमा निशुल्क शिक्षादेखि शिक्षकका सुविधा बढ़ाउन सुझाव, लगानी व्यापार तथा आर्थिक सहायता विस्तारमा एनआरएनएसँग समझदारी, मलेसिया कामदार पठाउन सिन्डिकेट गर्न खोजिएको भन्दै विरोध,
2: संचालनमा आउँदै 10 प्रसारण लाइन नाडाको प्राथमिकतामा स्वदेशी उत्पादन, वनस्पति तेल निर्यात धान्दै व्यापार घाटाको खाडल उस्तै,
0: गिनीमा फोहोरको थुप्रो भत्किँदा पुरिएर 30 जनाको मृत्यु, बेलायतका प्रधानमन्त्रीको युक्रेन भ्रमणमा राजनैतिक चासो, क्यानाडालाई व्यापार युद्ध नगर्न अमेरिकाको चेतावनी,
2: र 14 दक्षिण एसियाली खेलकुद आगामी 20 चैत्रमा हुने 28 खेल समावेश हुने नेपाली पूर्व राष्ट्रिय बुद्धिचाल खेलाड़ी मोनालिसाले बंगलादेशका 20 प्रशिक्षकलाई प्रशिक्षण दिने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले आशिष खनाल माछापले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ। गृहमन्त्री सुधन गुरूङले पछिल्लो समय आफ्नो गृह जिल्ला पुगेर आफ्नो असन्तुष्टि, आफूमाथि केही विरोध र आलोचना भएपछि भोट फिर्ता लग्न भनेर दिनुभएको अभिव्यक्ति एउटा खुला चौर जस्तो देखिन्छ, जहाँ गृहमन्त्री सुधन गुरूङ जस्ता देखिने व्यक्ति अगाडिको सीमा छन्। नजिकै एकजना पाको उमेर देखिएका व्यक्ति बसेका छन् टुक्रुक्क, र पछाडिपट्टि भने सिलिण्डर छ। त्यहाँ पुगेका ती पाको उमेरका व्यक्ति केही भन्दैछन् गृहमन्त्री जस्ता देखिने व्यक्तिसँग, माथि यस्तो देखिएको छ। गृहमन्त्रीज्यू, भोट फिर्ता लिँदा चाहिँ नागरिकै चाहिन्छ कि रित्तो सिलिण्डर मात्रै देखाए पुग्छ?
2: हस्त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
21: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएम को बिहान 6:30 बजे खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट ईश्वर साउदको नमस्कार। तपाई अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं खबरका मुख्य शीर्षकहरूबाट। टीकापुरमा थारू विद्रोह दिवस तथा सद्भाव कार्यक्रम सम्पन्न। इतिहासबाट पाठ सिक्दै टीकापुरको समृद्धि आवश्यक रहेको जनप्रतिनिधिको भनाई। टीकापुर स्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा रक्तदान 15 पिण्ड रगत संकलन। आफ्नो छोराको उपचारका लागि सहयोग गरिदिन टीकापुरका भीमबहादुरको आग्रह। ब्लड क्यान्सरबाट पीड़ित छोराको खजुरामा उपचार हुँदै। टीकापुरमा शिक्षक महासंघ र पेशागत शिक्षक संगठनको उपस्थितिमा नगर अनुदान शिक्षकको पेशागत सुरक्षा महँगी भत्ता बारे छलफल। अब खोज खबर विस्तारमा। 2072 साल भदौ 7 गते टीकापुरमा भएको हिंसात्मक घटना, अर्को दिन भएको आगजनी र त्यस यताका मुद्दाका श्रृंखलाबाट पाठ सिक्दै टीकापुरको समृद्धि आवश्यक रहेको जनप्रतिनिधिहरूले बताएका छन्। थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर 1 कैलालीको आयोजनामा टीकापुरमा भएको 11 टीकापुर विद्रोह दिवस कार्यक्रममा बोल्दै यस्तो मत तयार गरेका हुन्। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री खुशीराम डंगौरा थारूले टीकापुर घटनाको स्मरण गर्दै निर्दोष सुरक्षाकर्मीको शहादत र संविधानमा पहिचानको अधिकार माग्ने निहत्ता थारू समुदायले मुद्दा खेप्नु परेको दुवै अवस्था गलत भएको बताउनुभयो। उहाँले धेरै अधिकार प्राप्त भएको केही पाउन बाँकी रहेकाले आवाज बुलन्द गर्न नछुट्ने र संहिताको संरक्षण र जनपक्षीय कानून बनाउने प्रतिबद्धता जनाउनुभयो।
1: यहाँ निर्दोष सुरक्षाकर्मी हुकरन के शहादत हुइलस र निहत्था हमार थारू समुदाय के अधिकार मंगुया हमरे अपने झूठा मुद्दा खेपे परल। ये दोनों ठीक नहीं हो, ठीक नहीं हुई कना हमार बुझाइबा हुई, हमार बात अभी से पूरा नहीं हुई हो हुई। हमरे अपन मांग विभिन्न तौर तरीका से आगे बढ़ाई ना बा हुई। हमरे सरकार सड़क में, सरकार में, सदन में, ये तीनों ठाव में हमरे अपन अधिकार बुलंदित कहीं ना बा हुई। तो जब सम्म हमार अधिकार प्राप्ति नहीं हुई तब सम्म हमार ये बोली फिरना नहीं चाहिए, हमारे अधिकार हुई पड़ल।
0: पूर्व मन्त्री तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य लक्ष्मण किशोर चौधरीले टीकापुर घटनाका कारण पछि परेको टीकापुरले क्षतिपूर्ति पाउनुपर्ने बताउँदै थारू बहुल क्षेत्रमा प्राप्त बजेट नदिए सुदूरपश्चिम प्रदेशमा बनेको लाल सरकार ढालिदिने चौधरीले चेतावनी दिनुभयो।
2: बर्खर भरमसा गुरुवा सोहिनी सम्बन्धी वैधवा सम्बन्धी कानून कार्यविधि हमारे संसद से पास हो सकला। अब कानून बना के हमरे प्रदेश स्तर में लागू करने के बाकी भावई, ये हमारे अंतिम समय भावई, अंतिम कार्यकाल के ये आर्थिक वर्ष रहा हुई लेकोर से हमरे अखर के ये सरकार जो लाल सरकार प्रदेश में बनल बा हमरे इन जैसी फिर लागू कराब करना हमरे प्रतिबद्धता कर ले बाटी। ये क्षेत्र में अब भाई हमरे चरम प्रदेश सरकार से र संघीय सरकार से हमरे ओझेल में पार 74 में हमरे माननीय समेत जितैली वहां जेल में राख दे वहां के संपूर्ण बजट है और दल के मना एक छला देना इस क्षेत्र में विकास नहीं हुई पाई। 2079 के चुनाव में हमरे रेशम है छुटाव करके हमरे चुनाव में उठ ली, हमरे उस काम हमरे सफल करा के दिखा ली रेशम है, आज हमरे छुटाई ली तरह वहाँ आज ही मंच में नहीं हो के आज अलग वो कार्यक्रम करता, ये एक दुख के बात हो।
0: संविधान सभा सदस्य कृष्ण कुमार चौधरीले थारू आन्दोलनको बलमा केही प्रतिनिधि जिताएको भनेर रेशमलाल चौधरीले नाटक गर्न नहुने बताउनुभयो। थारू आन्दोलनका अगुवा माधव थारूले राज्यले थारू माथि गरेको दमनको आक्रोश व्यक्त भएको टीकापुर घटनाको दिन जीतको दिनको रूपमा मनाउनुपर्ने तर रेशमलाल चौधरीले आफ्नै बकौती र निजी मामिला ठान्न नहुने बताउनुभयो। जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीप कुमार चौधरीले संविधानमा पहिचान सहितको संघीयता माग्दै आन्दोलन भइरहेका बेला टीकापुरमा 10 प्रदेश द्वन्द्वमा पनि नभोगेको अकल्पनीय घटना भएको र थारूहरूमाथि दोष थोपारिएको बताउनुभयो।
3: टीकापुरमे आन्दोलन हुई रहल क्रममे या यी देशमे नयाँ संविधान बन्न क्रममे हाम्रो
4: थारू जाति के फेनु अधिकार थारू जाति के भूगोल के पहचान और संग संगे वन के रहन सहन वेशभूषा लगाए के संवैधानिक अधिकार गारंटी हुई प्रश्न कहना सवाल में हमरे चाहिए देश भर के थारू होकर आंदोलन में रही। दुर्भाग्यवश टीकापुर में ऐसे अकल्पनीय घटना हुई 10 वर्ष से सशस्त्र जन युद्ध में नहीं हुई या यहीं से आगे 2046 साल में नहीं हुई कुछ अंश में हमरे चाहिए प्राप्त कर ली। स्वाभाविक रूप में संविधान बनल संविधान जैसे के बने पड़ना वो आधार में नहीं बनल हो तब फिर हमरे आंदोलन में बाती।
0: कैलाली क्षेत्र नम्बर एकबाट प्रतिनिधि सभा सदस्य कोमल गेवालले इतिहासबाट पाठ सिकेर भविष्यको तयारी गर्नुपर्ने बताउनुभयो।
5: घटनालाई सम्झनु भनेको घाउ बल्झाउनु होइन, इतिहासबाट पाठ सिकेर न्यायपूर्ण भविष्य निर्माण गर्नु हो। टीकापुर घटना कुनै एक दिनको घटना मात्र थिएन, त्यसको पृष्ठभूमिमा लामो समयदेखि उठ्दै आएका पहिचान प्रतिनिधित्व अधिकार सामाजिक न्याय र राज्यसँगको सम्बन्धका प्रश्नहरू पनि जोडिएका थिए। त्यसैले टीकापुरलाई केवल हिंसाको चस्माबाट हेरेर पुग्दैन, त्यसका कारण र परिणामलाई पनि गम्भीरतापूर्वक बुझ्नुपर्छ।
0: कार्यक्रममा जानकी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष उमा महतो, थारू कल्याणकारिणी कैलाली जिल्ला क्षेत्र नम्बर जिल्ला पूर्व सभापति माधव चौधरी, मुक्त कमया समाजका केन्द्रीय सदस्य सीता चौधरी, थारू कल्याणकारिणीका केन्द्रीय पार्षद रामकृष्ण चौधरी लगायतले मन्तव्य राख्नुभएको थियो। थारू कल्याणकारिणी कैलाली क्षेत्र नम्बर एकका सभापति लौटन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा थारू कल्याणकारिणीका उपसभापति सन्तराम चौधरीले स्वागत गर्नुभएको थियो भने सञ्चालन थारू कल्याणकारिणीका जिल्ला सचिव बुधराम चौधरीले गर्नुभएको छ। यसैबीच नागरिक उन्मुक्ति पार्टी नेपाल र टीकापुर राजबन्दी परिवारले टीकापुरमा विद्रोह थारू विद्रोह दिवस र सद्भाव कार्यक्रम पनि गरेको छ। थरवट आन्दोलनको 11 वर्ष पुगेको अवसरमा टीकापुरमा गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले थारूहरूको माग मुद्दा अझै पूरा नभएसम्म घरबार छोड्न तयार हुने तर थारूहरूको मुद्दा नछोड्ने बताउनु भएको छ।
6: हामी हाम्रो समुदायको सहभागिता चाहन्छौ। रेशम चौधरीको आन्दोलन ऊ हो कि सिंह दरबार भित्र एकठो थारू धोती लगाएको सचिव बन। रेशम चौधरीको माग ऊ हो, रेशम चौधरीको आन्दोलन ऊ हो एकठो थारू भेकुवा लगाएको उहाँ प्रमुख बन। हाम्रो देशमा अपन छोटी छोटी सहभागिता चाहती, मै आज सबको चिज छोड देनु, घर बार छोड देनु, जन्नी छोड देनु, थारूनके मुद्दा नै छोड्नु। जब तक रेशम चौधरी बा थारूनके मुद्दा बा।
0: संरक्षक चौधरीले आफ्नो बारेमा समुदायमा नराम्रो हल्ला फैलाएको बताउँदै आफूले समाजमा सद्भाव चाहेको र थारू पहाड़ी समुदायबीच भेदभाव नदेखेको बताउनुभयो।
6: आजको दिनमा मैं सबजना धन्यवाद दिन चाहन्छु कि थरवट थारूवान मोर्चा थारू कल्याणकारिणी सभा आजको दिनमा थारू विद्रोह दिवसको नाममा हाम्रो मनाइन्छ। हाम्रो थारू विद्रोह तथा सद्भाव दिवसको नाममा मनाइन्छ। हाँ, हाम्रो पक्का सद्भाव छ। हाम्रो थारू और पहाड़ी के बीच में विभेद नहीं देखत हुई। हाम्रो थारू और पहाड़ी के बीच में वैमनस्यता नहीं देखत हुई।
0: राजबन्दी परिवार किशनलाल डंगराको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मन्त्री अरूण चौधरी, कृष्ण बहादुर चौधरी, टीकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख राम बहादुर नगारजी, नूर अली जागा, बीना चौधरीले शुभकामना मन्तव्य राख्नुभएको थियो। नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव ललित ताम्राकारले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत लालवीर चौधरीले गर्नुभएको थियो। यसअघि टीकापुर अस्पतालका बिरामीलाई फलफूल वितरण र स्वर्गीय बालक टेकबहादुर साउदको शालिगमा माल्यार्पण पनि गरिएको थियो। विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाश मणिको 1900 पुण्यतिथिमा रक्तदान कार्यक्रम भएको छ। टीकापुर स्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा 15 पिण्ड रगत संकलन भएको छ। थप खबर सहकर्मी आकाश चौधरीबाट।
7: कैलालीको जोशीपुरका जंजीर प्रसाद चौधरीले अहिलेसम्म 20 पटक रक्तदान गर्नुभयो। एक थोपा रगतको पनि महत्व हुन्छ भन्ने बुझेका चौधरीले नियमित रगत दान गरिरहनु भएको छ।
8: एक थोपा ब्लडले कसैको ज्यान बच्छ भने त्योभन्दा ठूलो अरू कुनै चिज होइन भनेर मैले त्योचोटि 20 पटक यहाँ ब्लड डोनेसन भएको भयो। मेरो
7: इलाका प्रशासन कार्यालय टीकापुरका शाखा अधिकृत सर्वानन्द चपाईले मानव जीवन बचाउन रक्तदान

0: शल्यक्रिय गर्नुपर्ने, सिकल सेलका बिरामी, एचआईभी संक्रमित, रक्त अल्पटा भएका र सुत्केरीलाई रगत आवश्यक पर्ने भएकाले रक्तदान ठूलो दान हुने बताउनुभयो। उहाँले शरीरमा खेर जाने रगत अरूको जीवन बचाउने कार्यमा 18 वर्ष माथिका निरोगी मानिसले दान गर्नुपर्ने बताउनुभयो।
1: हाम्रो शरीरमा जुन रगत हुन्छ त्यसमा भएको जुन तत्त्वहरू हुन्छ डब्लुबीसी आरबीसी, डब्लुबीसी को आयु 30 दिन मात्रै हुन्छ भने आरबीसी को आयु 120 दिन हुन्छ। 120 दिन पछि त्यो रगत आफै खेर जान्छ, नयाँ रगत बन्छ। हरेक पटक डब्लुबीसी 90 दिनमा र आरबीसी 120 दिनमा त्यो नष्ट हुन्छ र नयाँ रगत बन्ने क्रममा हुन्छ। त्यसले गर्दा पनि त्यो शरीरमा खेर गइरहेको हुन्छ। त्यो रगत खेर नजाओस् होइन, त्यो रगत अरूलाई काम लागोस् भन्ने उद्देश्यले हरेक नागरिकले जुन बिरामी हुनुहुन्न जो स्वस्थ हुनुहुन्छ उहाँहरूले चाहिँ 3-3 महिना रक्तदान गर्नुपर्छ भन्ने मलाई लाग्छ। किनकि नेपालमा देखिरहेको छ अहिले विभिन्न रोगहरू भएका मान्छेलाई रगतको अभाव छ, एकदम हाहाकार छ। किनकि हामीसँग भएका युवाहरू सब वैदेशिक रोजगारमा जानुभएको छ र यहाँ भएका ज्येष्ठ नागरिकहरू बिरामी हुनुहुन्छ। त्यसले गर्दा 18 वर्षको उमेरदेखि कहाँ युवाहरूले नै रक्तदान गर्नुपर्छ। विशेष गरेर यो सिकल सेलका बिरामीहरू, हामी कहाँ एचआईभी संक्रमितका बिरामीहरू, लगायत गर्भवती सुत्केरी महिलाहरूलाई, अन्य रक्त अल्पता भएका, अन्य रोग भएका महिलाहरूलाई यो रगत चाहिने भएकोले रक्तदान गर्नुपर्छ। हरेक 3-3 महिना गर्नुपर्छ ताकि यो रगतले चाहिँ अर्काको जीवन दान जीवन बचाउने काम गर्छ। सबभन्दा श्रेष्ठ दान भनेको के हो भने मानव चोलामा रक्तदान नै हो। किनकि अब रगत नालीमा होइन नालीमा बग्नुपर्छ।
0: टिकापुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रामबहादुर नगरजी रगत अभावमा धेरैको ज्यान जान सक्ने भएकाले रक्तदानमा यस्ता संस्था र व्यक्तिहरूले सहयोग गरिरहेको बताउनुभयो।
2: धेरै मान्छेहरू रगत नपाएर ज्यान गुमाउनु परेको अवस्थामा यस्ता धार्मिक संस्थाहरूले र यस्ता रक्तदान गर्ने एकदम महान व्यक्तिहरूले जुन रक्तदान गरिराख्नु भएको छ त्यसको लागि म पनि उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्ता सबै संस्थाहरूले रक्तदानका कार्यक्रम गरेर एकदम रक्तको अभावलाई दूरी गर्ने काम जो गराइराख्नु भएको छ उहाँहरूलाई पनि एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु।
0: ब्रह्मकुमारी सीता टिमिल सेनाले राजयोगिनी दारी प्रकाश मणिको सम्झनामा देशैभरि रक्तदान कार्यक्रम आयोजना भएको बताउनुभयो।
3: आइतबार ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले विगतको वर्ष जस्तै योभन्दा पहिला वर्ष पनि हाम्रो दादीजी यो संस्थाको पूर्व मुख्य हेड दादी प्रकाश मणिजीको 1900 स्मृति दिवसको अवसरमा यो रक्तदान कार्यक्रमको आयोजना गरेका छौं र सबै ईश्वरीय विश्वविद्यालयहरूमा भव्य रूपमा यो रक्तदान कार्यक्रम चलिरहेको छ र यो 9 गतेसम्म चल्नेछ। कसैलाई एक थोपा रगतले कसैको नयाँ जीवन उहाँलाई प्राप्त हुन्छ यो खुशी छ। भर्खरै एकजनालाई टिकापुर अस्पतालमा तुरन्त ब्लड चाहियो र उहाँले तुरन्त आएर यहाँबाट तातो तातो ब्लड लिएर उहाँ जानुभएको छ। त्यो पनि मलाई असाध्य खुशी लाग्यो किनकि भर्खरै यहाँ दान भइरहेछ, भर्खरै कसैको जीवनलाई बचाइरहेको छ। त्यसै कारणले रक्तदान महापुण्य हो र सबैले रक्तदान गरौं।
0: ब्रह्मकुमारीका नेपाल र भारतमा रहेका सबै शाखामा एकैपटक भदौ 5 गतेदेखि 9 गतेसम्म रक्तदान कार्यक्रम भइरहेका छन्। सोमबार दुर्गौलीमा पनि रक्तदान कार्यक्रम गरिँदैछ।
4: सहकर्मी आकाश चौधरी खोज खबरमा आफ्नो छोराको उपचारका लागि सहयोग गरिदिन टिकापुरका भीमबहादुरको आग्रह लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
5: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
6: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
5: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
7: सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्ला
8: माइलो के बर्बर बर्बर कराइरहेको छ, के भएको छ हौ तलाई?
7: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसकेँ। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्यो। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लाग्या लाग्या हुन्छ, खानै सक्दैन।
9: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो। हजुर, स्वदेशी।

0: विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
1: सम्पर्क स्थान डन्डीमाई मेडिकल स्टोर, ठकराला रोड, टिकापुर, कैलाली।

0: हामी सन्देश
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
2: विश्रामपछि खोज खबरमा स्वागत छ। अब बाँकी खबर। टीकापुरमा शिक्षक महासंघ र पेशागत शिक्षक संगठनको उपस्थितिमा नगर अनुदान शिक्षकको तलब भत्ता र महँगी माग सम्बन्धी छलफल कार्यक्रम भएको छ। कार्यक्रममा नगर अनुदान शिक्षकहरूका मागलाई टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालयसम्म कसरी लैजाने भन्ने विषयमा छलफल भएको हो। थप खबर सहकर्मी पूर्ण विगबाट।
3: पछिल्लो समय सरकारले सबै थरीका शिक्षकहरूको तलब भत्ता र महँगी वृद्धि गरेपछि नगर अनुदानका शिक्षकहरू मर्कामा परेको उनीहरूको गुनासो छ। हाल नगर अनुदान शिक्षकहरूले विद्यालयमा सबैभन्दा बढ़ी सबैभन्दा न्यून तलब खाएपाई आइरहेका छन्। कार्यक्रममा नेपाल शिक्षक महासंघ कैलाली जिल्ला सहसचिव किरण धिताले आफूहरू जिल्लामा पनि पटक पटक शिक्षक एउटै थरीका हुनुपर्ने मुद्दा उठाउँदै आएको र शिक्षकहरूमा विभेद हुन नहुने बताउनुभयो। उहाँले आफूहरू जहिले पनि शिक्षकले न्याय पाउनुपर्नेमा जोड़ दिइरहेको बताउनुभयो।
4: हामीले बारम्बार उठाएको कुरा के हो भने सबै प्रकारका शिक्षकहरू होइन कि अब एउटै प्रकारका शिक्षकहरू हुनुपर्छ भनेर हामीले बारम्बार हरेक बैठकहरूमा चाहिँ हामीले राखेको कुरा चाहिँ यो हो। जहाँ जहाँ शिक्षकहरूमाथि अन्याय र अत्याचार भएको छ, उनीहरूका हक र अधिकारमाथि चाहिँ बन्देज लगाउने चाहिँ कुचेष्टा गरिएको छ, त्यस्ता ठाउँमा चाहिँ सम्पूर्ण शिक्षक साथीहरू चाहिँ त्यो या त्यो नभनिकन एक ढंगले लागेर शिक्षकहरूलाई चाहिँ पुनर्स्थापित गरिएका कुराहरू पनि साथीहरूले चाहिँ भनिराख्नु भएको छ। सर मैले चाहिँ एक खालको चाहिँ तलबको चाहिँ व्यवस्था गरेको छ, नेपाल सरकारको चाहिँ शिक्षा ऐन र नियमले एक खालको चाहिँ भनेको छ, अन्तर्राष्ट्रिय कानूनले चाहिँ एक खालको भनेको छ। त्यसो भएको कारणले गर्दा नेपाल चाहिँ होइन संयुक्त राष्ट्रसंघको चाहिँ एउटा पक्ष राष्ट्र भएको कारणले गर्दा पनि युएनले जुन श्रमिकहरूलाई चाहिँ जुन दिने जुन तलबमान तोकेको छ त्यो चाहिँ 27,120 रुपियाँ हाम्रो अनिवार्य हुनैपर्छ, न्यूनतम त्यो चाहिँ हुनैपर्छ भन्ने हिसाबले चाहिँ हामी लाग्यौं भने त्यो सुनिश्चित छ।
3: कार्यक्रममा शिक्षक महासंघ टीकापुरका अध्यक्ष धर्मराज शर्माले नगर अनुदानमा कार्यरत शिक्षक सुरक्षित नरहेको र जति बेला पनि नगरपालिकाले चलाउन सक्ने भएको हुँदा एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो। उहाँले शिक्षक महासंघ टीकापुरको जिम्मेवारी आफ्नो काँधमा रहेकाले शिक्षकहरूको पेशागत सुरक्षाका लागि आफू अग्र पंक्तिमा रहेर काम गरेको र अब पनि गरिरहने बताउनुभयो।
5: हाम्रो पालिकामा दुईटा विद्यालयलाई 9-10 पनि शुल्क लिन बन्द गरेको छ, जस्तै राष्ट्रिय मामी नारायणपुर र सेतीमा चौधरी मामी जुङ्गा, अब जस्तै उहाँहरूको स्कुल पनि बन्द छ अरे। अब यस्तो हुयो भने हामी दिन प्रतिदिन क्राइसिसमा जाने अवस्था छ। त्यस कारणले गर्दा पनि यो पेसागत सुनिश्चितताका लागि नगरपालिकाले सँग हामीले चाहिँ जोरदार मान राख्नुपर्ने अवस्था छ। म यहाँहरूको साथ सहयोगमा सधैँ प्रतिबद्ध भएर अगाडि बढ़िरहेको छु सरसल्लाहमा।
3: कार्यक्रममा शिक्षक महासंघ टीकापुरका निवर्तमान अध्यक्ष रघुनाथ उपाध्यायले जो कसैलाई पनि काम गर्ने स्थलमा पेसागत सुरक्षा चाहिने र शिक्षक आफैले पनि आफ्नो पेसामा दक्षता बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले भोकको पेटमा कसैले पनि काम गर्न नसक्ने बताउँदै शिक्षकहरूका जायज मागप्रति आफू सधैँ लागिरहने प्रतिबद्धता जनाउनुभयो।
6: काम गर्न लागिसकेपछि तपाईँ हामी जहाँ काम गर्छौ त्यो काम गर्ने ठाउँमा हामीलाई भित्रैदेखि ऊर्जा हुनुपर्छ। काम गर्ने बेला हामीलाई रोजीरोटी पुग्ने गरी हाम्रो व्यवस्थापन भयो भने पनि हामीलाई ऊर्जा बढ्ने गर्छ। जब हामीसित भोको पेट हुन्छ तब हामी काम गर्न सक्दैनौ, त्यही भएर पेसागत सुरक्षा चाहिन्छ। अर्को चाहिँ साथीहरूसित पेसागत दक्षता पनि चाहिन्छ।
7: एकजुट हुनु भएको छ, तपाईँहरू सँगै छौ, सँगै रहनेछौ। हिजोका दिनमा पनि थियौं, भोलिका दिनमा पनि रहनेछौ।
3: कार्यक्रममा कालिका आधारभूत विद्यालय राजीव का प्रधानाध्यापक तथा शिक्षा समिति सदस्य जोगी राहुलले हिजो विभिन्न समयमा नगर अनुदानका शिक्षकहरूको अधिकारका लागि सहयोग गरेको र आज शिक्षा समिति सदस्यको हैसियतले अझै पनि नगर अनुदानका शिक्षकहरूको माग प्रति सधैँ सकारात्मक रहेको बताउनुभयो।
8: नगर शिक्षकहरूले पाउनुपर्ने कुराहरूका विषयमा हामीले पटपटक बोलेको छौँ, शिक्षा शाखाबाट पनि हामीलाई सपोर्ट नै भएको छ। तैपनि हामीले एक दुई जनाले बोलेर मात्रै त सम्भव छैन, किन गर्ने भनेको हामी होइन, गर्ने भनेको त पालिका हो, नगरपालिका हो। त्यसले हामीले राख्ने कुरामा हामीले कमीको मात्रै हुन दिएको छैनौ र हामी त्यही भएसम्म तपाईँहरूको मागको लागि हामीले के गर्नुपर्ने हो त्यसमा कमीको मात्रै हुन दिँदैनौ।
3: कार्यक्रममा नगर शिक्षक चन्द्र रिमाल र सुमन खड्काले नगर अनुदानका शिक्षकहरू टिकापुरको गुनासो सुनाउनु भएको थियो। नगर अनुदान शिक्षा समिति टिकापुरका अध्यक्ष सूर्या देवी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक महासंघ कैलाली जिल्ला सदस्य राजाराम ढकाल, नेपाल शिक्षक संघ नगर उपाध्यक्ष रेशमा उपाध्याय लगायतले बोल्नु भएको थियो। पहिलो चरणमा टिकापुर नगरपालिकाका प्रत्येक वडामा मागपत्र सहित भेटघाट गर्ने र टिकापुर नगरपालिका कार्यालयमा पनि मागपत्र बुझाउने कार्यक्रम रहेको जनाइएको छ।
2: सहकर्मी पूर्णविक खोज खबरमा जनआवाज र अरू खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला सामुदायिक रेडियो टिकापुर एफएम।
0: टिकापुर नगरपालिका वडा नम्बर पाँचका स्थानीयलाई वर्षेनी वर्षातको समयमा कर्णाली नदीले दुःख दिने गरेको छ। अहिले पनि वर्षातको समय भएकाले कर्णाली तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूले चनाखो हुनुपर्ने देखिन्छ। यदि कर्णाली नदीले दुवान तथा कटान गर्न थालेपछि नजिकको प्रहरी कार्यालय वा वडा कार्यालयमा सम्पर्क गरौं। साथै वर्षात शुरू भएपछि नागरिकलाई सर्पले टोक्न सक्ने भएकाले यसमा पनि सबै नागरिक सचेत बनौ। सर्प देखेपछि नजिस्क्याउ, आफ्नो घर वरिपरि सफा राखौ, सर्पको टोकाईबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ। टिकापुर नगरपालिका वडा नम्बर पाँचद्वारा जनहितमा जारी सन्देश।

0: कापी रही था कभी पेंसिल रही था कभी झोले फटा का आज था का कना हो बाबा के वस्त्र बाटिन गतिलो ठाउँ से झोला आनला से तो लड़का सामान निहरे
1: ओहो ये बुढ़ा लिख में का हुई थी जरम भर भर बराई थी रहत
0: का हुई कभू लड़का कभी हेरा कई था कभू पेंसिल हेरा कई था कभू झोले फटा कई था बढ़िया ठाउँ से झोला लाना नहीं चिपठो
1: अरे कहाँ से ना नाम
0: कहाँ से लन बहु तो कहाँ टीकापुर मरलक रट गई झोला उद्योग में से वहाँ झिंगरान दीदी कटरा से गुर झोला आनला बाटी ना कबू लड़का कहाँ पी रही थी ना कबू पेंसिल ले रही थी ना झोला फाटल हुई थी एक आनल झोला दस कटरस बाटी ये बुढ़क ढंग कबू पसल छान कर झोला नहीं आना से आकर ठुई
1: लिया लिया मैं अब भी नहीं जाइबू रट गई झोला उद्योग में रट गई झोला उद्योग हमारे यहाँ ढेर डिजाइन के झोला मिलत जैसे स्कूल बैग कैरिंग बैग फाइल बैग लगेज बैग लगाए के ढेर डिजाइन के झोला ऑर्डर कर अनुसार से बना जाए पुरान बिगड़ा झोला है मर्म फेंकरा जाए एक चोट सेवा करना मौका जरूर देवी
2: प्रोपराइटर राम प्रसाद रतगैया संपर्क मोबाइल नंबर 98484-22373
3: पेट संबंधी संपूर्ण समस्या को उपचार सत्कार पोलिक्लिनिक प्रणाली टीकापुर
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
4: महिलाको महिनावारी गडबडीको समस्या
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
4: पेट सम्बन्धी सम्पूर्ण समस्या
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
4: ईसीजी सेवा
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा
3: फोन नम्बर 98484-27359 र 98-48-42-73-59 सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टीकापुर जालपा देवी मन्दिर नजिकै
5: भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
6: ए त्यहाँ त्यहाँ त नलका मोटर ढक तराजु घरमा लाउने कलर सबै पाइन्छ
7: ए एभ्रिलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास ग्यास चुला नलकाका सामान किला काँटा सबै पाइन्छ नि
8: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
5: भन्दै सबै कुरा पाउने रहेछ
9: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
10: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
11: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
9: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484-46673 र 98-14-68-02-04
12: विश्रामपछि खोज खबरमा पुनः स्वागत छ अब बाँकी खबर टिकापुरका भीमबहादुर चौधरीले आफ्नो छोराको उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ टिकापुर नगरपालिका वडा नम्बर 1 शिवनगरका भीमबहादुर चौधरीले आफ्नो दुई वर्षीय छोरा हिमेशलाई ब्लड क्यान्सर भएकाले भीमबहादुरले उपचारका लागि आग्रह गर्नुभएको हो शिवनगर शिविरमा बस्दै आउनुभएका भीमबहादुरले घरको आर्थिक अवस्था कमजोर भएकाले छोराको उपचारमा सघाउन सरकार तथा अन्य सरकारवालाहरूलाई आग्रह गर्नुभएको छ
13: हाम्रो छोराको ब्लड क्यान्सर छ घरको स्थिति पनि धेरै कमजोर छ अनि घरमा कमाउने पनि कोही छैन कमाउनेमा मात्रै छु अनि यता क्यान्सर अस्पतालमा दबाई गर्नको लागि ल्याएको छ पैसा धेरै लाग्नु पर्नेछ सरकारले जग्गा पनि दिएको छैन अनि पछि हाम्रो घरको स्थिति धेरै कमजोर छ उपचार गरेर दिनको लागि त सबैजनालाई म अनुरोध गर्छु सबैजनाले हेरिदिनु होला मेरो छोराको औषधि उपचारको लागि सहयोग गरिदिनु होला
12: क्यान्सर पीडित हिमेशको अहिले सुशील कोइराला पर्खर क्यान्सर अस्पताल खजुरा बाँकेमा उपचार भइरहेको छ हिमेशको उपचारका लागि धेरै पैसा लाग्ने भएकाले वडा कार्यालयको सिफारिश लिएर भीमबहादुरको परिवार अहिले हिमेश बचाओ अभियानमा जुटेको छ हिमेशका बुढा हजुरबुवा पनि लौरो टेकेर नातिको उपचारका लागि सहयोग गरिदिन अनुरोध गर्दै गाउँ गाउँसम्म चार्दै आउनु भएको छ टिकापुर नगरपालिका वडा नम्बर 8 स्थित जित्तु कटेजको भान्सामा आग लागि भएको छ आगलागीबाट भान्सामा सामान्य क्षति भएको छ खाना पकाउने बेला हिजो दिउँसो 3 बजेतिर आग लागि भएको होटल संचालक जितराम चौधरीले बताउनुभयो आगो लाग्ने बित्तिकै स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको हो खोज खबरमा अब पालो जनावासको। हरेक समुदायमा पहिरन र भेषभूषा संकटमा पर्दै आएका छन्। पछिल्लो समय थारू पहिरन पनि चाड पर्व तथा कार्यक्रममा मात्र सीमित रहेको छ र भेषभूषा पनि त्यहाँ मात्रै झल्काउने गरिएको छ। आजको जनावासमा हामीले थारू समुदायका महिलाहरूलाई थारू पहिरन कतिको लगाउनुहुन्छ भनी सोधेका छौं।
14: म नाउँ करम दैया चौधरी बागमारा तो अपन गृहस्थ मन परत। अब यह कार्यक्रम में लगाई थी दसैं में दीपावली में लगाई थी रो दिन लगाई पहले तो छोट मन से ये लगाई ली हमने। अब तो मैक्सी लगाई थी सुरवाल कुर्ता लगाई थे अब बुराल मनाई मैक्सी लगाई थी।
15: पैकर्मी चौधरी अपन गृहस्थ मन परत पहले कैसे लगेली छोट से लगेली अब नो लगेली बेढब लगेली जम्मा लड़का बच्चा से यह गृहस्थ से मुई नहीं अब चलन दोसर आ गेल मैक्सी आ गेल सुरवार आ गेल कोचा आ गेल तो हेड लगे थे। अब हमरे पे लगाई थी मैक्सी लगाई थी मनो मन परत हमारे थारू अब लगा छूट गेल तो गरु लागत तब मारे नाई घल थी नहीं तो नाई त्योहारी घर जम्मा लगे थी मोरे चार ठो नहंगा बा पहले दुए ठो तो नहीं जरावर नहीं तो दुए ठो एक ठो धोना एक ठो बदलना। अब तो जेडा फाला फाल बा जा मना तो जा लगाओ धोती लगाओ साड़ी लगाओ।
16: और सोनिया चौधरी मैं तो यह लगा के तो हुरकन हो जाए पाँच जब धोती पे थी कबू मैक्सी नहीं घल थी जाते पहले तो कम रहे तो डेराय घाली फाटल वोटल घाली पहले नहंगे के घाली का कर न हो नहीं रहे तो प्यौंडर लगा के घाली प्यौंडर लगा लगा घर एक नहंगा दुई ठो बनाए। अब तो सब चीज बा धोती बा मैक्सी बा बिलोज बा नहंगा बा बजा रही थी तो धोती पहर के ये नहीं पहर थी भारी तो लागत गोआ गरु लागत पहले नहीं लागे सरिसा पहरी तो हमारे वानी बिगड़ गिला जहाँ तहाँ ठिटाबे के लिए पहन के कल से घू देखा बुढ़ाल मैंने कतर से घू देखा।
12: यस्तै जनावाजसँगै खोज खबर सकियो। अन्त्यमा जाँदा जाँदै खबरका मुख्य शीर्षकहरू फेरि एकपटक। टिकापुरमा थारू विद्रोह दिवस तथा सद्भाव कार्यक्रम सम्पन्न। इतिहासबाट पाठ सिक्दै टिकापुरको समृद्धि आवश्यक रहेको जनप्रतिनिधिको भनाई। टिकापुर स्थित ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयमा रक्तदान 15 पिण्ड रगत संकलन। आफ्नो छोराको उपचारका लागि सहयोग गरिदिन टिकापुरका भीमबहादुरको आग्रह। ब्लड क्यान्सरबाट पीड़ित छोराको खजुरामा उपचार हुँदै। र टिकापुरमा शिक्षक महासंघ र पेशागत शिक्षक संगठनको उपस्थितिमा नगर अनुदान शिक्षकको पेशागत सुरक्षा महँगी भत्ताबारे छलफल। हवस् त अहिलेलाई खोज खबर यति नै। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै अहिलेको खोज खबरबाट म ईश्वर साउद विदा हुन्छु। सामुदायिक रेडियो टिकापुर एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: कैश कितना ले लीते
1: एंसल पैक किन लीते
2: जहिया फेन जहाँ फेन पैक खरीद करी ओ 20% कम कैश फिर तक एंसल ऐप में क्लेम करी
0: कैश कितना ले लीते कैश कितना ले लीते
2: एंसल पैक किन लीते शर्त लागू हुई एंसल नेपाल के लग
3: छिछि कस्तो गनाएको इनका संतान ने टॉयलेट गनाएर मार्ने भए
4: फेरी छिमेकी को गाली पाइने भो के गर्ने होला घरमा पुरुष पनि छैनन्
5: ए दिदी पनि कति डराउनु भएको कोही चाहिँदैन फोन गरेपछि तुरुन्त सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसर्भिस सेवा छँदै छ नि
3: कता छ त त्यो
5: जता भए पनि फोन गर्नुस् न तुरुन्त आइहाल्छ नि
3: फोन नम्बर कति हो भाइ
5: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो अर्को पनि छ 98652629026
6: तपाईँको पनि टिकापुर जानकी जोशीपुर भजनी सत्ती राजापुर गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला सञ्चालक शेरबहादुर थारू सम्पर्क नम्बर 97620203000 र 98656692026
7: दाई बेड भूख लाग्ता खाजा बाकी नै ए काकी फे आइल बाटे राम राम काकी
8: राम राम हो नानी मजा बाटो ऐसन ले छाइट भारी हो स्याकल बाजे आप हली भुआस कर दिए परल है समय में भुआस कर दे से आपन जिम्मेवारी फे वरिना और जनक बात फे सुननी पड़ना
9: आ दिदी फे ऊ बेला आपन कटरा पहना इच्छा रह छुट्टी में भुआस कर दे का मुआ दाई बाबा कर लग गलती जस्ता फिर डोरिया नी चाहू दीदी मई चाहे ई बाल विवाह करनी चाहू ई बाल विवाह नी करन दीदी
10: शारीरिक को मानसिक रूप में सक्षम नहीं होकर किशोरावस्था में जो छाइक भुआस कई देना से दाई वो बच्चा दुनू के स्वास्थ्य खतरा में पड़ सकत ऊ हिंसा के शिकार बन सकत उही विद्यालय छोड़ पड़ना बाध्यता हुई सकथिन ऊ रोजगार फिर नहीं पाए ओ गरीबी में बांच बाध्य हुई पड़थिन नेपाल के कानून अनुसार 20 वर्ष नहीं पुगे भुआस कराई नहीं हुई असिन कराई से 3 वर्ष सम कैद ओ 30,000 रूपया सम जरिवाना हुई सकत ओ असिन भुआस कानूनी मान्यता
6: टिकापुर नगरपालिका वडा नम्बर 300 देगिलक जनहितमा जारी सन्देश
11: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ समस्याहरू मिर्गी रोग मुखबाट फिजाएर घाँटी बाङ्गो भई भेष हुनु मुटुको ढड़कन कम वा ज्यादा हुनु लामो समयदेखि टाउको दुख्नु छटपटी लाग्नु जिउ झमझम हुनु जलन हुनु चिन्ता मान्नु जीवनसित निराश हुनु आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु धेरै शंका मान्नु कानमा बोले जस्तो लाग्नु कोठामा एक्लै बस्न मन लाग्नु काममा मन नलाग्नु झर्को मान्नु रिसाउनु बिना कारण हाँस्नु मुस्कुराउनु रुनु घर छोडेर भाग्नु यौन इच्छाको कमी हुनु जाँड गाँजा चरेस रक्सी ब्राउन सुगर नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-685-40-777 समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार
12: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज
13: श्रोतावृन्द नमस्कार सामुदायिक रेडियो टिकापुर एफएमको पर्वती प्रस्तुति आजको दिनमा यहाँलाई स्वागत छ आज मिति 2083 साल भदौ महिनाको 8 गते सोमबार तदनुसार अगस्त 24 तारीक सन् 2026 यो प्रस्तुतिमा हामी हरेक दिन तपाईँको आजको राशिफल, तपाईँ अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना, टीकापुर र आसपासमा हुने सार्वजनिक कार्यक्रम र सामुदायिक रेडियो टीकापुर एफएमबाट आज प्रसारण हुने कार्यक्रमको जानकारी प्रस्तुत गर्दछौ। अब हामी प्रस्तुत गर्दैछौ ज्योतिषी लक्ष्मी प्रसाद बरालले तयार पार्नुभएको तपाईँको आजको राशिफल। सर्वप्रथम मेष राशि। मेष राशि हुनेहरूको लागि आर्थिक मुद्दा मामलाहरूमा सावधानी अपनाउनुहोला, पहिला गरेका कामको राम्रो परिणाम प्राप्त हुनेछ। वृष राशि हुनेहरूको लागि संवाद गर्ने शैली सबल हुनेछ, व्यापार व्यवसायलाई लिएर उच्च पदस्थ सिन व्यक्तिसँग भेटघाट लाभदायक रहनेछ। मिथुन राशि हुनेहरूको लागि परिवार र कार्यक्षेत्रमा सन्तुलन बनाएर राख्नुहोला, भावनामा आएर कुनै निर्णय नलिनुहोला। कर्कट राशि हुनेहरूको लागि काममा नेतृत्व क्षमता देखिनेछ, पद प्रतिष्ठामा वृद्धि हुने संकेत रहेको छ। सिंह राशि हुनेहरूको लागि नयाँ योजनाहरू सफल रहनेछन्, स्वास्थ्यमा हल्का थकान महसुस हुनेछ। कन्या राशि हुनेहरूको लागि प्रेम सम्बन्ध सुमधुर रहनेछ, कार्यक्षेत्रमा गरेको कार्य सिद्ध हुनेछ। तुला राशि हुनेहरूको लागि समयलाई आफ्नो अनुकूल बनाउन नसकिएला, सकारात्मक सोच राखेर अगाडि बढ्नुहोला, सफलता मिल्नेछ। वृश्चिक राशि हुनेहरूको लागि संवाद र भाषण शैलीमा आफ्नो प्रतिभालाई जगाउन सकिनेछ, भविष्यलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। धनुराशि हुनेहरूको लागि कामको खोजीमा आफन्तबाट टाढिनु पर्ला, नसोचेको स्थानबाट धन प्राप्त होला। मकर राशि हुनेहरूको लागि गृहिणीहरूले घरमा हात हतियारको प्रयोग गर्दा सावधानी अपनाउनुहोला, सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। कुम्भ राशि हुनेहरूको लागि आर्थिक योजना गोप्य राखेर अगाडि बढाउनु लाभदायक हुनेछ, काममा धैर्यले राम्रो परिणाम ल्याउनेछ। र अन्त्यमा मीन राशि हुनेहरूको लागि आय बढ़ाउने विचारले आकार लिनेछ, सामाजिक घेरामा तपाईँको भूमिका बढ़नेछ। हामीले तपाईँलाई सुनायौं तपाईँको आजको राशिफल। राशिफलमा जुन सुकै कुरा भने पनि तपाईँले आजको दिन कसरी बिताउने भन्ने कुरा तपाईँकै हातमा छ। राशिफल पछि सुनाउनेछौ तपाई अनि तपाईँका आफन्तको जन्मदिनको शुभकामना। जन्मदिनको शुभकामनाका लागि तपाईँ स्टुडियोको फोन नम्बर 0915612555 फोन गरेर टिपाउँदै गर्नुहोला। त्यतिन्जेलसम्म सुन्दै गर्नुहोला यो सुरेश गान।

0: श्रोतस्थानपछि अब सुनौ आज सामुदायिक रेडियो टीकापुर एफएमबाट प्रसारण हुने कार्यक्रमको रूपरेखा। अहिले 7:30 बजे हाम्रो जानकी, 8 बजे राष्ट्रभक्तिका गीतहरू, 9 बजे थारू भाषामा खोज खबर, 10 बजे लोकदोहोरी गीतहरू, 11 बजे आधुनिक गीतहरू, 12 बजे मध्याह खबर, 12:20 बजे लोकगीतहरू, 1 बजे किसाना, 41 बजे नेपाली थारू मिक्स गीतहरू, 3 बजे हाम्रो जानकी पुनः प्रसारण, 3:30 बजे सुपरित थारू गीतहरू, 4:30 बजे थारू नेपाली मिक्स गीतहरू, 5 बजे थारू भाषामा खोज खबर, 5:30 बजे बदलिएको जीवनशैली, 6 बजे खोज खबर, 7 बजे देउडा भाका, 7:30 बजे साझा खबर, 8:05 बजे समानताका स्वरहरू, 8:45 बजे बीबीसी नेपाली सेवा र रात्रि 9:55 बजेको खबर संक्षेपसँगै रात्रि 10 बजे आजको हाम्रो सम्पूर्ण प्रसारण सेवा पूरा हुनेछ। हवस् त आजलाई आजको दिन यति नै, भोलि बिहान आज झैं विभिन्न प्रस्तुति लिएर आउनेछौ। सामुदायिक रेडियो टीकापुर एफएम सुन्दै गर्नुहोला। प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म ईश्वर साउत पनि बिदा हुन्छु। नमस्कार, तपाईँको आजको दिन शुभ होस्।
1: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टीकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
2: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
2: ओसीएमसीले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टीकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टीकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
4: थप जानकारीका लागि ओसीएमसी टीकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584-89213, इमेल ocmcticapur@gmail.com।
5: टीकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
6: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिनभित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
5: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
6: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
5: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं। चौपायालाई छाडा नछोडौं। सड़क छेउमा नबाधौं।
6: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
5: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौं।
6: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-598 सम्पर्क गर्नुहोला।
5: 1 नम्बर वडा कार्यालय, टीकापुर नगरपालिका।

0: फिरता फिरता 20% सम कैश फिरता सैले पनि चाहा पनि
1: कैश फिरता लिनु भयो त
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी
4: आमा मलाई सिक्री बनाइदिनुहोस् न लाउन कस्तो रहर लाग्छ
3: पैसा पनि त हुनु पर्यो नि छोरी फेरि पढ्ने लेख्ने मान्छेले
4: मेरो खुतुर्के छ नि आमा मैले कति धेरै पैसा जम्मा गरेकी छु फेरि सुन त पछि पनि काम लाउन सकियो नि
3: कुरा राम्रै हो छोरी तर कसकोमा जाने हो त
4: न्यू असम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ अस्ति नै हेरिसके मैले त
5: न्यू असम जाल्पा देवी ज्वेलर्स सिद्धार्थ चोक टिकापुर न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू माइली तिलहरी हार झुम्का छड्के तिलहरी बाला चुरा चन्द्रमा जन्तर चन्द्रहार इन्डियन मंगलसूत्र औठी सिक्री बिनारसनका गरगहनाहरू पाइन्छन् साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन् अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ प्रोप्राइटर ध्रुव सुनार फोन नम्बर 98-688-14-799 98-24-60-25-32 अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार गोपाल सुनार फोन नम्बर 98-24-67-28-25
6: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र नागरिकता राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ
7: शिविर सञ्चालन हुने स्थान
6: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
7: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म
6: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म
8: याद गर्नुहोस् 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनुपर्नेछ
6: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98-485-0188 98-485-0156 र 98-486-13-434
8: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर
9: बिटल 25 वर्ष के लम्बा अनुभव रहल डाक्टर हेमन्त स्वार्से टिकापुरमा सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लग आपन भवन से सेवा देती रहल सक्कु बेरम हेन जानकारी कराइटी सत्कार पोलिक्लिनिकमा बिहान 7 बजे से संध्या 7 बजे सम मेर मेरिक रोग के उपचार तथा स्वास्थ्य परामर्श देना हुईलक मार बेरम्हे उक्रा सम्पर्क कैके उपचार सेवा लिह अनुरोध करती सत्कार पोलिक्लिनिक से दे जैना सेवा ओपीडी सेवा डिजिटल वीडियो एक्सरे ईसीजी सेवा डिजिटल अत्याधुनिक भारी एक्सरे सेवा नियमित ऑटो एनालाइजर से सक्कु रगत जांच फार्मेसी प्रयोगशाला सेवा हात जोड्नी सेवा टुटल हात जोड्नीमा प्लास्टर सेवा ईएनटी सेवा सुरक्षित मातृत्व सेवा गर्भवती जांच सेवा यौन रोग के परामर्श तथा उपचार सेवा संग तालिम पाइल स्वास्थ्य कर्मी से क्षय रोग तथा कुष्ठ रोग सम्बन्धी सेवा फेदे जाए सम्पर्क सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड गोलचोक लगह टिकापुर कैलाली फोन नम्बर 091-560-095 ओ मोबाइल नम्बर 98-48-42-73-59
10: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org, मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौं। आजको कार्यक्रममा जानकी गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौ। जानकी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणको कामलाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई सेवा प्रवाहमा सजिलो गर्नका लागि पालिकाको ओडा नम्बर 1 देखि 9 ओडाका विभिन्न टोल बस्तीमा गएर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम गरिरहेको छ। यसै विषयमा सामाजिक सुरक्षा तथा पंजीकरण शाखाका एमआईएस अपरेटर सागर कठरियासँग कुराकानी गरेका छौं। सुनौ उहाँसँग गरिएको यो कुराकानी। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद।
0: जानकी गाउँपालिकामा अहिले पंजीकरणको अवस्था के छ?
1: जानकी गाउँपालिकामा पंजीकरणको अवस्थाको बारेमा भन्नुपर्दा, अहिले हाम्रो जानकी गाउँपालिकामा 1 देखि 9 नम्बर वार्ड कार्यालयहरू छन्। त्यसमा चाहिँ अब हाम्रो स्थानीय पंजीका अधिकारीको रूपमा 9 वटै वाडामा चाहिँ वार्ड सचिवहरू चाहिँ खटाइएको छ र पंजीकरणको चाहिँ घटन दर्ताहरू चाहिँ सम्बन्धित वाडामा नै गर्ने चाहिँ गरिएको छ। अब जसस्वरूप चाहिँ अब पंजीकरणमा चाहिँ अब यो घटना दर्ताको विषयमा केही समस्याहरू, केही अब तपाईँको के यो कार्यविधि अथवा ऐनमा चाहिँ के उल्लेख छ छैन त्यसलाई चाहिँ टेकेर सम्बन्धित वाडा कार्यालयमाहरू चाहिँ लाभग्राहीले घटना दर्ताहरू चाहिँ गरिराख्नु भएको छ। त्यसमा केही समस्याहरू, केही चुनौतीहरू आयो भनेपछि सम्बन्धित वाडा कार्यालयका स्थानीय पंजीकरण अधिकारीज्यू वा अथवा वाडा सचिवज्यूहरूले चाहिँ जानकी गाउँपालिकामा रहेको चाहिँ समय सुरक्षा तथा पंजीकरण शाखामा चाहिँ समन्वय गरेर सेवाग्राहीलाई सजिलो र सहज तरिकाले व्यक्तिगत घटना दर्ता चाहिँ गरेर उहाँहरूले चाहिँ सेवा दिँदै आइरहनु भएको छ। पंजीकरणको चाहिँ अहिले जानकी गाउँपालिकामा चाहिँ अहिले एकदमै राम्रो छ। जे होस् अब सेवाग्राही चाहिँ अब घटना दर्ता चाहिँ गराएर उहाँहरू चाहिँ सन्तुष्ट नै हुनुहुन्छ।
0: भनेपछि समयमा गरिराख्नु भएको छ?
1: हजुर, समयमा नै गरिरहेछौ। अब राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको ऐन नियम अनुसार चाहिँ अब घटना घटेको 35 दिनभित्र घटना दर्ता गर्नुपर्छ भन्ने चाहिँ जुन सूचना छ, जुन चाहिँ त्यो चाहिँ गाउँघरमा सेवाग्राहीहरूमा चाहिँ त्यो चाहिँ एकदमै राम्रो तरिकाले चाहिँ पुगेको र पहुँचयुक्त भएकोले उहाँहरू चाहिँ घटना घटेको 35 दिनभित्रै उहाँले चाहिँ सम्बन्धित वडा कार्यालयमा गएर चाहिँ सेवा चाहिँ लिइराख्नु भएको छ।
0: जस्तो यहाँहरूले त अब वडा वडामा शिविर जो सञ्चालन गरिराख्नु भएको छ, यस्तो चाहिँ किन गर्नुभयो?
1: यस्तो छ, अब यो समय सुरक्षा भत्ता नवीकरण सञ्चालन गर्नुको पनि कारण छ, किन यसमा चाहिँ अब लाभग्राही धेरै हुनुहुन्छ। जानकी गाउँपालिकामा पनि अब तपाईँको 5350 जना चाहिँ लाभग्राही हुनुहुन्छ। यो चाहिँ अब 82 राशिको 4th त्रैमासिक सम्मको चाहिँ यो चाहिँ डेटा हो। अब यसमा चाहिँ थप अझै पनि थप नयाँ हुने प्रक्रिया चाहिँ छ र यो नवीकरण हामीले शिविर सञ्चालन गर्नुको मुख्य कारण के छ भनेपछि, यो धेरै लाभग्राही चाहिँ ज्येष्ठ नागरिक हुनुहुन्छ, उहाँहरूलाई सम्बन्धित वाडा कार्यालयसम्म चाहिँ पुगेर नवीकरण गर्न उहाँहरूलाई असहज भएको हुनाले हामीहरू चाहिँ पालिका स्तरबाट चाहिँ पंजीकरण शाखामा कार्यरत कर्मचारीहरू लगायत अरू थप कर्मचारीहरूलाई चाहिँ सँगसँगको समन्वयबाट हामी चाहिँ उहाँहरूलाई पाएक पर्ने ठाउँमा गएर चाहिँ हामीले श्रावण 1 गतेदेखि श्रावण 31 गतेसम्म 1 देखि 9 वडाकै कार्यालयहरूमा चाहिँ गएर उहाँहरूको चाहिँ सामाजिक सुरक्षा भत्ता चाहिँ नवीकरण गर्यौं र एकदमै अशक्त असहाय जो हुनुहुन्छ उहाँहरूको चाहिँ घर परिवारबाट एकजनालाई चाहिँ बोलाएर उहाँहरूको कागजी प्रक्रियाहरू चाहिँ मिलाएर उहाँहरूको हामीले चाहिँ घरमै गएर उहाँले चाहिँ नवीकरण चाहिँ गरिरहेका छौं र आजको मितिसम्म पनि अब कुनै वाडामा धेरै अब लाभग्राहीहरू अब घरभन्दा बाहिर हुनुहुन्छ, उहाँहरू पनि अब आउने बाहिरबाट आउने प्रक्रिया छ। अब उहाँहरू अझै कुनै वाडामा धेरैजना छुट्नु भएको छ भनेपछि पनि हामी पुनः फेरि विभिन्न वाडाहरूमा गएर चाहिँ नवीकरण चाहिँ गरिरहेका छौँ र अहिले नवीकरणको प्रक्रिया चाहिँ सञ्चालनमै छ। यो चाहिँ अब समाज सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 60 बमोजिम चाहिँ यो प्रत्येक आवाको श्रावण 1 गतिदेखि असोज मसानसम्म नवीकरण गर्ने चाहिँ व्यवस्था भएअनुसारले अब चाहिँ लाभ गराएहरूले असोज मसानसम्म पनि नवीकरण गर्न सक्नुहुन्छ।
2: भनेपछि यो शिविर चाहिँ तपाईँहरूले सेवा गराएको पाएक पर्ने समुदाय गाउँमै एकदम अशक्तको चाहिँ घरैमा गएर पनि गरिराख्नु भएको छ?
1: हजुर हजुर, त्यो चाहिँ हामीले उहाँहरूको घरमै चाहिँ गएर चाहिँ नवीकरण चाहिँ गरेर उहाँले चाहिँ सहयोग चाहिँ गरिरहेका छौँ।
2: कतिको सक्रियता पाउनुभएको छ त अहिले नवीकरणमा सेवा गराएको?
1: एकदमै सक्रिय, अब कुनै दिन त्यस्तो पनि छ कि अब सर्भर पनि अब नचलिदिने र सेवाग्राहीहरू चाहिँ एकै दिनमा संयोगको रूपमा चाहिँ आइदिएर पनि उहाँहरूलाई केही झन्झटिलो चाहिँ भएको छ। हामी भन्दा पनि लाभग्राहीहरूलाई चाहिँ त्यो सर्भर डाउनको कारणले गर्दाखेरि उहाँहरूले चाहिँ अब कहिले कहिले काहीँ अब बिहानै आएको मान्छे पनि अब धेरै दुई दिनभरि पनि कुर्नुपर्ने अवस्था चाहिँ देखिएको छ। अहिले चाहिँ समस्या त्यही छ भन्नु मैले।
2: जानकीमा टोटल कतिजना सामाजिक सुरक्षा भत्ता खाने सेवा गराइरहनुहुन्छ?
1: यो अब अहिले चाहिँ यो चालु आवामा चाहिँ नवीकरण हुने प्रक्रियामै रहेकोले अहिले चाहिँ हामीले लगभग 4800 जनाको चाहिँ नवीकरण शिविर अवधिभरिमा चाहिँ गरिसकेका छौँ र पुरानो हाम्रो गत आवाको चौथो त्रैमासिकसम्मको चाहिँ विवरण अनुसार 5450 जना चाहिँ लाभ गराई चाहिँ हुनुहुन्थ्यो। अब त्यति मध्येबाट अहिले चाहिँ हामीले 4800 जनासम्मको चाहिँ नवीकरण चाहिँ गरेर सकेका छौँ। बाँकी चाहिँ अब आउने प्रक्रियामै हुनुहुन्छ उहाँहरू चाहिँ। हजुर, अब यसले चाहिँ निरन्तरता अब चाहिँ असोजसम्मै चाहिँ रहिरहने।
2: अनि जस्तो तपाईँहरूले यसरी गाउँ गाउँमै गएर चाहिँ नवीकरणहरू गर्दा चाहिँ सेवा गराएको प्रतिक्रिया चाहिँ कस्तो पाउनुभएको छ?
1: पहिला चाहिँ यस्तो थिएन, हामीले चाहिँ सम्बन्धित वार्डमा गएर हामीले चाहिँ अब बुढापाका मान्छेहरू अब टाढा पर्थ्यो। अहिले चाहिँ पालिकाबाट हजुरहरू चाहिँ आइदिएर यसरी गाउँ ठाउँमै नवीकरण गरिदिनु भएको छ। हामीलाई बुढापाकाहरूलाई धेरै सहज भएको छ, हामीहरू अपाङ्गहरूलाई धेरै सहज भएको छ भनेर चाहिँ उहाँले चाहिँ राम्रो प्रतिक्रिया दिएर हामीहरू शुभ आशीर्वाद दिएर पनि जाने गर्नुहुन्छ। जे होस्, हामी पनि उहाँहरूलाई सेवा दिन पाएकोमा खुसी महसुस भएको छ र आउँदो सालहरूमा पनि अब यस्तै कार्यक्रमलाई जानकी गाउँपालिकाको समन्वयमा चाहिँ निरन्तरता दिनेछौ भन्ने हिसाबले पनि उहाँहरूलाई चाहिँ पूरा राख्दै उहाँहरूको ऋण चाहिँ हामीले गरिरहेका छौँ।
2: जस्तो कतिपय सेवा गराहीले चाहिँ भत्ता खाइराखेको तर बीचमा कतिखेर चाहिँ नवीकरण गरिएको नदेखिने समस्या पनि सुन्नमा आएको छ, त्यस्तो चाहिँ किन हुन्छ होला?
1: अब यस्तो छ, अब सकेसम्म हामीले त्यस्तो चाहिँ नवीकरण अवधिभरिमा जो चाहिँ लाभ गराही आउनु भएको छ उहाँहरूको चाहिँ नवीकरण भएकै छ। अब कोही चाहिँ अब काम विशेषले त्यो नवीकरण अवधिभरिमा उहाँहरू चाहिँ उपस्थित हुन नसकेको अवस्थामा उहाँहरूको चाहिँ नवीकरण छुट हुन चाहिँ गएको हो र उहाँहरूले फेरि पनि उहाँहरूले के छ भनेपछि सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 2 बमोजिम चाहिँ उहाँले फेरि नयाँ लाभ गराइसकेर चाहिँ उहाँले फेरि चाहिँ निवेदन पेश गरेर उहाँ चाहिँ फेरि नयाँ लाभ गराएको रूपमा चाहिँ दर्ता हुन चाहिँ पाउनुहुन्छ।
2: भनेपछि बीचमा पनि पाइयो?
1: हजुर, बीचमा चाहिँ उहाँले अब छुटेको नवीकरण अवधिभरिमा छुटेको चाहिँ उहाँको रकम चाहिँ आउने भएन तर उहाँले छुटेको अवधि पछिको चाहिँ उहाँले दर्ता गरेको मितिको अर्को महिनाको 1 गतेबाट फेरि चाहिँ उहाँको सांसद भत्ता चाहिँ दर्ता चाहिँ हुन्छ र उहाँको फेरि आउँदो त्रैमासिकको चाहिँ किस्तहरू र रकमहरू चाहिँ उहाँको खातामा ईएफटी मार्फत चाहिँ जम्मा चाहिँ
2: गरिन्छ। त्यो नवीकरण भएको मितिदेखिको चाहिँ गणना हुने भयो, त्योभन्दा अगाडिको चाहिँ के हुन्छ?
1: त्योभन्दा अगाडिको चाहिँ उहाँको छुट्ने भयो
2: भनेपछि समयमै गर्नु पर्छ
1: हो। त्यही भएर चाहिँ अब राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग तथा अब हालको महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र समाज सुरक्षा मन्त्रालयले चाहिँ तपाईँको जारी गरेको परिपत्र अनुसार अथवा संक्षिप्त भत्ता वितरण कार्यविधि 2082 7 बमोजिम चाहिँ श्रावण 1 गतेदेखि असोज मसानसम्म चाहिँ नवीकरण गरिसक्नु पर्ने व्यवस्था बमोजिम सम्पूर्ण लाभकारीहरूले चाहिँ समयमै नवीकरण गरिदिनु पर्ने चाहिँ हुन्छ।
2: जस्तो थोरै मैले सेवाग्राहीहरूको कतिपयको चाहिँ कागजातहरू अधुरो भएको कागजातहरू पुरा नभएको अवस्थामा चाहिँ कसरी गर्नुहुन्छ?
1: अब यो अहिले चाहिँ अब तपाईँको विगत 2 वर्षदेखि यो समय सुरक्षा भत्ता वितरण तपाईँको अब यो नवीकरण यो तपाईँको बायोमेट्रिक अथवा तपाईँको आइरिस डिभाइसबाट हुने भएकोले उहाँहरूले केही कागजातहरू चाहिँ घरमै छुटाउनु भयो अथवा त्यो चाहिँ उहाँसँग छैन भनेपछि अब आवश्यकता अनुसारले हामीले चाहिँ उहाँले कसरी सहजीकरण गरेर उहाँको चाहिँ नवीकरण गरिदिन सकिन्छ भन्ने हिसाबले चाहिँ हामीले उहाँहरूलाई अप्ठ्यारो नहुने गरी उहाँसँग आवश्यक जे छ कागज जस्तै भत्ता कार्डहरू नागरिकताहरू अनि राष्ट्रिय परिचय पत्र उहाँले चाहिँ प्राप्त गर्नु भएको बनाएर पनि उहाँले चाहिँ अब त्यो आवेदन फारम हराउनु भएको छ भनेपछि हाम्रो सिटिजनसिप पोर्टलबाट पनि उहाँहरूको चाहिँ हामीले राष्ट्रिय परिचय पत्रको विवरणहरू चाहिँ निकालेर उहाँहरूको चाहिँ नवीकरण चाहिँ गरिरहेका छौँ। उहाँलाई चाहिँ गाह्रो चाहिँ भएको छैन।
2: कसै कसैको अब त्यो त तपाईँले घरमा छुटेको कुरा गर्नुभयो होइन, कसैको अब अहिलेसम्म पनि देखिन्छ नि त कतिपय वृद्धहरू चाहिँ जन्म दत्ता पनि नभएको केही प्रमाण पनि नभएकाहरू पनि हुन्छन्, त्यस्तोलाई कुन आधारले चाहिँ गर्न सकिन्छ?
1: अब सामाजिक सुरक्षा भत्तामा आबद्ध हुनको लागि त सबभन्दा पहिला चाहिँ अब नागरिक नै नेपाली हुनु पर्यो, हजुर, अनि उहाँको चाहिँ अब नेपाली चाहिँ नागरिकता चाहिँ प्राप्त गरेको हुनु पर्यो र अहिले चाहिँ अब विगत 3 वर्षदेखि चाहिँ अब यो राष्ट्रिय परिचय पत्रलाई पनि यो विभिन्न सेवाहरूमा सेवा प्रदानको रूपमा चाहिँ यसलाई राष्ट्रिय परिचय पत्रलाई पनि आबद्ध गरेको हुँदाखेरि यो चाहिँ अब त्यो राष्ट्रिय परिचय पत्रले समय सुरक्षामा पनि आबद्ध गरेको हुनाले चाहिँ हामीले यो राष्ट्रिय परिचय पत्र पनि अनिवार्य चाहिँ बनाउनु होला भनेर चाहिँ पनि हामीले उहाँहरूले चाहिँ जानकारी गराएका छौँ। यद्यपि कसैले राष्ट्रिय परिचय पत्र बनाउनु भएको छैन भने पनि उहाँसँग चाहिँ हामीले एउटा चाहिँ कागज चाहिँ बनाएका हुन्छ सो घोषणा भन्ने, मेरो चाहिँ नवीकरण गरिदिनु होला गरिदिनुहोस् म चाहिँ यति यति

0: व्यक्तिको रूपमा चाहिँ उहाँहरूले पहिल्यै राष्ट्रिय परिचय पत्र बनाउँदाखेरि नै उहाँले चाहिँ 10 वटा औंलाको बायोमेट्रिक र आँखाको रेटिना चाहिँ उहाँले चाहिँ राष्ट्रिय परिचय पत्र बनाउने बेलामै उपलब्ध गराउनु भएको छ र त्यो चाहिँ लिङ्ग हाम्रो चाहिँ समय स्रोतसम्म भएकोले हामीले उहाँ चाहिँ पहिला उहाँको हामीले 10 औंला चेक गर्ने हो। यदि नवीकरण गर्ने बेलामा उहाँको पहिलो नै औंला मिलिहाल्यो भनेपछि उहाँको नवीकरण भयो। यद्यपि उहाँको 10 औंला चाहिँ नो बायोमेट्रिक अथवा नट हिट भन्ने चाहिँ आउँछ भनेपछि उहाँको त्यसपछि हामीले उहाँको आँखाको रेटिना चाहिँ लिनुपर्ने हुन्छ। आँखाको रेटिनामा पनि उहाँको चाहिँ नट हिट अथवा नो बायोमेट्रिक आउँछ भने पनि हामीले चाहिँ उहाँको राष्ट्रिय परिचय पत्रको जुन जैविक विवरण छ अनि उहाँ जुन स्वयं उपस्थित हुनु भएको छ भनेपछि उहाँको चाहिँ सामान्यबाट चाहिँ पनि नवीकरण चाहिँ गरेर उहाँहरूले चाहिँ त्यो रूपमा चाहिँ सहजीकरण गरिरहेका छौँ।
1: जस्तो पालिकाले यो वर्ष त शिविर नै सञ्चालन गरेको छ, योभन्दा पहिला चाहिँ ओडामै नवीकरण हुन्थ्यो होइन, त्यतिखेर चाहिँ कस्तो खालको समस्या थियो, अहिले चाहिँ यसले चाहिँ के फाइदा भएको छ?
0: अब यो चाहिँ जानकी गाउँपालिकाले चाहिँ विगत 2 आर्थिक वर्षदेखि चाहिँ यो संशिष्ट भट्टन नवीकरण शिविर सञ्चालन गरिरहँदा लाभकारीहरूलाई चाहिँ धेरै नै सहज चाहिँ भएको छ र योभन्दा विगतको आर्थिक वर्षहरूमा चाहिँ अब यो नवीकरण शिविर सञ्चालन नभएको हुँदा लेज गर्दाखेरि अब सेवाग्राहीहरूलाई अब लाभग्राहीहरूले भनौँ अब उहाँले घरभन्दा टाढा सम्बन्धित वाडामा गएर उहाँहरूले चाहिँ गाह्रो चाहिँ हुने गर्थ्यो। अहिले चाहिँ यो समय सुरक्षाबाट नवीकरण शिविरले अब ठाउँ ठाउँमा हामी चाहिँ त्यहाँ गइदिएर उहाँहरूलाई चाहिँ सहजीकरण गरेर नवीकरण गरिरहँदा उहाँहरूले चाहिँ एकदमै सहज चाहिँ उहाँले चाहिँ महसुस गर्नु भएको छ। हजुर, हामीहरूलाई पनि सहज चाहिँ भएको छ। अब त्यही छ, अब कहिले सर्भर एकदमै नचल्ने भएको हुनाले पनि अब हामीले चाहिँ अब हामी कर्मचारीहरू चाहिँ विगत 1 महिनादेखि बिहान 6 बजे सम्बन्धित स्थानमा चाहिँ पुगेर उहाँहरूलाई चाहिँ उहाँहरूको चाहिँ हामीले नवीकरण चाहिँ गरिरहेका छौँ।
1: जस्तो यहाँहरूले चाहिँ यो नवीकरणको कुरा त अहिले शिविर जो सञ्चालन गरिराख्नु भएको छ, अब तपाईँहरूले पालिकाबाट नआए पनि यो शिविर चाहिँ निरन्तर हुने हो कि अब ओडाबाट पनि हुने हो छुटपुटकाहरू?
0: अब छुटपुट चाहिँ उहाँहरूले चाहिँ असोज मसानसम्म चाहिँ सम्बन्धित वाडा कार्यालयमा गएर पनि उहाँहरूले चाहिँ नवीकरण चाहिँ गर्न सक्नुहुन्छ भनेर चाहिँ हामीले यो 2083/3/31 चाहिँ सूचनामा चाहिँ उहाँहरूले चाहिँ जानकारीको रूपमा त्यो सूचना चाहिँ हामीले प्रकाशित गरेका छौँ। यो नवीकरण अवधिभित्रमा जति लाग्रे चाहिँ आउन सक्नुभयो उहाँ चाहिँ आउनुभयो, अब चाहिँ बाहिर भएको अथवा हजुरको अब नवीकरण गर्नको लागि टाढा हुनु भएकोले अब नेपालभित्र हुनुहुन्छ भनेपछि उहाँले जुनसुकै ठाउँमा बस्नु भएको छ त्यहाँको नजिकको वाडा कार्यालयमा गएर अथवा त्यहाँको पालिका नगरपालिकाहरूमा चाहिँ गएर उहाँले चाहिँ नवीकरण चाहिँ गर्न सक्नुहुन्छ। त्यसै गरेर पनि अब हामीले पनि यहाँ चाहिँ बाहिरबाट पहाडतिरहरूबाट जस्तै सुर्खेतहरू जुम्लाबाट हजुरको बाहिर ठाउँबाट पनि संशोधन भत्ता प्राप्त गरिरहेका लाग्रहे, तर कारणवश चाहिँ हाम्रो यता जानकीभित्र चाहिँ बसोबास गर्दै आइराख्नु भएका लाग्रहेहरूको पनि हामीले चाहिँ उहाँहरूलाई यो शिविर अवधिभरि पनि हामीले लगभग 200 जनाको चाहिँ नवीकरण चाहिँ गरेका छौँ र उहाँहरूलाई सम्बन्धित ठाउँमै गएर चाहिँ नवीकरण चाहिँ गरिराख्नु पर्दैन। अब यो चाहिँ अनलाइन सिस्टम नै भएको हुनाले उहाँ चाहिँ आफू बसेको ठाउँको पायक पर्ने वाडा कार्यालयमा अथवा गाउँपालिका नगरपालिकामा गएर चाहिँ उहाँहरूले चाहिँ नवीकरण चाहिँ गरिराख्नु भएको छ र गर्ने चाहिँ व्यवस्था पनि रहेको छ।
1: भनेपछि जस्तो पहाड़बाट यहाँ मानव जानकीमै आउनुभयो, कुनै वडामा बसोबास गरिराख्नु भएको छ भने नवीकरणको लागि पहाड़ जान परेन?
0: हजुर, उहाँहरूले चाहिँ आफ्नो सम्बन्धित वाडा कार्यालयमा चाहिँ गइराख्नु परेन। उहाँ चाहिँ अहिले जुन ठाउँमा बसिराख्नु भएको छ उहाँहरूलाई पायक पर्ने नजिक पर्ने वाडा कार्यालयमा गएर चाहिँ उहाँहरूले हजुर उहाँले चाहिँ नवीकरण गरेर चाहिँ यो चालु अवमा चाहिँ भट्टा प्राप्त गर्ने योग्य चाहिँ लाग्रहेको रूपमा प्रविष्ट हुन सक्नुहुन्छ।
1: खासमा के कागजात चाहिन्छ त नवीकरणको
0: लागि? यसमा चाहिँ अब हाम्रो चाहिँ नेपाली नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पिपी साइज फोटो अनि राष्ट्रिय परिचय पत्र प्राप्त गरेको खण्डमा राष्ट्रिय परिचय पत्र अथवा उहाँ चाहिँ राष्ट्रिय परिचय पत्रकै कार्ड प्राप्त गर्नु भएको छैन भनेपछि आवेदन फारमको प्रतिलिपि अनि सांक्षिप्त भत्ता प्राप्त गर्ने भत्ता कार्डको फोटोकपी र अपाङ्ग हुनुहुन्छ भनेपछि सम्बन्धित वाडा सम्बन्धित पालिका नगरपालिकाबाट प्राप्त गरेको जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि अनि बाल पोषणको हकमा चाहिँ अब बच्चाको जन्म दर्ताको प्रतिलिपि र संरक्षक आमा अथवा बुवा जो हुनुहुन्छ

0: उहाँको संरक्षक उहाँहरूको नागरिकताको प्रतिलिपि अनि एकल महिलाको हकमा चाहिँ अब 60 वर्ष मुनिका विधवाहरूको हकमा चाहिँ वडा कार्यालयबाट चाहिँ जारी भएको अर्को विवाह नगरेको प्रमाणितको प्रतिलिपि श्रीमानको मृत्यु दर्ताको फोटोकपी चाहिँ कागजातहरू चाहिँ हामीले लिएर चाहिँ नवीकरण चाहिँ गरिरहेका
1: छौँ।
0: यो कागजातहरू चाहिँ अनिवार्य रहेको छ।
1: जस्तो अब मैले थोरै यो सामाजिक सुरक्षा भत्तालाई यहाँहरूले विपदसँग पनि जोड्नु भएको छ।
0: हजुर, हामीले चाहिँ गत 2 वर्ष पहिला चाहिँ हाम्रो यो रेड क्रस र अहिले चाहिँ हजुरको यो WFP खाद्य त्यो चाहिँ उहाँहरूले चाहिँ यो विपदको बेलामा यो चाहिँ हाम्रो जानकी 3, 6, 9, 4 र 7 उहाँहरूलाई चाहिँ राहत वितरण गर्ने चाहिँ उहाँको कार्यक्रम अनुसार अब चाहिँ हामीले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूको खातामा बैंक खातामा चाहिँ राहत स्वरूप अब उहाँहरूले चाहिँ उपलब्ध गराउनु पर्ने जुन रकम छ त्यो चाहिँ उहाँहरूले चाहिँ सिधै उहाँहरूको खातामा चाहिँ टपअप गरेर विपदमा परेका लाभग्राहीहरू चाहिँ उहाँहरूले त्यसरी चाहिँ त्यो कार्यक्रमहरू चाहिँ आयोजना गरेर सञ्चालनमा ल्याउनु भएको छ।
1: त्यो हजुरहरूले त्यस्तो पनि गर्नुभएको छ।
0: हजुर हजुर, उहाँहरूले चाहिँ अब माग अनुसार हामीले चाहिँ सम्बन्धित वडा कार्यालयको क्षेत्रका लाभग्राहीहरूको विवरण बैंक खाता उहाँहरूको नामहरू चाहिँ हामीले सम्बन्धित संस्थालाई चाहिँ हामीले चाहिँ उपलब्ध गराएका छौँ र जुन चाहिँ अहिले मैले अस्ति पनि देखेँ यो 6 नम्बर वाडाले पनि सायद त्यो नामहरू चाहिँ प्रकाशित गर्नु भएको छ।
1: थोरै मैले तपाईँ चाहिँ यसरी अब पञ्जीकरण शाखामै रहेर काम गरिरहँदा चाहिँ कस्ता खालका चुनौतीहरू आउँछन् या आउँदैनन् के छ?
0: अब यसमा विशेष गरी हेर्दा यो सामाजिक सुरक्षामा खासै चाहिँ समस्या चुनौती चाहिँ देखिएको छैन। समस्या भनेको हाम्रो यो पञ्जीकरणमै चाहिँ देखिएको छ। अब यस्तो पनि कोही चाहिँ अब हुनुहुन्छ जसको चाहिँ पुस्तौसम्मको पनि उहाँहरूको चाहिँ कागजातहरू छैन, उहाँहरूको पुस्ताहरू पुराना पुस्ताहरू खोल्ने कुनै पनि विवरणै छैन उहाँहरूको। अब त्यस्तोको लागि चाहिँ पनि अब यो पञ्जीकरण ऐन नियमावलीले खासै चाहिँ नबोल्न सकेको अब उहाँहरूको लागि पनि खासै त्यो चाहिँ ऐन नियमावलीमा उहाँहरूको बारेमा खासै चाहिँ त्यो नखुलेको हुनाले पनि उहाँहरूले चाहिँ हामीले सेवा दिन चाहिँ अहिले चाहिँ सकेका छैनौँ। अब त्यो विषयमा पनि हामीले हेर्दाखेरि अहिले यो जानकी वार्ड नम्बर 4 त्यहाँ चाहिँ धेरै त्यस्ता हुनुहुन्छ, उहाँहरू चाहिँ भन्नुहुन्छ हामी प्राय धेरै वर्षदेखि 50-40 वर्षदेखि हामी चाहिँ यही जानकीको मुनुवामै चाहिँ बसोबास गर्दै आइरहेका छौँ, तर उहाँहरूसँग उहाँ कहाँको उहाँसँग उहाँको पनि डकुमेन्ट छैन र नेपाली भन्ने पनि प्रमाण छैन, तर उहाँहरूबाट चाहिँ धेरै अब सन्तानहरू चाहिँ अब जन्मिँदै विद्यालय जाने उमेर त पनि धेरै भइसक्नु भएको छ, प्रवेश विद्यालय भर्नदेखि लिएर अब विभिन्न किसिमको सेवा सुविधा लिनको लागि पनि घटना दर्ता यो जन्म दर्ता आवश्यकता भएको हुनाले चाहिँ पनि अब उहाँहरूलाई चाहिँ हामीले यो व्यक्तिगत घटना दर्तामा चाहिँ उहाँहरूलाई चाहिँ हामीले समेट्न नसकेको अवस्था पनि छ। मैले यसको विषयमा चाहिँ पञ्जीकरण विभागमा चाहिँ गएर मैले महानिर्देशक ज्यू लगायतको टिमसँग पहिले मैले चाहिँ 2 आर्थिक वर्षमा पनि गएर पनि उहाँसँग समन्वय गरिसकेको छु र उहाँहरूले चाहिँ त्यही उहाँले चाहिँ भन्नुभएको छ कि अब यो चाहिँ हाम्रो ऐन नियमावली पनि अब फेरबदल बीचमा हुन्छ, अब केही समयको लागि चाहिँ कुर्नुहोस्, त्यसपछि उहाँहरूलाई पनि समेट्ने गरी हामीहरूले ऐन नियमावली चाहिँ संशोधन गर्न सकेको खण्डमा उहाँहरूले पनि त्यसमा चाहिँ आबद्ध गर्न सक्छौ गर्नुहोला भन्ने हिसाबले चाहिँ उहाँहरूले चाहिँ पुरा खासै आश्वासन चाहिँ दिनुभएको छ। अब होप्सो होइन हाम्रो होस् उहाँहरूले पनि अब चाहिँ घटना दर्ता चाहिँ गरेर उहाँले पनि अब चाहिँ पनि नेपाली नागरिक भएर चाहिँ बाँच्न सकुन् होइन सेवा सुविधा दिन सकुन् भन्ने आशै
1: भनेपछि त्यस्तो नागरिकको लागि चाहिँ ऐन नियम परिवर्तन हुनै पर्ने देखियो
0: किनभने उहाँहरूको अब उहाँहरू अब नेपाली हो अथवा विदेशी हो उहाँहरूसँग केही पनि चाहिँ कागजात नभएको हुनाले पनि उहाँले चाहिँ हामीले यो पञ्जीकरणमा चाहिँ उहाँले चाहिँ हामीले आबद्ध चाहिँ गर्न सकिरहेका चाहिँ छैनौँ।
1: थोरै मैले यो बैंकिङ सेवालाई पनि जोड्न चाहे, जस्तो सामाजिक सुरक्षा भत्ता नवीकरण पछि उहाँहरूले पाउनुपर्ने भत्ता चाहिँ खातामै जम्मा हुन्छ र पनि सेवाग्राहीहरू चाहिँ त्यो भत्ता निकाल्नको लागि लामो लाइन बैंकमा बसिराखेको अवस्था पनि देखिन्छ होइन, यो चाहिँ के छ? त्यो खातामा जाने बित्तिकै निकाल्नै पर्ने हो या के हो?
0: त्यस्तो चाहिँ छैन, उहाँहरूले चाहिँ आफ्नो पाएक पर्ने समयमा चाहिँ उहाँले जुन जुनसुकै समयमा गएर पनि आफ्नो खातामा रहेको रकम चाहिँ उहाँले चाहिँ छिक्न चाहिँ पाउनुहुन्छ। अहिले चाहिँ के छ भनेपछि मेरो खातामा पैसा आइसक्यो, मेरो पैसा चाहिँ कहीँ गइहाल्ला कि कसैले झिकिएला कि भन्ने जुन यो लाभग्राहीहरूमा तिनीहरूले चाहिँ त्यो भ्रम छ, त्यो चाहिँ नराखिदिनु होला, हजुरहरूको पैसा हजुरको खातामै रहिरहन्छ, त्यो चाहिँ कसैले पनि लिन पाउँदैन, र भिडभाड नगरिकन पनि हामीले चाहिँ बैंकमा त्यो सडक सुरक्षा भत्तालाई मात्रै चाहिँ बैंकले सेवा नदिने भएकोले अरू थप बैंकको लाभग्राहीहरू पनि त्यहाँ बैंकमा उपस्थित हुने भएकोले गर्दाखेरि चाहिँ हामीले अहिले चाहिँ टोकन सिस्टम चाहिँ लगाइदिएका छौँ। एक दिनमा 50-60 जनालाई वितरण गर्ने, त्यो पनि आवश्यकता अनुसार, कसैले अब भोलि नै पैसाको आवश्यकता छ, त्यो पैसाको आवश्यकता छ भनेपछि उहाँहरूलाई चाहिँ पहिलो प्राथमिकता दिएर चाहिँ टोकन दिएर जानुहोस्, आफ्नो खाताको पैसा चाहिँ झिक्नुहोस् भनेर चाहिँ यसरी हामी चाहिँ बैंकलाई चाहिँ सहजीकरण गरिरहेका छौँ।
1: भनेपछि पालिकाबाट त्यो सहजीकरणको लागि सिफारिस गरिराख्नु भएको
0: छ? सिफारिस भन्दा पनि उहाँले चाहिँ सम्बन्धित वाडाबाटै त्यो चाहिँ टोकन चाहिँ बुझ्नुपर्ने हुन्छ र चाहिँ बैंकमा चाहिँ गएर चाहिँ आफ्नो खाताको चाहिँ पैसा उहाँले चाहिँ झिक्न सक्नुहुन्छ। अब यसरी गर्दाखेरि उहाँले पनि भिडभाड चाहिँ सामना गर्नुपर्ने भएन, अरू थप बैंकमा जाने अरू थप सेवाग्राहीलाई पनि सहज र सजिलो चाहिँ हुने भयो। अन्तिममा यो जानकी गाउँपालिकाभित्रका सम्पूर्ण हाम्रो सडक सुरक्षा भत्ता पाउने प्राप्त गर्ने लाभग्राहीहरू हुनुहुन्छ र जति पनि आमा बुवा दिदी बहिनी दाजुभाइ सब जति पनि हुनुहुन्छ उहाँले सामाजिक सुरक्षा सम्बन्धी तथा घटनाघटना सम्बन्धी कुनै पनि किसिमको समस्या अथवा कुनै चुनौती आएको खण्डमा सम्बन्धित वाडा कार्यालयमा गई उहाँले चाहिँ आफ्नो गुनासो समस्याहरू चाहिँ राख्न सक्नुहुन्छ र त्यहाँ पनि भएन भनेपछि जानकी गाउँपालिकाको पञ्जीकरण शाखामा चाहिँ उपस्थित भएर आफ्नो चाहिँ समस्याहरू चाहिँ राखिदिनुहोला। सकेसम्म हामीले कानून सम्मत रहेर उहाँहरूलाई चाहिँ सेवा चाहिँ दिने चाहिँ तत्पर चाहिँ रहनेछौँ भनेर चाहिँ मैले सम्पूर्ण जानकी गाउँवासीहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु।
1: हुन्छ, कार्यक्रममा समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
2: हवस् त, आजलाई कार्यक्रम हाम्रो जानकी यसै कुराकानी सँगै सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कुनै गुनासा, सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र छपिलाल चौधरीलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता गीता पनि विदा हुन्छु। नमस्कार।

0: जापानी इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकारी गरौं।
5: यो ओसीएमसी भनेको के आयो फेरि?
6: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
5: ओसीएमसीले के सहयोग गर्छ त?
6: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
7: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
8: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
9: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: सुविधा लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
3: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483।
4: घर त जेनतेन लगाइयो, अब झ्याल ढोकाको लागि काठ कहाँ पाउने होला? काठ पनि सुन जस्तो महँगो, के गर्ने के नगर्ने?
5: त्यसको लागि के चिन्ता गर्नुहुन्छ भाइ? काठ भन्दा सस्तो देखिनामा पनि राम्रो अल्मोनियमको झ्याल ढोका बनाउनुहोस् न।
4: ए हो त, कहाँ पाइने रहेछ दिदी अल्मोनियमको झ्याल ढोका?
5: कहाँ हुनु भाइ, टिकापुरमा जमरापारी छ नि मिलन अल्मोनियम ग्लास हाउस, त्यही जानु होला नि।
4: अब त म ढुक्क।
6: मिलन अल्मोनियम एन्ड ग्लास हाउस, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर मोहनदास भाट।
5: मोबाइल नम्बर 98481 43 26। जमरापारी, टिकापुर, कैलाली।
7: के तपाईलाई थाहा छ,
8: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
7: हो र?
8: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
7: अनि
8: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
7: के छ त विकल्प?
8: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
7: विस्तारै गर्दा हुँदैन?
8: अहँ, हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
7: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
8: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो छ। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलटमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
2: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
1: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
2: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
1: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
2: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
1: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
2: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
1: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
2: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
1: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून मजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
2: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
1: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
2: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
3: बाबु, ए बाबु, काल मनिष मेडिकल में जाइस तो?
4: मैं नहीं जाइं, वहाँ अपन अनुहार बिगड़ के घर से बाहर नहीं निकल छु।
3: उहे मारे तो तुहिन वहाँ पठाई दो। यहाँ हेर, ई पत्रिका में लिखल बा मनीष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकरन बढ़िया डॉक्टर वही से उपचार हुई था वही तोर समस्या फैन अस्ते बा जैबे तो समाधान हुई जाए।
4: ए हो दादू, अपन अनुहार बिगड़ के परेशान रहूं, तब तो मैं अब भी जाए।
5: याद करबी, मनीष मेडिकल हल टीकापुरमा प्रत्येक महिना के दोस्रो शनिबार काठमाडौँ के वरिष्ठ छाला, यौन, कुष्ठ तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर वा लोकेन्द्र लिम्बू से सेवा देती रहल बा। मनीष मेडिकल हल टीकापुरमा पुरान से पुरान अनुहारमा रहल चाया, पोटो, डन्डीफोर, दाँत, खुजली, भुटला झर्ना, कपार के तालु खुल्ना, डेन्ड्रफ, इक्जेमा, सोरियासिस, कुष्ठ रोग, पुरान से पुरान ठीक नै हुइल घाव, खतिरा ओ यौन दुर्बलता के उपचार होती रहल बा।
6: संपर्क मनीष मेडिकल हल, अस्पताल रोड, टीकापुर। फोन नंबर 98-600-71-024 ओ 98-046-77-417।

0: लिटे सर लागू हुई एनसेल नेपाल के लग
1: नेपालगंज मेडिकल कलेजमा कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कन्सल्टेन्ट न्यूरो साइकोट्रिक डाक्टर आइनोडिन बागवान
2: यही भदौ 20 गते शनिबारका दिन
3: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
1: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
3: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
2: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
4: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
5: हिन्दू महिलाहरूको महान पर्व हरिकालिका देव 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
6: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।

0: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
1: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
0: जनरल फिजिसियन विशेषज्ञ सेवा,
1: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
0: रोग सेवा,
1: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
0: मनोचिकित्सक विशेषज्ञ सेवा
2: हरेक महिनाको प्रत्येक शनिबार,
0: र सिटी स्क्यान सेवा,
1: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा,
0: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
1: फार्मासिस्टद्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
0: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
1: हिंसा पीडितहरूका लागि ओसीएमसी सेवा।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी रिलायबल लाइफ सधैं भरिलाई।
1: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला मुखले, त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढिन्छ।
2: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिका तिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौ। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौ। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौं, चनाको बनौ।
3: विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868800008 र 9825373772।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल
2: स्वास्थ्यश्री
3: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
5: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
4: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
5: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौ।
4: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
5: एक घर तीन बिरुवा अनिवार्य रोपौ। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
4: आफ्नो नगर सफा सुन्दर बनाउन आ आफ्ना ठाउँबाट लागौ।
5: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
4: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: ए सन्त्यकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल जोलस बनेको, बरु अहिलै जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्यका बाले मनकै कुरो हर्यो, हट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचारीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचारी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी श्री सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-2061।
3: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
4: शिविर सञ्चालन हुने स्थान
3: वडा नम्बर 8 को कार्यालय भदौ 7-9 गते सम्म
4: र वडा नम्बर 9 को कार्यालय भदौ 10-11 गते सम्म।
3: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
5: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
3: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय, सम्पर्क नम्बर 9845-0188, 9845-0156 र 9846-13434।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: फिरता फिरता 20% सम कैश फिरता सैले पनि जहाँ पनि
1: कैश फिरता लिनु भयो त
2: एनसेल प्याक किन्नु भयो त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिरता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भयो त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
3: ए भन्दै सबै कुरा पाउने रहेछ लु भन् त भाउ के पाउँछ त्यहाँ
4: ए त्यहाँ त्यहाँ त नलका मोटर झग तराजु घरमा लाउने कलर सबै पाइन्छ
5: ए एभ्रीलाको कुरा गरेको हो त्यो त मलाई पनि थाहा छ त्यहाँ त ग्यास चुला नलका सामान किला काँटा सबै पाइन्छ नि
6: त्यति मात्र होइन त्यहाँ त जस्मिन प्यान्ट घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ
3: भन्दै सबै कुरा पाउने रहेछ
7: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स
8: विशेष ढक तराजु डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स
9: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर
7: प्रोप्राइटर पुष्पराज देवकोटा सम्पर्क फोन नम्बर 98484846673 र 98148 0204

0: जानकी गाउँपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
1: ला फेरि यो गाडीले धोका दिने भयो।
2: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
1: त्यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
3: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
1: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
3: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
1: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
5: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिपर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
6: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
3: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-58-28।

0: भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन त बाउ, के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ छ नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रीलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रीला टेरस।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रीला टेरस,
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98148602004।

0: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौला अवसर। अबदेखि टीकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
2: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युज आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यो टिका लागि त सामुएल जोलस बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याक्ट्री बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्त्याका बाले मनकै कुरो हर्यो, बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचाँदीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर टिहारी सिंह सुनार, सम्पर्क नम्बर 9868-44-1208, 9846-39-261।
3: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
4: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 9864-70483।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: अस्सी प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
5: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
6: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
4: डेलिभरीका लागि
6: ड्रिंकिङ वाटर एक्वा शीतल
4: टिकापुर कैलाली
7: सम्पर्क मोबाइल नम्बर 98017 10672।
8: स्वास्थ्यका लागि पानी।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू असम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक ध्रुव सुनार।
2: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छैन भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोक्या छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स एकदम बढी हुन्छ।
3: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854899213, इमेल ocmctikapur@gmail.com।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक राम प्रसाद चौधरी।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन, होइन के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हो अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौँ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौं, चनाको बनौ।
3: विश्व खाद्य कार्यक्रम सर्प्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
4: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
5: समुन्नत समाजका लागि समावेशी आवाज। सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाग्छ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू असम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल सैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगल सैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246025।

0: परिवारमा सबै बिरामी
1: आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र
0: कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग्यो
2: होइन चाइनाजो माइलो के बर्बर बर्बर कराइरहेको छ के भएको छ हौ तलाई
0: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
2: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
3: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
4: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ठकरला रोड टिकापुर कैलाली
5: ल यति छिटो आमा बन्न लागेको त
6: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकी सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानु भएको छ के गर्ने के नगर्ने केही थाहा छैन
5: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
7: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 9848528।

0: यही भदौ 20 गते शनिबारका दिन
1: आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुरमा आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग, मानसिक तथा नशा एवं लागु औषध सम्बन्धी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
2: लामो समयसम्म टाउको दुख्ने, बडी रिसाउने, झिजो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने,
1: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
0: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार।
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म। बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक, अस्पताल रोड, टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 98 68 80 00 08 र 98 25 63 77 72।

0: छिच्छि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरुन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरुन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाइ सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
4: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसी सँग सहकारी गरौं।
0: यो ओसीएमसी भनेको के आयो फेरि?
3: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला, बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
0: ओसीएमसी ले के सहयोग गर्छ त?
3: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
5: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 98584899213, इमेल ocmcticapur@gmail.com।

0: सामुदायिक रेडियो टीकापुर एफएमको मध्याह बाह्र बजेको मध्याह खबरमा यहाँलाई स्वागत छ। मध्याह खबरबाट दुर्गा देवकोटाको नमस्कार। टीकापुरमा थारू विद्रोह दिवस तथा सद्भाव कार्यक्रम सम्पन्न। इतिहासबाट पाठ सिक्दै टीकापुरको समृद्धि आवश्यक रहेको जनप्रतिनिधिको भनाई। आफ्नो छोराको उपचारका लागि सहयोग गरिदिन टीकापुरका भीमबहादुरको आग्रह। र टीकापुर स्थित ब्रह्मकुमारी सूर्य विश्वविद्यालयमा पन्ध्रपीठ रगत संकलन। मध्याह खबर अब विस्तारमा। 2072 साल भदौ 7 गते टीकापुरमा भएको हिंसात्मक घटना, अर्को दिन भएको आगजन र त्यस यताका मुद्दामा श्रृंखलाबाट पाठ सिक्दै टीकापुरको समृद्धि आवश्यक रहेको जनप्रतिनिधिले बताएका छन्। थारू कल्याणकारी सभा क्षेत्र नम्बर 1 कैलालीको आयोजनामा टीकापुरमा भएको 11 टीकापुर विद्रोह दिवसको कार्यक्रममा बोल्दै यस्तो मत तयार गरेका हुन्। सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री खुशीराम डगरा थापले टीकापुर घटनाको स्मरण गर्दै निर्दोष सुरक्षाकर्मीको शहादत र संविधानमा पहिचानको अधिकार माग्ने नियतता थारू समुदायले मुद्दा खेप्नु परेको दुवै अवस्था गलत भएको बताउनुभयो। पूर्व मन्त्री तथा सुदूरपश्चिम प्रदेश सभाका सदस्य लक्ष्मण किशोर चौधरीले टीकापुर घटना कारण पछि परेको टीकापुरले क्षतिपूर्ति पाउनुपर्ने बताउनुभयो। कार्यक्रममा संविधान सभा सदस्य कृष्ण कुमार चौधरीले थारू आन्दोलनका बलमा केही प्रतिनिधि जिताएको भनेर रेशमलाल चौधरीले नाटक गर्न नहुने बताउनुभयो। जानकी गाउँपालिकाका निवर्तमान अध्यक्ष प्रदीप कुमार चौधरीले संविधानमा पहिचान सहितको संहिता माग्दै आन्दोलन भइरहेका बेला टीकापुरमा 10 वर्ष द्वन्द्वमा पनि नपुगेको अकल्पनीय घटना भएको र थारूहरूमाथि दोष थोपारिएको बताउनुभयो। कार्यक्रममा कैलाली क्षेत्र नम्बर 1 प्रतिनिधि सभा सदस्य निर्वाचित कोमल गेवालीले इतिहासबाट पाठ सिकेर भविष्यको तयारी गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा निवर्तमान जानकी गाउँपालिकाका निवर्तमान उपाध्यक्ष उमा महतो, थारू कल्याणकारिणी कैलाली जिल्ला पूर्व सभापति माधव चौधरी, मुक्त कमया समाजका केन्द्रीय सदस्य सीता चौधरी, थारू कल्याणकारिणी केन्द्रीय पार्षद रामकृष्ण चौधरी लगायतले बोल्नुभएको थियो। थारू कल्याणकारिणी कैलाली क्षेत्र नम्बर 1 सभापति लौटन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति सन्तराम चौधरीले स्वागत गर्नुभएको थियो। सञ्चालनको जिल्ला सचिव बुद्धराम चौधरीले गर्नुभएको थियो। यसैबीच नागरिक उन्मुक्ति पार्टी नेपाल र टीकापुर राजबन्दी परिवारले पनि टीकापुरमा विद्रोह दिवस तथा सद्भाव कार्यक्रम गरेका छन्। सोमबार सुनको भाउ तोलामा 3200 रूपियाँ बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला 3,22,700 रूपियाँ तोकेको छ। अघिल्लो दिन 3,19,500 रूपियाँ थियो। एकै सातामा सुनको भाउ 15,700 रूपियाँ बढ़ेको छ। गत सोमबार सुनको भाउ 3,06,800 रूपियाँ थियो। मध्याह खबरमा एकैछिनको विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ।
1: टीकापुर नगरपालिका 1 नम्बर ओडा कार्यालयको जरूरी सूचना। ओडाका सड़कहरू नजिक पशु चौपाया बाँधेर राख्दा, सड़कमा उभिने पशु चौपाया बाटोमा पुग्ने गरी बाँड्दा दुर्घटना हुने, बाटोमा आवत जावत गर्न अवरोध हुने र बाटो बिग्रिने भएकाले गाई गोरु भैंसी बाख्राहरू बाटोमा पुग्ने गरी नबाँध्न यो सूचना जारी गरिएको छ। कसैले असभ्य तरिकाले गाई गोरु बाटोमा बाँधेको पाइएमा निगरानी गर्न, बाटोबाट हटाउन टोल विकास संस्थाका प्रतिनिधिहरू युवा समाजसेवीहरूलाई अनुरोध गरिन्छ। बाटोमा नबाँध्न आग्रह गर्दा पनि अटेर गरेको पाइएमा टीकापुर नगरपालिकाको 1 नम्बर ओडा कार्यालयको फोन नम्बर 98484040598 वा नगर प्रहरीको फोन नम्बर 98484067 खबर गरिदिनु हुन अनुरोध गरिन्छ। 1 नम्बर ओडा कार्यालय टीकापुर नगरपालिका।
2: 11 प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा। उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू,
3: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा, जोर्नीको दूरबीनबाट शल्यक्रिया,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा, ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा,
4: जनरल फिजिसियन विशेषज्ञ सेवा,
3: रेडियोलोजिस्ट विशेषज्ञ सेवा,
4: दन्तरो रोग सेवा,
3: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा,
4: मनोचिकित्सक विशेषज्ञ सेवा
5: हरेक महिनाको प्रत्येक शनिबार,
4: र सिटी स्क्यान सेवा।
3: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू, एसडीयू, सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा।
4: रोग पहिचानका लागि प्रयोगशाला सेवा, बायोकेमिस्ट्री, इम्युनोलोजी, हिस्टोप्याथोलोजी, माइक्रोबायोलोजी, पारासिटोलोजी, सेरोलोजी, इन्डोस्कोपी, क्लोनोस्कोपी, डिजिटल भिडियो एक्सरे, अल्ट्रासाउण्ड, डिजिटल एक्सरे सेवा, ईसीजी, फिजियोथेरापी सेवा, अस्पतालका अन्य सेवाहरू, स्वास्थ्य बीमा सेवा, सुरक्षित गर्भपतन सीएसी सेवा,
3: फार्मासिस्ट द्वारा फार्मेसी सेवा चौबिसै घण्टा,
4: इमर्जेन्सी सेवा, एम्बुलेन्स सेवा, सब वाहन सेवा,
3: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा, मेडिको लिगल सेवा,
4: सब परीक्षण सेवा, सर्पदंशको उपचार,
3: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा, सामाजिक सेवा इकाई,
4: जनस्वास्थ्य तर्फ खोप सेवा, एआरटी सेवा, टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा।
3: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488, सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-35-28, उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।
6: झरी र बाढ़ीको मौसममा ओभानो ठाउँ खोज्दै सर्पहरू जमीन बाहिर निस्किन थाल्छन्। यस्तो बेला सर्पले टोक्न सक्ने भएकाले यी कुराहरूमा चनाखो हुने गरौं। सुत्ने बेला झुल लगाउने, घर वरपर सर्प लुक्न सक्ने ठाउँको पहिचान गर्ने र ख्याल राख्ने, राति हिँड्दा लट्ठी बोकेर र टर्च लाइट बालेर हिँड्ने, सकेसम्म झाडीतिर नजाने र बाहिर हिँड्दा हात खुट्टा पूरै छोपिने गरी लुगा लगाउने, घुँडासम्म आउने कम्बोट लगाएर जाने, ढुङ्गाको पर्खाल, लडेका काठ, दाउराको चाङ उठाउँदा वा चलाउँदा विशेष ध्यान दिने, मुसा, छेपारो, भ्यागुता धेरै देखिने ठाउँमा सर्प आउने सम्भावना बढ़ी हुन्छ। सर्पले टोकिहाले धामी झाँक्री कहाँ नगई जति सक्दो चाँडो बिरामीलाई अस्पताल वा सर्पदंश उपचार केन्द्रमा पुर्याउने, बेलैमा होसियार भए आफू पनि बचिन्छ, अरूलाई पनि बचाउन सकिन्छ।
7: टिकापुर नगरपालिका वडा नम्बर 3 द्वारा जनहितमा जारी सन्देश।
0: विश्रामपछि मध्याह खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर, टिकापुरका भीमबहादुर चौधरीले आफ्नो छोराको उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको छ। टिकापुर नगरपालिका वडा नम्बर 1 शिवनगरका भीमबहादुर चौधरीले आफ्नो 2 वर्षीय छोरा हिमेशलाई ब्लड क्यान्सर भएकाले उपचारका लागि आग्रह गर्नुभएको हो। शिवनगर शिविरमा बस्दै आउनुभएका भीमबहादुरले घरको आर्थिक अवस्था कमजोर भएकाले छोराको उपचारमा सघाउन सरकार तथा अन्य सरकारवालाहरूसँग आग्रह गर्नुभएको छ। राजयोगिनी दादी प्रकाश मणिको 19 पुण्यतिथिमा टिकापुरमा रक्तदान कार्यक्रम भएको छ। टिकापुर स्थित ब्रह्मकुमारी सूर्य विश्वविद्यालयको आयोजनामा आयोजित रक्तदान कार्यक्रममा 15 प्रिन्ट रगत संकलन भएको छ। कैलालीको जोशीपुरका जन्जीर प्रसाद चौधरीले अहिलेसम्म 20 पटक रक्तदान गर्नुभयो। एक थोपा रगतको पनि महत्व हुन्छ भन्ने बुझेका चौधरीले नियमित रक्तदान गरिरहनु भएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदलिँदै बागमती गण्डकी र प्रदेशका केही र कोशी कर्णाली सुदूरपश्चिमका थोरै स्थान तथा मध्य प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको पक्षमा विश्वासको मत दिने भएको छ। नेकपाले मुख्यमन्त्री थापाको पक्षमा विश्वासको मत दिन आफ्ना प्रदेशसभा सदस्यलाई ह्विप जारी गरेको छ। समाचारसँगै मध्याह खबरको अन्त्यमा जनाउँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। टिकापुरमा थारू विद्रोह दिवस तथा सद्भाव कार्यक्रम सम्पन्न। इतिहासबाट पाठ सिक्दै टिकापुरको समृद्धि आवश्यक रहेको जनप्रतिनिधिको भनाई। आफ्नो छोराको उपचारका लागि सहयोग गरिदिन टिकापुरका भीमबहादुरको आग्रह र टिकापुर स्थित ब्रह्मकुमारी सूर्य विश्वविद्यालयमा 15 प्रिन्ट रगत संकलन। मध्याह खबर यति नै। हाम्रो अर्को समाचार 5 बजे थारूबासम्म खोज खबर सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा बिदा हुन्छु। नमस्कार।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485088, 98485015 र 98486134।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा
4: हो नि। बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो के इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
5: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
4: के गर्छ र सन मेडिकेयरले?
5: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदयघात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ। त्यो पनि एकदमै थोरै लगानीमा।
4: यति गरेपछि धेरै राहत हुने रहेछ त।
5: हो कान्छा, अपरजट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
4: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
0: के तपाईलाई थाहा छ,
6: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
0: हो र?
6: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
0: अनि
6: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
0: के छ त विकल्प?
6: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खाने कुराहरू प्लास्टिकबाट टाढै राखौं।
0: विस्तारै गर्दा हुँदैन?
6: अहँ, हुँदैन। टीकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
0: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
6: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरसफाई शाखा टीकापुर कैलाली।
7: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

0: लैंगिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौ।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैंगिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैंगिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैंगिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9854889213, इमेल ocmcticapur@gmail.com।
4: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
5: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
4: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: सुविधा लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालो छिटो नलाग्यो
3: के बर्बर बर्बर कराइरहेछ के भएको छ तँलाई
2: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लागे हुन्छ खानै सक्दैन
3: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर ढकला रोड टिकापुर कैलाली

0: सूचना सूचना सूचना
1: भजनीमा स्वास्थ्य शिविर हुने बारेको सूचना।
0: भजनी नगरपालिकाको समन्वय नवजीवन सेवा संघ धनगढ़ी कैलालीको आयोजना र सौभाग्य अस्पताल एण्ड रिसर्च सेन्टर कैलालीका विशेषज्ञ डाक्टरहरूद्वारा निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर हुने भएकाले स्वास्थ्य सेवा लिन चाहने महानुभावहरूले तोकिएको मिति स्थान र समयमा उपस्थित भए मौकाको फाइदा लिन हुन अनुरोध गरिन्छ।
1: शिविरमा पाइने विशेषज्ञ सेवाहरू:
0: स्त्री रोग विशेषज्ञ सेवा,
1: बाल रोग विशेषज्ञ सेवा,
0: जनरल फिजिसियन सेवा,
1: जनरल सर्जरी सेवा।
0: शिविर हुने मिति यही बदौ 7 गते आइतबार।
1: स्थान: मोहनयाल मावि भजनी।
0: समय: बिहान 9 बजेदेखि दिउँसो 4 बजेसम्म। भजनी नगरपालिका नगर कार्यपालिकाको कार्यालय भजनी कैलाली।
2: ओहो मेयर साहब नमस्कार है।
3: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
2: हाम्रो त बिजोग छ मेयर साहब। अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन? के जादू गर्नुभयो?
3: अब के जादू भन्नु हो अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
2: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि 3 दिन अगाडि नै पाएका थियौ नि।
3: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
3: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौ र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने 2-4 दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
2: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
3: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौ। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौ। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौ। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौ। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौ।
2: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
3: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
2: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
3: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
2: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छ।
4: विपद बारे चासो राखौं, चनाको बनौ।
5: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका, र जानकी गाउँपालिकाद्वारा जनहितमा जारी सन्देश।
6: छि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
7: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
8: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
6: कता छ त त्यो?
8: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
6: फोन नम्बर कति हो भाइ?
8: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
9: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्ती, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
10: भागीरथी मेडिकल टिकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टिकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग, मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान, एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिजाएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको धड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ इसिजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टिकापुर एफएमको नजिकै टिकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091560 228 97083 5853 र 98 685 40 770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।
11: ८० प्रतिशत रोगहरू पानीकै कारणले लाग्छन्।
12: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
13: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
11: डेलिभरीका लागि
13: ड्रिंकिङ वाटर एक्वा शीतल,
11: टिकापुर कैलाली।
14: सम्पर्क मोबाइल नम्बर 98 017 10 672।
15: स्वास्थ्यका लागि पानी।
16: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
17: आमा मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
16: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
17: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
16: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
17: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
18: न्यू असम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगल साइनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98 688 14 799, 98 24 60 25 32। अछाम मंगल साइनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98 24 67 28 25।
15: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
19: जय गुरु बाबा। घर घर की आवाज, बस्ती बस्ती की आवाज, अपने के मन की आवाज, समुन्नत समाज के लक्ष्य समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज के विद्युत तरंग मार्फत कार्यक्रम निशाना के अस्याला के बैठक सक्कू सक्कू रेडियो प्रेमी मेगा श्रोता संग स्वागत के संगे अभिवादन करे चाहत हमी शनौमी के बैठक में बैठ के साथ रहते हैं बाबू रत्नापुर मगर और यह हो रेडियो टीकापुर एफएम 101 मेगाहर्ज मार्फत सुनती बाटी संगारी गुरे। मौसम सुहाना बा, पलघड़ी रमाइला बा, जे जहां हुई खेत में, बारी में, दुकान में, मकान में, काम में, धंधा में, बिजी में, विवटल में, यात्रा में जहां रहे जीवन कार्यक्रम में सहभागी जनता कर भी कार्यक्रम आईटे कर भी अपने को हमार रमाइलो गफी रमाइलो बातचीत हुई का नाम अपने जानकारी करते बाटू तो फटाफट चाहिए डाल करते कर भी 091-5-61-255 के लाने एकदम खुला भा जे जहां रहे सेवन कार्यक्रम में सहभागी जन भी का नाम अपने मई कर रचे थो। ये कार्यक्रम में विशेष करके कार्यक्रम निशाना निशाना लगेना हो, निशाना हमारे प्रश्न अपने के उत्तर फोन करके लगेना हो कार्यक्रम निशाना। तो फटाफट डायल करते कर भी कार्यक्रम के शुरूआत में श्री गणेश इस करब एक रमाइलो गीत के पास मैंने बाटू डायल करते कर भी 091-5-61-255 लाइन खुलेगा

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: आई हो बड्डो, घर कहिया सिर्जैबो? पाछ से शुरू करल मने घर सिज्जार सेक्ल।
2: अरे का करूरी बुढ़िया, कठुआ खोजत खोजत परेशान हो गिल बाटू। मिलबो नी करत का कहीं ना हो का
1: मिस्तरान बर्जन हो का ना घर हेरो ना पटा सुगुर बनेल बाट आलमोनियम के मुआ का द्वार लगा का टूफे ओस्ट बनी हो ना वट्र फे पटानी हुई कि गुंगुआ बुरो हो ना कबू कहूँ घूम जाए था पाए।
3: यूपीवीसी ब्रांड के मौका द्वार पार्टीशन स्टील की रेलिंग आगे पानी हो घाम से नहीं बिगड़ना खोले बेरो बंद करे बेर आवाज नहीं ना विशेषता हुई मौका द्वार पैना के संगे कठुआ के चौखट में अल्मोनियम के पल्ला हो द्वार फे लगा जाए।
2: मिलन अल्मोनियम एंड ग्लास हाउस जमरा के उपार टीकापुर कैलाली प्रोप्राइटर मोहन राज भाट मोबाइल नंबर 9848543326।
4: ओहो मेयर साहब नमस्कार है।
5: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईको गाउँपालिका तिरोको खबर?
4: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन हैन, के जादू गर्नुभयो?
5: अब के जादू भन्नु हो अध्यक्ष ज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
4: ए जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
5: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि बडघर स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
4: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
5: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
4: हुन त हो है, अनि यति छोटो समयमा तपाईहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
5: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
4: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
5: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
4: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागि के गर्नुहुन्छ त?
5: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
4: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
6: विपद बारे चासो राखौं, चनाको बनौं।
7: विश्व खाद्य कार्यक्रम सर्क्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिका द्वारा जनहितमा जारी सन्देश।
8: हजुर, व्यापारिक विश्रामके पाछ पुनः स्वागत बा। संगारी बेला भल्ल कार्यक्रमको निर्धारित समय डगर काठी लागेल। अप्टाटा बाबेकै जना बेला हो गेल बाबु मारे अट्रबल सम रेडियो सुनको साथ दैली कलकरको साथ दैली मिके चाहिँ मोर आवाज अपने हुकन रेडियो सेटसम्म पुगा दिएर बाबु रत्नपुरमा गएर त्यो धन्यवाद दिदी। मौसम सुहाना बा, पल घडी रमाइलो बा, जे जहाँ स्वस्थ रवि, व्यस्त रवि, खुसी रवि। घटी आउने कार्यक्रममा भेट्न बाचा गर्थे अन्त्यमा एक रमाइलो गीत छोरी टेक्मा भेटको साथ दिए बाबु रत्नपुरमा गएर धन्यवाद दिदी। मिसन आगे हम राम राम जय देव जय गुरु बाबा। शुभ दिन आपके पास सुबह रहे रेडियो टीकापुर एफएम सुनते कर भी।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: भड़ौ 20 गते शनिवार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आसले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामी संपर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने बडी रिसाउने झिझो मान्ने बरबराउने अमिलो व्यवहार गर्ने कामकाजमा मन नलगाउने एक्लै बसेर टुलाउने भोक नलाग्ने निन्द्रा नलाग्ने दुब्लाउँदै जाने धेरै रक्सी खाने लागू पदार्थ सेवन गर्ने
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी छारे रोग मिर्गी र बेला बेलामा बेहोस हुने समस्या नकारात्मक सोचाइ आउने यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भडौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नेछ। याद गर्नुहोस् आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 00 08 र 9825 63 77 72।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीर्थ 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
5: न्यू अछाम जालपडेवी ज्वेलर्स सिद्धार्थ चौक टिकापुर कैलाली सञ्चालक दुर्बा सुनार

0: ला फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
1: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।

0: यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
1: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
2: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
3: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
1: सम्पर्क नम्बर 091-560-470 र मोबाइल नम्बर 98-48-57-18-28।
4: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
5: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98-624-70-483।

0: टिकापुर नगरपालिका वडा नम्बर एक द्वारा वडावासीहरूमा हार्दिक अनुरोध।
1: वडा नम्बर एकमा कुनै प्रकारको व्यवसाय सञ्चालन गर्दा वडा कार्यमा अनिवार्य व्यवसाय दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गरौं। पशु चौपाया छाडन छोडी र सड़क पेटी छेउछाउमा नभादौं। सार्वजनिक स्थानमा माटो ढुङ्गा गिट्टी बालुवा लगायतका निर्माण सामग्री जथाभावी नराखौं। खाद्य वस्तुमा अखाद्य वस्तु मिसावट नगरौं। ढल वा सड़क मिचेर व्यवसाय नगरौं। घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौं।
0: एक घर एक बिरुवा रोपौं। सबै प्रकारका करहरू समयमा तिरी नागरिकको दायित्व पूरा गरौं। टिकापुर नगरपालिका हाम्रो हो, यसलाई सफा सुन्दर बनाउन आफ्नो ठाउँबाट सबै लागौं। हाम्रा बाल बालिकाहरू लागु औषध दुर्व्यसनीमा फसिरहेका छन्, त्यस विषयमा अभिभावकहरू सचेत बनाऊ। यदि वडा कार्यालयबाट प्रदान गरिने सेवा प्रवाह सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भएमा वडा कार्यालयको फोन नम्बर 091-560-877 वा वडा अध्यक्षको फोन नम्बर 98-484-40598 मा सम्पर्क गरौं।
1: टिकापुर नगरपालिका वडा नम्बर एकको कार्यालय टिकापुर कैलाली।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो, तर यति हुँदा हुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरानी, कहिले कोही बिरानी, म त दिक्क भइसक्यो। कसो कालो छिटो नलाग्यो
3: होइन चाइनाजो माइलो, के बर्बर बर्बर कराइरहेको छ, के भएको छ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भन्या। म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्, साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, भकलला रोड, टिकापुर, कैलाली।

0: हे रामे, दिन रात गरी मरी मरी पैसा कमायो, तर के गर्नु, यो भर नभएको जिन्दगी कति बेला के आपत आइपर्छ थाहै हुँदैन। सोच्दै नसोचेको घटना हुन्छ कि बिरामी परिन्छ, अनि सबै पैसा स्वाहा।
1: हो नि बिरे, मलाई नि त्यस्तै पर्यो नि। हेर्न, अस्ति अचानक बुढीलाई एपेन्डिसाइटिस भएर रातारात अस्पताल लगेर इमर्जेन्सीमा उपचार गर्नु पर्यो। यसो केही इलम गरौंला भनेर राखेको पैसा सबै सकियो नि। हेर्न,
2: यो रामे र बिरेको कुरो सुन्दा नि मलाई त अचम्मै लाग्छ क्या। यस्तै आपतको समयमा अस्पतालमा इमर्जेन्सी हुने खर्चहरू बिहोरिदिने सन लाइफको सन मेडिकेयर बिमा सुविधा लिएका थिएनौ र तिमीहरूले?
1: के गर्छ र सन मेडिकेयरले?
2: सन मेडिकेयरले सड़क दुर्घटना, एपेन्डिसाइटिस, पेन्क्रियाटाइटिस, हृदय घात, मस्तिष्क घात, विद्युतीय वा अन्य जलन, डुबान, विषक्तता जस्ता 15 दुर्घटना र रोगहरूका लागि आपतकालीन अस्पताल खर्चमा क्षतिपूर्ति दिन्छ, त्यो पनि एकदमै थोरै लगानीमा।
1: यति गरेपछि धेरै राहत हुने रहेछ त।
2: हो कान्छा, अपर्जट आउने आपतमा राहत भनेकै सन मेडिकेयर। कुरा बुझ्यो होइन त तिमीहरूले?
1: चिया पनि खाइयो, कुरो पनि बुझ्यो है केटा।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन 100 वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर र मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौ।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौं।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर कैलाली।

0: ए भनेदेखि सबै कुरा पाउने रहेछ। लु भन्छ भाउ के पाउँछ त्यहाँ?
1: ए त्यहाँ त्यहाँ त नलका मोटर, ढक तराजु, घरमा लाउने कलर सबै पाइन्छ।
2: ए एभ्रिलाको कुरा गरेको हो? त्यो त मलाई पनि थाहा छ। त्यहाँ त ग्यास, ग्यास चुला, नलकाका सामान, किला काँटा सबै पाइन्छ नि।
3: त्यति मात्र होइन, त्यहाँ त जस्मिन पेन्ट, घर वायरिङका लागि इलेक्ट्रिकका सामानहरू पनि पाइन्छ।
0: भनेदेखि सबै कुरा पाउने रहेछ।
4: टिकापुरमा रहेको एकमात्र नापतोल सामग्रीको आधिकारिक विक्रेता एभ्रिला ट्रेडर्स।
5: विशेष ढक तराजु, डिजिटल तराजु तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एभ्रिला ट्रेडर्स।
6: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
4: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484463 र 98164602004।
7: जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालयको अनुरोध। जानकी गाउँपालिका 3 नम्बर वाडावासी दाजुभाइ तथा दिदी बहिनीहरू, सड़क किनारमा पशु चौपाया नबान्न र सड़क किनारमा मल वस्तु नथुपार्न अनुरोध गर्दछौ। साथै सड़क किनारमा पशु चौपाया बाँधेर ढुङ्गा, बालुवा, माटो, ग्राभेल, मल थुपारेर दुर्घटना भएमा त्यसको जिम्मेवारी थुपार्ने व्यक्तिले लिनुपर्नेछ। जानकी गाउँपालिका 3 नम्बर वाडा कार्यालय, लायकपुर।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा

0: जंगली जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको कपडा लगाऊ।
0: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पूरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
0: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
2: स्वास्थ्य कार्यालय कैलाली।
3: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
4: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधिद्वारा गरिने।
3: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू,
4: महिनाको महिनावारी गडबडीको समस्या,
3: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या,
4: पेट सम्बन्धी सम्पूर्ण समस्या,
3: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा,
4: ईसीजी सेवा,
3: डिजिटल एक्सरे सेवा
4: र प्रयोगशाला ल्याब सेवा।
3: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली, गुम्बा रोड टिकापुर, जालपादेवी मन्दिर नजिकै।

0: सामुदायिक रेडियो टीकापुर एफएमको कार्यक्रम हाम्रो जानकीमा यहाँलाई स्वागत छ। कार्यक्रमबाट म गीता चौधरीको नमस्कार। यो कार्यक्रम हरेक सोमबार बिहान 7:30 बजे यसै बेला प्रसारण हुन्छ। हाम्रो प्रसारण सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा पनि सुन्न सकिन्छ। यो कार्यक्रम जानकी गाउँपालिकाका गतिविधिहरूबारे गाउँपालिकाका नागरिकलाई जानकारी दिने उद्देश्यले तयार गरिएको हो। कार्यक्रममा गाउँपालिकाका गतिविधि, गाउँपालिकाको प्रगति, अवस्था, विकास र जनचाहनाका विषयलाई समेट्नेछौं। आजको कार्यक्रममा जानकी गाउँपालिकाको सामाजिक सुरक्षा भत्ता नवीकरण सम्बन्धीको जानकारी प्रस्तुत गर्दैछौं। जानकी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता नवीकरणको कामलाई प्रभावकारी बनाउन र सेवाग्राहीलाई सेवा प्रवाहमा सजिलो गर्नका लागि पालिकाको ओडा नम्बर 1 देखि 9 ओडाका विभिन्न टोल बस्तीमा गएर सामाजिक सुरक्षा भत्ता नवीकरणको काम गरिरहेको छ। यसै विषयमा सामाजिक सुरक्षा तथा पंजीकरण शाखाका एमआईएस अपरेटर सागर कठरियासँग कुराकानी गरेका छौं। सुनौ उहाँसँग गरिएको यो कुराकानी। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद।
0: जानकी गाउँपालिकामा अहिले पंजीकरणको अवस्था के छ?
1: जानकी गाउँपालिकामा पंजीकरणको अवस्थाको बारेमा भन्नुपर्दा, अहिले हाम्रो जानकी गाउँपालिकामा 1 देखि 9 नम्बर वडा कार्यालयहरू छन्। त्यसमा चाहिँ अब हाम्रो स्थानीय पंजीका अधिकारीको रूपमा 9 वटै वडामा चाहिँ वडा सचिवहरू चाहिँ खटाइएको छ र पंजीकरणको चाहिँ घटना दर्ताहरू चाहिँ सम्बन्धित वडामा नै गर्ने चाहिँ गरिएको छ। अब जस्तो रूप चाहिँ अब पंजीकरणमा चाहिँ अब यो घटना दर्ताको विषयमा केही समस्याहरू, केही अब तपाईँको के यो कार्यविधि अथवा ऐनमा चाहिँ के उल्लेख छ छैन त्यसलाई चाहिँ टेकेर सम्बन्धित वडा कार्यालयमाहरू चाहिँ लाभग्राहीले घटना दर्ताहरू चाहिँ गरिराख्नु भएको छ र त्यसमा केही समस्याहरू, केही चुनौतीहरू आयो भनेपछि सम्बन्धित वडा कार्यालयका स्थानीय पंजीकरण अधिकारीज्यू वा अथवा वडा सचिवज्यूहरूले चाहिँ जानकी गाउँपालिकामा रहेको चाहिँ समय सुरक्षा तथा पंजीकरण शाखामा चाहिँ समन्वय गरेर सेवाग्राहीलाई सजिलो र सहज तरिकाले व्यक्तिगत घटना दर्ता चाहिँ गरेर उहाँहरूले चाहिँ सेवा दिँदै आइरहनु भएको छ। पंजीकरणको चाहिँ अहिले जानकी गाउँपालिकामा चाहिँ अहिले एकदमै राम्रो छ। जे होस् अब सेवाग्राही चाहिँ अब घटना दर्ता चाहिँ गराएर उहाँहरू चाहिँ सन्तुष्ट नै हुनुहुन्छ।
0: भनेपछि समयमा गरिराख्नु भएको छ?
1: हजुर, सब समयमा नै गरिरहेछौ। अब राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको ऐन नियम अनुसार चाहिँ अब घटना घटेको 35 दिनभित्र घटना दर्ता गर्नुपर्छ भन्ने चाहिँ जुन सूचना छ, जुन चाहिँ त्यो चाहिँ गाउँघरमा सेवाग्राहीहरूमा चाहिँ त्यो चाहिँ एकदमै राम्रो तरिकाले चाहिँ पुगेको र पहुँचयुक्त भएकोले उहाँहरू चाहिँ घटना घटेको 35 दिनभित्रै उहाँले चाहिँ सम्बन्धित वडा कार्यालयमा गएर चाहिँ सेवा चाहिँ लिइराख्नु भएको छ।
0: जस्तो यहाँहरूले त अब वडा वडामा शिविर जो सञ्चालन गरिराख्नु भएको छ, यस्तो चाहिँ किन गर्नुभयो?
1: यस्तो छ, अब यो समय सुरक्षा भत्ता नवीकरण सञ्चालन गर्नुको पनि कारण छ कि यसमा चाहिँ अब लाभग्राही धेरै हुनुहुन्छ। जानकी गाउँपालिकामा पनि अब तपाईँको 5350 जना चाहिँ लाभग्राही हुनुहुन्छ। यो चाहिँ अब 82 राशिको 4th त्रैमासिक सम्मको चाहिँ यो चाहिँ डेटा हो। अब यसमा चाहिँ थप अझै पनि थप नयाँ हुने प्रक्रिया चाहिँ छ र यो नवीकरण हामीले शिविर सञ्चालन गर्नुको मुख्य कारण के छ भनेपछि यो धेरै लाभग्राही चाहिँ ज्येष्ठ नागरिक हुनुहुन्छ। उहाँहरूलाई सम्बन्धित वडा कार्यालयसम्म चाहिँ पुगेर नवीकरण गर्न उहाँहरूलाई असहज भएको हुनाले हामीहरू चाहिँ पालिका स्तरबाट चाहिँ पंजीकरण शाखामा कार्यरत कर्मचारीहरू लगायत अरू थप कर्मचारीहरूलाई चाहिँ सँगसँगको समन्वयबाट हामी चाहिँ उहाँहरूलाई पाएक पर्ने ठाउँमा गएर चाहिँ हामीले श्रावण 1 गतेदेखि श्रावण 31 गतेसम्म 1 देखि 9 वडाकै कार्यालयहरूमा चाहिँ गएर उहाँहरूको चाहिँ समय सुरक्षा भत्ता चाहिँ नवीकरण गर्यौं र एकदमै अशक्त असहाय जो हुनुहुन्छ उहाँहरूको चाहिँ घर परिवारबाट एकजनालाई चाहिँ बोलाएर उहाँहरूको कागजी प्रक्रियाहरू चाहिँ मिलाएर उहाँहरूको हामीले चाहिँ घरमै गएर उहाँले चाहिँ नवीकरण चाहिँ गरिरहेका छौं र आजको मितिसम्म पनि अब कुनै वाडामा धेरै अब लाभग्राहीहरू अब घरभन्दा बाहिर हुनुहुन्छ, उहाँहरू पनि अब आउने बाहिरबाट आउने प्रक्रिया छ। अब उहाँहरू अझै कुनै वाडामा धेरैजना छुट्नु भएको छ भनेपछि पनि हामी पुनः फेरि विभिन्न वाडाहरूमा गएर चाहिँ नवीकरण चाहिँ गरिरहेका छौँ र अहिले नवीकरणको प्रक्रिया चाहिँ सञ्चालनमै छ। यो चाहिँ अब समय सुरक्षा भत्ता वितरण कार्यविधि 2082 दफा 60 बमोजिम चाहिँ यो प्रत्येक आवाको श्रावण 1 गतेदेखि असोज मसानसम्म नवीकरण गर्ने चाहिँ व्यवस्था भएअनुसारले अब चाहिँ लाभ गराएकोले असोज मसानसम्म पनि नवीकरण गर्न सक्नुहुन्छ।
2: भनेपछि यो शिविर चाहिँ तपाईँहरूले सेवा गराएको पाएक पर्ने समुदाय गाउँमै एकदम अशक्तको चाहिँ घरैमा गएर पनि गरिराख्नु भएको छ?
1: हजुर हजुर, त्यो चाहिँ हामीले उहाँहरूको घरमै चाहिँ गएर चाहिँ नवीकरण चाहिँ गरेर उहाँलाई चाहिँ सहयोग चाहिँ गरिरहेका छौँ।
2: कतिको सक्रियता पाउनु भएको छ त अहिले नवीकरणमा सेवा गराएको?
1: एकदमै सक्रिय, अब कुनै दिन त्यस्तो पनि छ कि अब सर्भर पनि अब नचलदिने र सेवाग्राहीहरू चाहिँ एकै दिनमा सयौंको रूपमा चाहिँ आइदिएर पनि उहाँहरूलाई केही झन्झटिलो चाहिँ भएको छ। हामी भन्दा पनि लाभग्राहीहरूलाई चाहिँ त्यो सर्भर डाउनको कारणले गर्दाखेरि उहाँहरूले चाहिँ अब कहिले काहीँ अब बिहानै आएको मान्छे पनि अब धेरै दुई दिनभरि पनि कुर्नुपर्ने अवस्था चाहिँ देखिएको छ। अहिले चाहिँ समस्या त्यही छ भन्नु मैले।
2: जानकीमा टोटल कतिजना सामाजिक सुरक्षा भत्ता खाने सेवा गराइ हुनुहुन्छ?
1: यो अब अहिले चाहिँ यो चालु आवामा चाहिँ नवीकरण हुने प्रक्रियामै रहेकोले अहिले चाहिँ हामीले लगभग 4800 जनाको चाहिँ नवीकरण शिविर अवधिभरिमा चाहिँ गरिसकेका छौँ र पुरानो हाम्रो गत आवाको चौथो त्रैमासिकसम्मको चाहिँ विवरण अनुसार 5450 जना चाहिँ लाभ गराइ चाहिँ हुनुहुन्थ्यो। अब त्यति मध्येबाट अहिले चाहिँ हामीले 4800 जनासम्मको चाहिँ नवीकरण चाहिँ गरेर सकेका छौँ। बाँकी चाहिँ अब आउने प्रक्रियामै हुनुहुन्छ उहाँहरू चाहिँ। हजुर, अब यसलाई चाहिँ निरन्तरता अब चाहिँ असोजसम्मै चाहिँ रहिरहने।
2: अनि जस्तो तपाईँहरूले यसरी गाउँ गाउँमै गएर चाहिँ नवीकरणहरू गर्दा चाहिँ सेवा गराएको प्रतिक्रिया चाहिँ कस्तो पाउनु भएको छ?
1: पहिला चाहिँ यस्तो थिएन, हामीले चाहिँ सम्बन्धित वाडामा गएर हामीले चाहिँ अब बुढापाका मान्छेहरू अब टाढा पर्थ्यो। अहिले चाहिँ पालिकाबाट हजुरहरू चाहिँ आइदिएर यसरी गाउँ ठाउँमै नवीकरण गरिदिनु भएको छ। हामीलाई बुढापाकाहरूलाई धेरै सहज भएको छ, हामीहरू अपाङ्गहरूलाई धेरै सहज भएको छ भनेर चाहिँ उहाँले चाहिँ राम्रो प्रतिक्रिया दिएर हामीहरूलाई शुभ आशीर्वाद दिएर पनि जाने गर्नुहुन्छ। जे होस्, हामी पनि उहाँहरूलाई सेवा दिन पाएकोमा खुसी महसुस भएको छ र आउँदो सालहरूमा पनि अब यस्तै कार्यक्रमलाई जानकी गाउँपालिकाको समन्वयमा चाहिँ निरन्तरता दिनेछौँ भन्ने हिसाबले पनि उहाँहरूलाई चाहिँ पूरा राख्दै उहाँहरूको रिन्यू चाहिँ हामीले गरिरहेका छौँ।
2: जस्तो कतिपय सेवा गराईले चाहिँ भत्ता खाइराखेको तर बीचमा कतिखेर कतिखेर चाहिँ नवीकरण गरिएको नदेखिने समस्या पनि सुन्नमा आएको छ, त्यस्तो चाहिँ किन हुन्छ होला?
1: अब यस्तो छ, अब सकेसम्म हामीले त्यस्तो चाहिँ नवीकरण अवधिभरिमा जो चाहिँ लाभ गराए आउनु भएको छ उहाँहरूको चाहिँ नवीकरण भएकै छ। अब कोही चाहिँ अब काम विशेषले त्यो नवीकरण अवधिभरिमा उहाँहरू चाहिँ उपस्थित हुन नसकेको अवस्थामा उहाँहरूको चाहिँ नवीकरण छुट हुन चाहिँ गएको हो र उहाँहरूले फेरि पनि उहाँहरूले के छ भनेपछि सामाजिक सुरक्षा नियमावली 2076 नियम 9 उपनियम 2 बमोजिम चाहिँ उहाँले फेरि नयाँ लाभ गराइसर चाहिँ उहाँले फेरि चाहिँ निवेदन पेश गरेर उहाँ चाहिँ फेरि नयाँ लाभ गराएको रूपमा चाहिँ दर्ता हुन चाहिँ पाउनुहुन्छ।
2: भनेपछि बीचमा पनि पाइयो?
1: हजुर, बीचमा चाहिँ उहाँले अब छुटेको नवीकरण अवधिभरिमा छुटेको चाहिँ उहाँको रकम चाहिँ आउने भएन तर उहाँले छुटेको अवधि पछिको चाहिँ उहाँले दर्ता गरेको मितिको अर्को महिनाको 1 गतेबाट फेरि चाहिँ उहाँको सांसद भत्ता चाहिँ दर्ता चाहिँ हुन्छ र उहाँको फेरि आउँदो त्रैमासिकको चाहिँ किस्तहरू र रकमहरू उहाँको खातामा ईएफटी मार्फत चाहिँ जम्मा
2: भनेपछि त्यो नवीकरण भएको मितिदेखिको चाहिँ गणना हुने भयो, त्योभन्दा अगाडिको चाहिँ के हुन्छ?
1: त्योभन्दा अगाडिको चाहिँ उहाँको छुट्ने भयो
2: भनेपछि समयमै गर्नुपर्छ
1: हो। त्यही भएर चाहिँ अब राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग तथा अब हालको महिला बाल बालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र समाज सुरक्षा मन्त्रालयले चाहिँ तपाईँको जारी गरेको परिपत्र अनुसार अथवा संक्षिप्त भत्ता वितरण कार्यविधि 2082 डक्टर 7 बगमोजिम चाहिँ श्रावण 1 गतेदेखि असोज मसानसम्म चाहिँ नवीकरण गरिसक्नु पर्ने व्यवस्था बगमोजिम सम्पूर्ण लाभ गरेहरूले चाहिँ समयमै नवीकरण गरिदिनु पर्ने चाहिँ हुन्छ।
2: जस्तो थोरै मैले सेवाग्राहीहरूको कतिपयको चाहिँ कागजातहरू अधुरो भएको कागजातहरू पुरा नभएको अवस्थामा चाहिँ कसरी गर्नुहुन्छ?
1: अब यो अहिले चाहिँ अब तपाईँको विगत 2 वर्षदेखि यो समय सुरक्षा भत्ता वितरण तपाईँको अब यो नवीकरण यो तपाईँको बायोमेट्रिक अथवा तपाईँको आइरिस डिभाइसबाट हुने भएकोले उहाँहरूले केही कागजातहरू चाहिँ घरमै छुटाउनु भयो अथवा त्यो चाहिँ उहाँसँग छैन भनेपछि अब आवश्यकता अनुसारले हामीले चाहिँ उहाँले कसरी सहजीकरण गरेर उहाँको चाहिँ नवीकरण गरिदिन सकिन्छ भन्ने हिसाबले चाहिँ हामीले उहाँहरूलाई अप्ठ्यारो नहुने गरी उहाँसँग आवश्यक जे जे छ कागज जस्तै भत्ता कार्डहरू नागरिकताहरू अनि राष्ट्रिय परिचय पत्र उहाँले चाहिँ प्राप्त गर्नु भएको बनाएर पनि उहाँले चाहिँ अब त्यो आवेदन फारम हराउनु भएको छ भनेपछि हाम्रो सिटिजनसिप पोर्टलबाट पनि उहाँहरूको चाहिँ हामीले राष्ट्रिय परिचय पत्रको विवरणहरू चाहिँ निकालेर उहाँहरूको चाहिँ नवीकरण चाहिँ गरिरहेका छौँ। उहाँलाई चाहिँ गाह्रो चाहिँ भएको छैन।
2: कसै कसैको अब त्यो त तपाईँले घरमा छुटेको कुरा गर्नुभयो होइन, कसैको अब अहिलेसम्म पनि देखिन्छ नि त कतिपय वृद्धहरू चाहिँ जन्म दर्ता पनि नगरेको केही प्रमाण पनि नभएकाहरू पनि हुन्छन्। त्यस्तोलाई कुन आधारले चाहिँ गर्न सकिन्छ?
1: अब सामाजिक सुरक्षा भत्तामा आबद्ध हुनको लागि त सबभन्दा पहिला चाहिँ अब नागरिक नै नेपाली हुनु पर्यो हजुर, अनि उहाँको चाहिँ अब नेपाली चाहिँ नागरिकता चाहिँ प्राप्त गरेको हुनु पर्यो र अहिले चाहिँ अब विगत 3 वर्षदेखि चाहिँ अब यो राष्ट्रिय परिचय पत्रलाई पनि यो विभिन्न सेवाहरूमा सेवा प्रदानको रूपमा चाहिँ यसलाई राष्ट्रिय परिचय पत्रलाई पनि आबद्ध गरेको हुँदाखेरि यो चाहिँ अब त्यो राष्ट्रिय परिचय पत्रले समाज सुरक्षामा पनि आबद्ध गरेको हुनाले चाहिँ हामीले यो राष्ट्रिय परिचय पत्र पनि अनिवार्य चाहिँ बनाउनु होला भनेर चाहिँ पनि हामीले उहाँहरूले चाहिँ जानकारी गराएका छौँ। यद्यपि कसैले राष्ट्रिय परिचय पत्र बनाउनु भएको छैन भने पनि उहाँसँग चाहिँ हामीले एउटा चाहिँ कागज चाहिँ बनाएका हुन्छ सो घोषणा भन्ने, मेरो चाहिँ नवीकरण गरिदिनु होला गरिदिनुहोस् म चाहिँ यति यति समयसम्ममा राष्ट्रिय परिचय पत्र चाहिँ बनाएर हजुरले उपलब्ध गराउँला र आफ्नो चाहिँ जैविक यो बायोमेट्रिक अथवा आइरिस चाहिँ म तपाईँलाई चाहिँ विवरण उपलब्ध गराउँला भन्ने हिसाबले उहाँको एउटा सो घोषणा एउटा प्रतिबद्धताको एउटा कागज उहाँले फिलअप गरेर चाहिँ उहाँको अहिले चाहिँ हामीले सामान्य रूपमा पनि रेन्यु गरेर उहाँलाई चाहिँ त्यो जानकारी गराएर उहाँहरूको चाहिँ नवीकरण चाहिँ गरिरहेका छौँ।
2: जस्तो मैले थोरै समस्याकै कुरालाई जोड्न चाहे, यहाँहरूले फिङ्गर पनि लिनुहुन्छ बायोमेट्रिक लिँदाखेरि होइन, त्यो कतिखेर कतिखेर त्यो नमिलिरहेको भएर पनि समस्या भोगेको भन्ने गुनासो पनि आउँछ, त्यसमा चाहिँ के गर्नुहुन्छ?
1: यस्तो छ, अब हामीले चाहिँ हातको दसैँ औँलालाई चाहिँ बायोमेट्रिकको रूपमा चाहिँ उहाँहरूले पहिल्यै राष्ट्रिय परिचय पत्र बनाउँदाखेरि नै उहाँले चाहिँ 10 वटा औँलाको बायोमेट्रिक र आँखाको रेटिना चाहिँ उहाँले चाहिँ राष्ट्रिय परिचय पत्र बनाउने बेलामै उपलब्ध गराउनु भएको छ र त्यो चाहिँ लिङ्ग हाम्रो चाहिँ समाज सुरक्षामा भएकोले हामीले उहाँ चाहिँ पहिला उहाँको हामीले 10 औँला चेक गर्ने हो। यदि नवीकरण गर्ने बेलामा उहाँको पहिलो नै औँला मिलिहाल्यो भनेपछि उहाँको नवीकरण भयो। यद्यपि उहाँको 10 औँला चाहिँ नो बायोमेट्रिक अथवा नट हिट भन्ने चाहिँ आउँछ भनेपछि उहाँको त्यसपछि हामीले उहाँको आँखाको रेटिना चाहिँ लिनुपर्ने हुन्छ। आँखाको रेटिनामा पनि उहाँको चाहिँ नट हिट अथवा नो बायोमेट्रिक आउँछ भने पनि हामीले चाहिँ उहाँको राष्ट्रिय परिचय पत्रको जुन जैविक विवरण छ अनि उहाँ जुन स्वयं उपस्थित हुनु भएको छ भनेपछि उहाँको चाहिँ सामान्यबाट चाहिँ पनि नवीकरण चाहिँ गरेर उहाँहरूले चाहिँ त्यो रूपमा चाहिँ सहजीकरण गरिरहेका छौँ।
2: जस्तो पालिकाले यो वर्ष त शिविर नै सञ्चालन गरेको छ, योभन्दा पहिला ओडामै नवीकरण हुन्थ्यो होइन, त्यतिखेर चाहिँ कस्तो खालको समस्या थियो, अहिले चाहिँ यसले चाहिँ के फाइदा भएको छ?
1: अब यो चाहिँ जानकी गाउँपालिकाले चाहिँ विगत 2 आर्थिक वर्षदेखि चाहिँ यो समय सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गरिरहँदा लाभ गरेहरूलाई चाहिँ धेरै नै सहज चाहिँ भएको छ र योभन्दा विगतको आर्थिक वर्षहरूमा चाहिँ अब यो नवीकरण शिविर सञ्चालन नभएको हुँदा ले गर्दाखेरि अब सेवाग्राहीहरूलाई अब लाभग्राहीहरूले भन्नुमा उहाँले घर भन्दा टाढा सम्बन्धित वाडामा गएर उहाँहरूले चाहिँ गाह्रो चाहिँ हुने गर्थ्यो। अहिले चाहिँ यो समाज सुरक्षा भत्ता नवीकरण शिविरले अब ठाउँ ठाउँमा हामी चाहिँ त्यहाँ गइदिएर उहाँहरूलाई चाहिँ सहजीकरण गरेर नवीकरण गरिरहँदा उहाँहरूले चाहिँ एकदमै सहज चाहिँ उहाँले चाहिँ महसुस गर्नु भएको छ। हजुर, हामीहरूलाई पनि सहज चाहिँ भएको छ। अब त्यही छ, अब कहिले सर्भर एकदमै नचल्ने भएको हुनाले पनि अब हामीले चाहिँ अब हामी कर्मचारीहरू चाहिँ विगत एक महिनादेखि बिहान 6 बजे सम्बन्धित स्थानमा चाहिँ पुगेर उहाँहरूलाई चाहिँ उहाँहरूको चाहिँ हामीले नवीकरण चाहिँ गरिरहेका छौँ।
2: जस्तो यहाँहरूले चाहिँ यो नवीकरणको कुरा त अहिले शिविर जो सञ्चालन गरिराख्नु भएको छ, अब तपाईँहरूले पालिकाबाट नआए पनि यो शिविर चाहिँ निरन्तर हुने हो कि अब ओडाबाट पनि हुने हो छुटपुटकाहरू?
1: अब छुटपुट चाहिँ उहाँहरूले चाहिँ असोज मसानसम्म चाहिँ सम्बन्धित वाडा कार्यालयमा गएर पनि उहाँहरूले चाहिँ नवीकरण चाहिँ गर्न सक्नुहुन्छ भनेर चाहिँ हामीले यो 2083/31 चाहिँ सूचनामा चाहिँ उहाँहरूले चाहिँ जानकारीको रूपमा त्यो सूचना चाहिँ हामीले प्रकाशित गरेका छौँ। यो नवीकरण अवधिभित्रमा जति लाभग्राही चाहिँ आउन सक्नुभयो उहाँ चाहिँ आउनुभयो, अब चाहिँ बाहिर भएको अथवा हजुरको अब नवीकरण गर्नको लागि टाढा हुनु भएकोले अब नेपालभित्र हुनुहुन्छ भनेपछि उहाँले जुनसुकै ठाउँमा बस्नु भएको छ त्यहाँको नजिकको वाडा कार्यालयमा गएर अथवा त्यहाँको पालिका नगरपालिकाहरूमा चाहिँ गएर उहाँले चाहिँ नवीकरण चाहिँ गर्न सक्नुहुन्छ। त्यसै गरेर पनि अब हामीले पनि यहाँ चाहिँ बाहिरबाट पहाडतिरहरूबाट जस्तै सुर्खेतहरू जुम्लाबाट हजुरको बाहिर ठाउँबाट पनि सांस्कृतिक भत्ता प्राप्त गरिरहेका लाभग्राही तर कारणवश चाहिँ हाम्रो यता जानकीभित्र चाहिँ बसोबास गर्दै आइराख्नु भएका लाभग्राहीहरूको पनि हामीले चाहिँ उहाँहरूलाई शिविर अवधिभरि पनि हामीले लगभग 200 जनाको चाहिँ नवीकरण चाहिँ गरेका छौँ र उहाँहरूलाई सम्बन्धित ठाउँमै गएर चाहिँ नवीकरण चाहिँ गरिराख्नु पर्दैन। अब यो चाहिँ अनलाइन सिस्टम नै भएको हुनाले उहाँ चाहिँ आफू बसेको ठाउँको पायक पर्ने वाडा कार्यालयमा अथवा गाउँपालिका नगरपालिकामा गएर चाहिँ उहाँहरूले चाहिँ नवीकरण चाहिँ गरिराख्नु भएको छ र गर्ने चाहिँ व्यवस्था पनि रहेको छ।
2: भनेपछि जस्तो पहाड़बाट यहाँ मानव जानकीमै आउनुभयो कुनै वडामा बसोबास गरिराख्नु भएको छ भने नवीकरणको लागि पहाड़ जान परेन?
1: हजुर, उहाँहरूले चाहिँ आफ्नो सम्बन्धित वाडा कार्यालयमा चाहिँ गइराख्नु परेन। उहाँ चाहिँ अहिले जुन ठाउँमा बसिराख्नु भएको छ उहाँहरूलाई पायक पर्ने नजिक पर्ने वाडा कार्यालयमा गएर चाहिँ उहाँहरूले हजुर उहाँले चाहिँ नवीकरण गरेर चाहिँ यो चालु अवमा चाहिँ भत्ता प्राप्त गर्ने योग्य चाहिँ लाभग्राहीको रूपमा प्रविष्ट हुन सक्नुहुन्छ।
2: खासमा के कागजात चाहिन्छ त नवीकरणको लागि?
1: यसमा चाहिँ अब हाम्रो चाहिँ नेपाली नागरिकताको प्रतिलिपि, हालसालै खिचेको पिपी साइज फोटो, अनि राष्ट्रिय परिचय पत्र प्राप्त गरेको खण्डमा राष्ट्रिय परिचय पत्र अथवा उहाँ चाहिँ राष्ट्रिय परिचय पत्रकै कार्ड प्राप्त गर्नु भएको छैन भनेपछि आवेदन फारमको प्रतिलिपि, अनि सांस्कृतिक भत्ता प्राप्त गर्ने भत्ता कार्डको फोटोकपी, र अपाङ्ग हुनुहुन्छ भनेपछि सम्बन्धित वाडा सम्बन्धित पालिका नगरपालिकाबाट प्राप्त गरेको जारी भएको अपाङ्गता परिचय पत्रको प्रतिलिपि, अनि बाल पोषणको हकमा चाहिँ अब बच्चाको जन्म दर्ताको प्रतिलिपि, र संरक्षक आमा अथवा बुवा जो हुनुहुन्छ उहाँको संरक्षक उहाँहरूको नागरिकताको प्रतिलिपि, अनि एकल महिलाको हकमा चाहिँ अब 60 वर्ष मुनिका विधुवा हरूको हकमा चाहिँ वाडा कार्यालयबाट चाहिँ जारी भएको अर्को विवाह नगरेको प्रमाणितको प्रतिलिपि, श्रीमानको मृत्यु दर्ताको फोटोकपी चाहिँ कागजातहरू चाहिँ हामीले लिएर चाहिँ नवीकरण चाहिँ गरिरहेका छौँ।
2: यो कागजात चाहिँ अनिवार्य
1: रहेको छ।
2: जस्तो अब मैले थोरै यो सामाजिक सुरक्षा भत्तालाई यहाँहरूले विपदसँग पनि जोड्नु भएको छ?
1: हजुर, हामीले चाहिँ गत 2 वर्ष पहिला चाहिँ हाम्रो यो रेड क्रस र अहिले चाहिँ हजुरको यो WFP खाद्य त्यो चाहिँ उहाँहरूले चाहिँ यो विपदको बेलामा यो चाहिँ हाम्रो जानकी 3, 6, 9, 4 र 7 वाडालाई चाहिँ राहत वितरण गर्ने चाहिँ उहाँको कार्यक्रम अनुसार अब चाहिँ हामीले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूको खातामा बैंक खातामा चाहिँ राहत स्वरूप अब उहाँहरूले चाहिँ उपलब्ध गराउनु पर्ने जुन रकम छ त्यो चाहिँ उहाँहरूले चाहिँ सिधै उहाँहरूको खातामा चाहिँ टपअप गरेर विपदमा परेका लाभ गरेहरू चाहिँ उहाँले त्यसरी चाहिँ त्यो कार्यक्रमहरू चाहिँ आयोजना गरेर सञ्चालनमा ल्याउनु भएको छ।
2: त्यो हजुरहरूले त्यस्तो पनि गर्नुभएको छ?
1: हजुर हजुर, उहाँहरूले चाहिँ अब माग अनुसार हामीले चाहिँ सम्मिलित वडाहरू कार्यालयको क्षेत्रका लाभग्राहीहरूको विवरण, बैंक खाता, उहाँहरूको नामहरू चाहिँ हामीले सम्बन्धित संस्थालाई चाहिँ हामीले चाहिँ उपलब्ध गराएका छौँ। र जुन चाहिँ अहिले मैले अस्ति पनि देखेँ, यो 6 नम्बर वाडाले पनि सायद त्यो नामहरू चाहिँ प्रकाशित गर्नु भएको छ।
2: थोरै मैले तपाईँ चाहिँ यसरी अब पञ्जीकरण शाखामै रहेर काम गरिरहँदा चाहिँ कस्ता खालका चुनौतीहरू आउँछन् या आउँदैनन्, के छ?
1: अब यसमा विशेष गरी हेर्दा यो सामाजिक सुरक्षामा खासै चाहिँ समस्या चुनौती चाहिँ देखिएको छैन। समस्या भनेको हाम्रो यो पञ्जीकरणमै चाहिँ देखिएको छ। अब यसको पनि कोही चाहिँ अब हुनुहुन्छ जसको चाहिँ पुस्तौंसम्मको पनि उहाँहरूको चाहिँ कागजातहरू छैन, उहाँहरूको पुस्ताहरू पुराना पुस्ताहरू खुल्ने कुनै पनि विवरणै छैन उहाँहरूको। अब त्यस्तोको लागि चाहिँ पनि अब यो पञ्जीकरण ऐन नियमले खासै चाहिँ नबोल्न सकेको, अब उहाँहरूको लागि पनि खासै त्यो चाहिँ ऐन नियमलीमा उहाँहरूको बारेमा खासै चाहिँ त्यो नखुलेको हुनाले पनि उहाँहरूले चाहिँ हामीले सेवा दिन चाहिँ अहिले चाहिँ सकेका छैनौँ। अब त्यो विषयमा पनि हामीले हेर्दाखेरि अहिले यो जानकी वार्ड नम्बर 4 त्यहाँ चाहिँ धेरै त्यस्ता हुनुहुन्छ, उहाँहरू चाहिँ भन्नुहुन्छ हामी प्राय धेरै वर्षदेखि 50-40 वर्षदेखि हामी चाहिँ यही जानकीको मुनुवामै चाहिँ बसोबास गर्दै आइरहेका छौँ, तर उहाँसँग उहाँको पनि डकुमेन्ट छैन र नेपाली भन्ने पनि प्रमाण छैन। तर उहाँहरूबाट चाहिँ धेरै अब सन्तानहरू चाहिँ अब जन्मिँदै विद्यालय जाने उमेर त पनि धेरै भइसक्नु भएको छ, र अब जस्तो विद्यालय भर्नादेखि लिएर अब विभिन्न किसिमको सेवा सुविधा लिनको लागि पनि घटना डर्ता यो जन्म डर्ता आवश्यकता भएको हुनाले चाहिँ पनि अब उहाँहरूलाई चाहिँ हामीले यो व्यक्तिगत घटना डर्तामा चाहिँ उहाँहरूले चाहिँ हामीले समेट्न नसकेको अवस्था पनि छ। मैले यसको विषयमा चाहिँ पञ्जीकरण विभागमा चाहिँ गएर मैले महानिर्देशकज्यू लगायतको टिमसँग पहिले मैले चाहिँ 2 आर्थिक वर्षमा पनि गएर पनि उहाँसँग समन्वय गरिसकेको छु, र उहाँहरूले चाहिँ त्यही उहाँले चाहिँ भन्नुभएको छ कि अब यो चाहिँ हाम्रो ऐन नियमले पनि अब फेरबदल बीचमा हुन्छ, अब केही समयको लागि चाहिँ कुर्नुहोस्, त्यसपछि उहाँहरूलाई पनि समेट्ने गरी हामीहरूले ऐन नियमले चाहिँ संशोधन गर्न सकेको खण्डमा उहाँहरूले पनि त्यसमा चाहिँ आबद्ध गर्न सक्छौँ गर्नु होला भन्ने हिसाबले चाहिँ उहाँहरूले चाहिँ
2: पुरा
1: आश्वासन चाहिँ दिनुभएको छ। अब होप्सो होइन, हाम्रो होस् उहाँहरूले पनि अब चाहिँ घटना दर्ता चाहिँ गरेर उहाँले पनि अब चाहिँ पनि नेपाली नागरिक भएर चाहिँ बाँच्न सकुन् होइन, सेवा सुविधा दिन सकुन् भन्ने आशै
2: भनेपछि त्यस्तो नागरिकको लागि चाहिँ ऐन नियम परिवर्तन हुनै पर्ने देखियो
1: किनभने उहाँहरू अब नेपाली हो अथवा विदेशी हो, उहाँहरूसँग केही पनि चाहिँ कागजात नभएको हुनाले पनि उहाँले चाहिँ हामीले यो पञ्जीकरणमा चाहिँ उहाँले चाहिँ हामीले आबद्ध चाहिँ गर्न सकिरहेका चाहिँ छैनौँ।
2: थोरै मैले यो बैंकिङ सेवालाई पनि जोड्न चाहे, जस्तो सामाजिक सुरक्षा भत्ता नवीकरण पछि उहाँहरूले पाउनुपर्ने भत्ता चाहिँ खातामै जम्मा हुन्छ, र पनि सेवाग्राहीहरू चाहिँ त्यो भत्ता निकाल्नको लागि लामो लाइन बैंकमा बसिराखेको अवस्था पनि देखिन्छ होइन, यो चाहिँ के छ? त्यो खातामा जाने बित्तिकै निकाल्नै पर्ने हो या के हो?
1: त्यस्तो चाहिँ छैन, उहाँहरूले चाहिँ आफ्नो पाएक पर्ने समयमा चाहिँ उहाँले जुनसुकै समयमा गएर पनि आफ्नो खातामा रहेको रकम चाहिँ उहाँले चाहिँ झिक्न चाहिँ पाउनुहुन्छ। अहिले चाहिँ के छ भनेपछि मेरो खातामा पैसा आइसक्यो, मेरो पैसा चाहिँ कहीँ गइहाल्ला कि कसैले झिकिएला कि भन्ने जुन यो लाभग्राहीहरूमा तिनीहरूले चाहिँ त्यो भ्रम छ, त्यो चाहिँ नराखिदिनु होला, हजुरहरूको पैसा हजुरको खातामै रहिरहन्छ, त्यो चाहिँ कसैले पनि लिन पाउँदैन, र भिडभाड नगरिकन पनि हामीले चाहिँ बैंकमा त्यो सामाजिक सुरक्षा भत्तालाई मात्रै चाहिँ बैंकले सेवा नदिने भएकोले अरू थप बैंकको लाभग्राहीहरू पनि त्यहाँ बैंकमा उपस्थित हुने भएकोले गर्दाखेरि चाहिँ हामीले अहिले चाहिँ टोकन सिस्टम चाहिँ लगाइदिएका छौँ। एक दिनमा 50-60 जनालाई वितरण गर्ने, त्यो पनि आवश्यकता अनुसार, कसैले अब भोलि नै पैसाको आवश्यकता छ, त्यो पैसाले त्यो पैसाको आवश्यकता छ भनेपछि उहाँहरूलाई चाहिँ पहिलो प्राथमिकता दिएर चाहिँ टोकन दिएर ल जानुहोस् आफ्नो खाताको पैसा चाहिँ झिक्नुहोस् भनेर चाहिँ यसरी हामी चाहिँ बैंकलाई चाहिँ सहजीकरण गरिरहेका छौँ।
2: भनेपछि पालिकाबाट त्यो सहजीकरणको लागि सिफारिस गरिराख्नु भएको
1: छ? सिफारिस भन्दा पनि उहाँले चाहिँ सम्बन्धित वाडाबाटै त्यो चाहिँ टोकन चाहिँ बुझ्नुपर्ने हुन्छ र चाहिँ बैंकमा चाहिँ गएर चाहिँ आफ्नो खाताको चाहिँ पैसा उहाँले चाहिँ झिक्न सक्नुहुन्छ। अब यसरी गर्दाखेरि उहाँले पनि भिडभाड चाहिँ सामना गर्नुपर्ने भएन र अरू थप बैंकमा जाने अरू थप सेवाग्राहीलाई पनि सहज र सजिलो चाहिँ हुने भयो। अन्तिममा यो जानकी गाउँपालिकाभित्रका सम्पूर्ण हाम्रो सुरक्षा भत्ता पाउने प्राप्त गर्ने लाभग्राहीहरू हुनुहुन्छ र जति पनि आमा बुवा दिदी बहिनी दाजुभाइ सब जति पनि हुनुहुन्छ उहाँले सामाजिक सुरक्षा सम्बन्धी तथा घटनाघटना सम्बन्धी कुनै पनि किसिमको समस्या अथवा कुनै चुनौती आएको खण्डमा सम्बन्धित वाडा कार्यालयमा गई उहाँले चाहिँ आफ्नो गुनासो समस्याहरू चाहिँ राख्न सक्नुहुन्छ र त्यहाँ पनि भएन भनेपछि जानकी गाउँपालिकाको पञ्जीकरण शाखामा चाहिँ उपस्थित भएर आफ्नो चाहिँ समस्याहरू चाहिँ राखिदिनुहोला। सकेसम्म हामीले कानून सम्मत रहेर उहाँहरूलाई चाहिँ सेवा चाहिँ दिने चाहिँ तत्पर चाहिँ रहनेछौँ भनेर चाहिँ मैले सम्पूर्ण जानकी गाउँवासीहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु।
2: हुन्छ, कार्यक्रममा समय दिनुभयो, यहाँलाई धेरै धेरै धन्यवाद।
0: हवस् त, आजलाई कार्यक्रम हाम्रो जानकी यसै कुराकानीसँगै सकियो। कार्यक्रम सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कुनै गुनासा, सुझाव र प्रतिक्रिया भए जानकी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय दुर्गौली वा सामुदायिक रेडियो टीकापुर एफएममा खबर गर्न सक्नुहुनेछ। अर्को साता नयाँ विषयवस्तुका साथ उपस्थित हुनेछौ। आजको कार्यक्रमबाट प्राविधिक मित्र छपीलाल चौधरीलाई धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता गीता पनि विदा हुन्छु। नमस्कार।

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

0: 80% रोगहरू पानीकै कारणले लाग्छन्।
1: थोपा थोपामा शुद्धता, अत्याधुनिक अमेरिकन यूभी र ओजोनेटेड सहित रिभर्स ओस्मोसिस प्रविधिबाट प्रशोधन गरिएको
2: प्योर ड्रिंकिङ वाटर एक्वा शीतल बोतल तथा 20 लिटर जारमा सर्वत्र बजारमा उपलब्ध छ।
0: डेलिभरीका लागि
2: ड्रिंकिङ वाटर एक्वा शीतल
0: टिकापुर कैलाली
3: सम्पर्क मोबाइल नम्बर 9807106772। स्वास्थ्यका लागि पानी,
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: लैङ्गिक हिंसा प्रभावितहरूको गुणस्तरीय बहुपक्षीय न्यायिक सेवाका लागि टिकापुर अस्पतालमा रहेको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसीएमसीसँग सहकार्य गरौं।
1: यो ओसीएमसी भनेको के आयो फेरि?
2: ओसीएमसी भनेको लैङ्गिक हिंसा प्रभावित महिला बालबालिका तथा पुरूषहरूलाई एकीकृत रूपमा बिना भेदभाव गुणस्तरीय सेवा, चिकित्सा जन्य प्रमाण संकलन र संरक्षण, आवश्यक मनोविमर्श सेवा, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्थापना, जीविकोपार्जन तथा कानूनी सहयोग र सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले तोकिएको केन्द्र प्रदेश वा जिल्ला अस्पतालहरूमा व्यवस्थापन गरिएको संकट व्यवस्थापन केन्द्र हो।
1: ओसीएमसीले के सहयोग गर्छ त?
2: यस अन्तर्गत 2078 सालबाट टिकापुर अस्पतालमा पनि ओसीएमसी स्थापना भई लैङ्गिक हिंसा प्रभावित र पीड़कलाई समेत स्वास्थ्य लगायत सूचीकृत सबै सेवाहरू उपलब्ध गराउँदै आइरहेको छ। त्यसैले कुनै प्रकारको लैङ्गिक हिंसा प्रभावितहरूको स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवाका साथै अन्य सूचना तथा जानकारी लिनका लागि टिकापुर अस्पताल ओसीएमसीमा सम्पर्क राख्नुहोला।
3: थप जानकारीका लागि ओसीएमसी टिकापुर अस्पतालमा सम्पर्क राख्नुहोला। सम्पर्क नम्बर 9584899213, इमेल ocmcTikapur@gmail.com।

सुरक्षित जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि त अपनाउनु पर्यो तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र कहिले कोही बिरामी कहिले कोही बिरामी म त दिक्क भइसक्यो कसो कालले छिटो नलाग
3: होइन चाइनिज माइलो त्यो बर्बर बर्बर कराइरहेछ के भएको छ हो तलाई
2: हेर्नु न साह्रै समस्या पर्यो क्या कहिले के रोग आउने कहिले के समस्या आउने म त हैरान भइसकेँ छोरो उस्तै बिरामी छ स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ बा त्यत्रै बिरामी सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ भोक लाग्या लागे हुन्छ खानै सक्दैन
3: तेरी माइला यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ त्यसको लागि त हाम्रो टिकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो
4: हजुर स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन् साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर भक्रोला रोड टिकापुर कैलाली

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।

0: ए सन्तेकी आमा, पर कान्छाशालाको बिहाको न्युत आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगइकन पनि भएन, जाउँ भने भयाको मंगलसूत्र पनि भाँची गयो।
0: यतिका लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याट्टै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 9864-44-1208, 9846-39-261।
3: के तपाईलाई थाहा छ,
4: एउटा प्लास्टिक झोला नष्ट हुन सयौं वर्ष लाग्छ। फालिएको प्लास्टिकले नदी, माटो, वनस्पति, जनावर, मानिसलाई असर गर्छ।
3: हो र?
4: हो त, हामीले तिनै प्रदूषणमा हुर्किएका विषाक्त वस्तुहरू खान्छौ, प्लास्टिकमा बोकेका झोल पदार्थ उपभोग गर्छौ,
3: अनि
4: खानासँगै प्लास्टिक जन्य पदार्थ पेटमा जान लागेकाले क्यान्सर जस्ता प्राणघातक रोगहरू लाग्न थालेका छन्। प्लास्टिक खानबाट जोगिन यसको विकल्प रोजौं।
3: के छ त विकल्प?
4: सामान बोक्दा कपडाको झोला प्रयोग गरौं, पकाएको तथा झोल खानेकुराहरू प्लास्टिकबाट टाढे राखौ।
3: विस्तारै गर्दा हुँदैन?
4: हुँदैन। टिकापुर नगरपालिकाले साउन 1 गतेबाट प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइसकेको छ।
3: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ।
4: प्लास्टिक हटाऊ, पृथ्वी बचाऊ। टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सरसफाई शाखा, टिकापुर, कैलाली।

0: ला फेरि यो गाडीले धोका दिने भयो।
1: जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या।
0: यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
2: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
0: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
2: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि, सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
3: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
0: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
4: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिप्पर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ।
5: सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर कैलाली, प्रोप्राइटर केवालाल चौधरी।
2: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।

0: त्यो खुसबु खाइदै गए
1: किचन आइमाई बिलाएर लै
2: ल यति छिटो आमा बन्न लागेको त
3: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ कस्तो गाह्रो हुन्छ पनि काम गर्न विदेश जानुभएको छ के गर्ने के नगर्ने केही थाहा छैन त जन्म पनि जस्तै लाग्छ
2: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारि 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ
4: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछौ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सकियो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू अछाम जाल्पा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जाल्पा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जाल्पा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिना रासनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको।
2: यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन।
0: होइन, के जादू गर्नुभयो?
1: अब के जादू भन्नु हौ अध्यक्षज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौ नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
2: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
3: विपद बारे चासो राखौ, चनाखो बनाऊ।

0: घर वायरिंग का लागि इलेक्ट्रिक का सामानहरु पनि पाइन्छ।
1: भन्दै सबै कुरा पाउने रहेछ।
2: टिकापुरमा रहेको एकमात्र नापतौल सामग्रीको आधिकारिक विक्रेता एब्रिला ट्रेडर्स।
3: विशेष ढक तराजू, डिजिटल तराजू तथा घर निर्माण र भान्साका लागि चाहिने सम्पूर्ण सामग्रीको लागि सम्झनै पर्ने एकमात्र ठाउँ एब्रिला ट्रेडर्स।
4: पुरानो ट्रिनिटी स्कुल भएको भवन टिकापुर।
2: प्रोप्राइटर पुष्पराज देवकोटा। सम्पर्क फोन नम्बर 98484648673 र 98 1468-0204।

0: टिकापुर नगरपालिकाको ग्रामीण अल्ट्रासाउण्ड सेवा बारे अत्यन्त जरुरी सूचना।
1: टिकापुर नगरपालिकाको आयोजनामा नगरपालिका भित्रका तपसिलका ओडाहरूमा गर्भवती महिलाहरूका लागि निशुल्क ग्रामीण अल्ट्रासाउण्ड सेवा तपसिलको मिति स्थान र समयमा सञ्चालन हुने भएकाले सम्पूर्ण सरकारवालाहरूलाई सेवा लिन आउन हुन अनुरोध गरिन्छ।
0: वडा नम्बर एक एकता नगर कार्य समितिको भवन भदौ 7 गते।
1: वडा नम्बर एक ज्योति नगर शहरी स्वास्थ्य प्रबन्धन केन्द्र भदौ 8 गते।
0: वडा नम्बर 9 ढुङ्गा शहरी स्वास्थ्य केन्द्र भदौ 9 गते।
1: वडा नम्बर 6 नारायणपुर स्वास्थ्य चौकी भदौ 10 गते।
0: र वडा नम्बर 7 छत्ती शहरी स्वास्थ्य केन्द्र भदौ 11 गते।
1: सबै वडाहरूमा भेला हुने समय बिहान 10 बजेदेखि।
0: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अररो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: ला, फेरि यो गाडीले धोका दिने भयो। जहिले पनि ब्याट्रीकै समस्या, ब्याट्रीकै समस्या। यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला? टेन्सनमा भए म त अब।
5: भाइलाई थाहै रहेनछ, बस, ट्रक, टिफर, जीप, कार, ट्र्याक्टर, मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि।
4: ए, यो टिकापुरमा पनि पाइने रहेछ? कुन ठाउँमा पाइने रहेछ दिदी?
5: कहाँ हुनु भाइ, टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर, त्यही पाइन्छ।
6: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपट मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ।
4: ल ल दिदीलाई धन्यवाद, अब त म त्यही जान्छु।
7: हामी कहाँ सियट, एपोलो, भी रबर ब्रान्डको मोटरसाइकल, ट्र्याक्टर, बस, ट्रक, टिफर, जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ। सञ्जय ट्रेड एन्ड सप्लायर्स, जमरापारी, टिकापुर, कैलाली। प्रोप्राइटर केवालाल चौधरी।
5: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28।
8: टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टिकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: 练练差不多了，我带着你回来。
1: ओ हो मेयर साहब नमस्कार है।
2: नमस्कार अध्यक्ष ज्यू, के छ त तपाईको गाउँपालिका तिरको खबर?
1: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईको पालिकाको खबर बुझ्न आएको। यति ठूलो वर्षा हुँदा पनि तपाईको पालिकामा त्यति क्षति भएन हैन, के जादू गर्नुभयो?
2: अब के जादू भन्नु हो अध्यक्ष ज्यू, ठूलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्वानुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्वानुमानमा आधारित पूर्व कार्य भनिदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
1: ए, जल तथा मौसम विज्ञान विभागले ठूलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
2: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
1: हैन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
2: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, कुलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौ।
1: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
2: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेक जाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
1: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
2: अत्यधिक पानी पर्न थालेपछि हाम्रो जलमापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जलसतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
1: अनि अत्याधिक पानी परेर बाढ़ी आउन लागे के गर्नुहुन्छ त?
2: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौं। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौं। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
1: ओहो, बारीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौं।
3: विपद बारे चासो राखौं, चनाको बनाऊ।
4: विश्व खाद्य कार्यक्रम सरप्रोस नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

0: ए सन्तेकी आमा, पर कान्छा खालाको बिहाको न्यू त आएको छ, कसो हो त, जाने विचार छ कि नै त?
1: आफ्ना कान्छा भाइको बिहा नगरिकन पनि भएन, जाउँ भने भुवाको मंगलसूत्र पन भाँची गयो।
0: यतिकै लागि त सामुएल ज्वेलर्स बनेको, बरु अहिले जाउँ, एक दुई दिनमा त फ्याटै बनाइहाल्ला छन् त्यहाँ।
1: आज त सन्तेका बाले मनकै कुरो हर्यो, ठोट त बाई जाउँ।
2: सामुएल ज्वेलर्स सुनचादीका सम्पूर्ण डिजाइनका गरगहना बनाउनुका साथै सुनचादी खरिद बिक्री पनि गरिन्छ। प्रोप्राइटर तिहारी सिंह सुनार, सम्पर्क नम्बर 98 68 44 12 08, 98 486 39 261।

0: आरोग्य मेडिकल सेन्टर एण्ड क्लिनिक टिकापुरमा बच्चादेखि बुढासम्मा टाउकोदेखि घुँडासम्मको उपचार।
1: टिचिङ हस्पिटलबाट एमबी अध्ययन गरी अनुभव प्राप्त फ्यामिली फिजिसियन डाक्टर सरोज खनालबाट बिरामीको जाँच तथा उपचार हुँदैछ।
0: आरोग्य मेडिकलमा पाइने सेवाहरू:
1: दीर्घ रोगीहरू, उच्च रक्तचाप, मधुमेह, थाइराइड, दम, सीओपीडी,
0: नवजात शिशुदेखि वृद्धसम्मको सम्पूर्ण स्वास्थ्य सेवा,
1: बालबालिकाको स्वास्थ्य परामर्श तथा उपचार,
0: महिलाका समस्या, गायनोलोजिकल समस्या, गर्भावस्थाको जाँच,
1: सामान्य रोग, ज्वरो, खोकी, पेट दुखाई लगायतको उपचार,
0: आकस्मिक रोगको प्रारम्भिक उपचार र व्यवस्थापन,
1: र हाम्रो यहाँ भिडियो एक्सरे सेवा उपलब्ध छ।
0: सम्पर्क आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक टिकापुर।
1: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 10 बजेसम्म र साँझ 4 बजेदेखि 8 बजेसम्म।
0: सम्पर्क फोन नम्बर 9868000008 र 9825637272।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
1: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624 70483। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका

0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली। संचालक रामप्रसाद चौधरी।
2: नमस्ते, मेरो नाम डाक्टर अंकित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाईहरू केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्छ त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलाई म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्तु के पाल्नुहुन्छ भने त्यसलाई घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाई हुने चान्स एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो। यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा केसीमा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्मीको काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो। छिट्टो हिँड्न भएन, जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सकिन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढी हुन्छ।
3: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
4: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम, टिकापुर एफएम 101 मेगाहर्ज।

0: सामुदायिक रेडियो टीकापुर एफएमको बेलुका 6 बजेको खोज खबरमा यहाँलाई स्वागत छ। खोज खबरबाट दुर्गा देवकोटाको नमस्कार। तपाईँ अहिले सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्जका साथै अनलाइनमा www.tikapurfm.org मोबाइल एप्स हाम्रो पात्रो र नेपाली पात्रोमा सुनिरहनु भएको छ। खोज खबर शुरू गरौं। खबरका मुख्य शीर्षकहरूबाट कैलाशेश्वर शिव मन्दिरमा 121 लघु रूद्राभिषेक पूजा, मुख्य मन्दिर निर्माणमा सबैको सहयोग हुनुपर्नेमा जोड़, भूगोल र आवश्यकताका आधारमा योजना छनौट गर्ने भौतिक पूर्वाधार मन्त्री भाटको भनाई, वर्षा कम भएसँगै धान खेतीमा विभिन्न समस्या देखिने सम्भावना, धानको स्याहार सुसारमा ध्यान दिन किसानलाई कृषि प्राविधिकको सुझाव, र लुम्बिनी प्रदेश सरकारमा 3 मन्त्री नियुक्त, भोलि शपथ हुने। खोज खबर अब विस्तारमा। टीकापुर स्थित कैलाशेश्वर शिव मन्दिरमा 121 लघु रूद्राभिषेक पूजा गरिएको छ। शिव पुराण र वैदिक विधि अनुसार विशेष फलदायी मानिने भएकाले पूर्णता, स्थिरता र शिव कृपा प्राप्तिका लागि 11 जना पण्डितको सहयोगमा रूद्राभिषेक गरिएको हो। थप खबर आकाश चौधरीबाट।
1: नेपाल ब्राह्मण समाज नेपाल टीकापुरको आयोजनामा साधकको मनोकामना पूर्ति, पापमोचन र जीवनमा शान्ति समृद्धि ल्याउने विश्वासका साथ हरेक वर्ष देशभरिका शिवालयमा रूद्राभिषेक कार्यक्रम गर्ने गरिएको छ। नेपाल ब्राह्मण समाज नेपाल टीकापुरका अध्यक्ष डम्बर उपाध्याय रिमाल लोक कल्याणका लागि नजिकको शिवालयमा रूद्राभिषेक 121 पटक गरिएको बताउनुभयो। शिव पुराण अनुसार रूद्राभिषेक गर्दा शिवजी अत्यन्त प्रसन्न हुने भएकाले 121 पटकको जाप वा अभिषेकले साधकलाई दीर्घायु, आरोग्य, ऋण मोचन र मोक्षसम्मको मार्ग प्रशस्त गर्ने विश्वासका साथ दीर्घकालीन शान्ति र स्थिरताका लागि कार्यक्रम गरिएको उहाँको भनाइ छ।
2: कैलाशेश्वर शिव मन्दिरमा लघु रूद्राभिषेक कार्यक्रम सञ्चालन गरेका छौं। 11 जना ब्राह्मणबाट 121 वटा 11 11 गरेर रूद्राभिषेक शिवजीको अभिषेक गरिन्छ। गाईको दूधले अभिषेक गरिने र यसमा पाठ, यो खास गरी अभिषेकात्मक हो, पाठको महत्व हुन्छ यसमा। अब यो 11 जना राखेर 121 वटा पाठ सबै मान्छेले गर्न नसकिने व्यक्तिगत रूपमा हुनाले हामीले यो समग्रको कल्याणका लागि यसरी ब्राह्मण समाजका तर्फबाट सबै भक्तजनहरूलाई सहभागी हुन अनुरोध गरेर यसरी हामीले गरिराखेका छौँ।
1: लघु रूद्राभिषेक गर्नाले मानसिक शान्ति, आरोग्य र दीर्घायु, समृद्धि, पाप मोचन र मोक्ष मार्ग अर्थात शिव कृपाले साधकलाई आध्यात्मिक उन्नति र मोक्षको मार्ग खुल्ने उहाँको भनाइ छ।
2: रूद्राभिषेक गर्ने द्रव्यहरू त दूध पानीदेखि लिएर अनेक छन्। साउनको महिनामा दूधले रूद्राभिषेक गरेर मन्त्रसहित नमस्ते नन्ताये भन्ने रूद्राष्टाध्यायीको 5 अध्यायका मन्त्रहरूले रूद्राभिषेक शिवजीको मा रुद्रा अभिषेक गर्दाखेरि सम्पूर्ण शिवजी खुशी हुने र लोकलाई र भक्तजनहरूलाई आशीर्वाद दिने हुनाले यो रूद्राभिषेकको महत्व छ। प्रायः घरहरूमा सकेसम्म मान्छेले एक अभिषेक मात्रै भए पनि एक आवृत्ति भए मात्रै गर्न सकाउँछ। सबैले 5 आवृत्तिदेखि लिएर 11 आवृत्तिको महत्व छ। त्योभन्दा माथि लघु रुद्र, महारुद्रहरू पनि छन्। यो हामीले सामान्यतया एक दिनमा सकिने हुनाले शिवजीलाई खुसी पार्ने र त्यसबाट समग्र भक्तजनहरू जो सहभागीहरू यो क्षेत्रका बासिन्दाहरूका लागि समृद्धि र अभिवृद्धिका लागि, यो एरियाको समग्र शान्तिका लागि र जनकल्याणका लागि नै यो गरिएको हो। शिवजी प्रसन्न हुनुहुन्छ र यसबाट उहाँले कल्याण गर्नुहुन्छ भन्ने मान्यता छ।
1: हरेक वर्ष साउनमा गरिने रूद्राभिषेक यस वर्ष मलमासका कारण ढिलो गरिएको हो। धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण मानिएको शिव मन्दिरको मुख्य मन्दिर निर्माण भइरहेको छ। पुरानो मन्दिर जीर्ण भएकाले करोड़ौं लागतमा नयाँ मन्दिर निर्माण कार्य शुरू भएकाले मन्दिर निर्माण तथा विकासमा सबैले सघाउनु पर्ने ब्राह्मण समाजका केन्द्रीय प्रतिनिधि धनराज उपाध्याय बताउनुहुन्छ।
3: रूद्राभिषेक भनेको हामी प्रत्येक वर्ष श्रावणको महिना ब्राह्मण समाज नेपालले गर्ने कार्यक्रम हो। यो बाली मलमास अधिक मास भएकोले हामीले चाहिँ यो साल सबै ठाउँमा गर्न सक्यौनौ। कैलाशेश्वर शिव मन्दिरमा हामीले रूद्राभिषेक गरेका छौँ। यो लोक कल्याणकारीको लागि अति महत्वपूर्ण भएकोले हामीले यो कार्यक्रम गरेका हौ। शिव मन्दिर नयाँ निर्माण हुँदैछ। हामीले चाहिँ 3 पुस्ते नाम लेख्नेको 51,000 अनि 1 पुस्ते नामको 11,000 गरेर हामीले चन्दा संकलन गरेर टीकापुर नगरपालिकाले 2,05,00,000 रुपियाँ विनियोजन गरेर हामीले 51,00,000 रुपियाँ उठाएर अहिले यहाँ निर्माणाधीन शिव मन्दिर नयाँ बन्दैछ।
0: लुम्बिनी प्रदेश सरकारका 3 मन्त्री नियुक्त हुनुभएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा प्रदेश प्रमुख कृष्णबहादुर घरतीले दिपेन्द्र कुमार पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय र कृष्ण कुष्मा थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नियुक्त गर्नुभएको हो। नियुक्त हुनुभएका तीनजना नेपाली कम्युनिष्ट पार्टीबाट सिफारिश हुनुभएको हो। नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुखको कार्यालय बुटवलमा मंगलबार दिउँसो 3:25 राखिएको छ। मन्त्री परिषदको अन्य सदस्यमा तुलसी प्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोष कुमार पाण्डेलाई शहरी विकास ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालय, रत्नबहादुर खत्तेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी दिने सिफारिश गरिएको छ। यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहेका तुलसी प्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको छ। त्यस्तै सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका सन्तोष कुमार पाण्डेलाई शहरी विकास ऊर्जा सिंचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ। जानकी गाउँपालिकामा रक्तदान कार्यक्रम भएको छ। विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणिको 19 पुण्यतिथिमा रक्तदान कार्यक्रम गरिएको हो। जानकी गाउँपालिका वडा नम्बर 1 दुर्गौली स्थित ओम शान्तिमा भएको रक्तदान कार्यक्रममा 12 पिण्ड रगत संकलन भएको छ। रक्तदान कार्यक्रम ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको आयोजनामा भएको हो। ब्रह्मकुमारी सीता तिमे सेनाले राजयोगिनी दादी प्रकाशमणिको सम्झनामा देशैभरि रक्तदान कार्यक्रम आयोजना भएको बताउनु भएको छ। ब्रह्मकुमारीका नेपाल र भारतमा रहेका सबै शाखामा एकैपटक भदौ 5 गतेदेखि 9 गतेसम्म रक्तदान कार्यक्रम भइरहेका छन्। खुश खबरमा एकैछिनको विश्राम, विश्रामपछि बाँकी खबरका साथ उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला टिकापुर एफएम।
4: यो खाने मन त कहाँ छ र, तर के गर्नु, जीवन एक्लो एक्लो लाग्छ, फेरि खानै पर्छ।
5: तपाईँ एक्लो कहाँ छ श्रेया, त्यति माया गर्ने आमा छिन्, दिदी छिन्, भाइ छ, बरु एक्लो त म छु। म पनि पहिले आफूलाई एक्लै सम्झिन्थे, कुलत छुटेपछि पो थाहा पाएँ यो सुन्दर संसार कति सुन्दर रहेछ, बाँच्नुपर्छ अनि पो संसारको मजा लिन पाइन्छ।
4: हो र, तेरो त अहिले टन्न कमाइ छ र, त्यसो भन्छ।
5: अनि सुधार गृहमा बसेको बेला कसको पो कमाइ हुन्छ त, जब म निस्केँ काम गर्न थाले अनि पो कमाइ छ त। यो कमाइ पनि मेरो लागि होइन, हिजो मेरो कुलतमा हुँदा आमा रुँदै रुँदै जानुभयो, अब घरदम गर्नु छ, श्रीमती छोराछोरी होलान् उनीहरूको लागि पनि सोच्दैछु म।
4: ओहो, तैँले त साँच्चै एक्लो हुँदा पनि भोलिको सुन्दर संसार सोचिसकेछ जस्तै यार। अब म पनि कुलत छोड्छु, आमा दिदी भाइ सबै परिवारलाई खुसी बनाउँछु, भोलिको जीवन सुन्दर बनाउने कोसिस गर्छु।
6: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
1: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवधि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटी हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री ओमविक्रम भाट सरलले भूगोल र आवश्यकताका आधारमा योजना छनौट गर्ने बताउनु भएको छ। नवनियुक्त मन्त्री भाटले पदभार ग्रहणपछि बोल्दै योजना छनौट गर्दा प्राथमिकताका आधारमा गरिने बताउनुभयो। उहाँले भन्नुभयो, हाम्रो प्रदेशमा तराई पहाड़ र हिमाल भूगोल छ, योजना छनौट गर्दा भूगोल, जनसंख्या, आवश्यकता र प्राथमिकताका आधारमा अगाडि बढ़ाउने गरी छलफल गरेर अगाडि बस्ने सोच बनाएका छौं भन्नुभयो। त्यस्तै उहाँले सुशासन र पारदर्शिताका पक्षमा काम गर्ने गरी अगाडि बढ़ने बताउनुभयो। उहाँले अब बजेट निर्माणमा द्रुत गतिमा जुट्ने बताउनुभयो। कम्तीमा जनतालाई सन्देश दिने गरी काम गर्ने बताउँदै सीमित स्रोत साधन र ती स्रोत साधनको सही सदुपयोग गरेर जति काम गर्न सकिन्छ त्यो गर्ने प्रयत्न गर्ने बताउनुभयो। अहिले वर्षा कम भइरहेको छ। वर्षा कम भएपछि रोपेको धान खेतीलाई पानीको मात्रा कम हुन्छ। पानीको मात्रा कम भएपछि धान खेतमा झारपात उम्रने लगायतका समस्याहरू देखा पर्ने गर्छन्। यसै विषयमा सहकर्मी ईश्वर साउले अहिलेको समयमा धान खेतीको किसानहरूले कसरी हेरचाह र स्याहार सुसार गर्ने भनी टिकापुर नगरपालिकाका कृषि शाखा प्रमुख टोप बहादुर विष्टलाई सोध्नु भएको छ।
7: खास गरिकन अब यो हाम्रो अवसादमा यति बेला खेगर र धान खेती भइराखेको छ र यो मौसममा खास गरिकन धानका लागि चाहिने उपयुक्त मौसम के हो भन्ने पनि हो। र यसमा चाहिँ अब विगत केही दिनदेखि अलिकति आकाशको वर्षात कम भएको छ र हामी यहाँ चाहिँ अब यता यो क्षेत्रको लागि त चाहिँ नहरको पानीहरू प्रणालीबाट लाग्ने नहरको पानीहरू लगाइरहेको हुँदाखेरि अब ठ्याक्कै जति बेला सिताओ धानलाई त्यति बेला पानी लगाउन सकिने अवस्था भएको कारणले गर्दाखेरि त्यति धेरै यो दुई चार दिन पानी कम हुँदा पनि धानलाई त्यति असर गरिने अवस्था चाहिँ छैन। जहाँ कुलोको अवस्था लाग्दैन त्यहाँ चाहिँ अलिकति यो मौसममा केही दिन खडेरी पानी कम पर्दा आकाशबाट त्यो समस्या रहन्छ र त्यही बोरिङबाट चाहिँ हामीले पम्पसेटबाट पानी दिने अवस्था चाहिँ रहन्छ। खास गरिकन धानमा हामीले यो बेला के गर्न सक्छौँ वा धानको अवस्था के छ भन्ने कुरा पनि हो किसानलाई। अब यति बेला खास मुख्य कुरा भनेको हामीले खेतको चिस्यान वा सुक्खा के कस्तो छ पानीको अवस्था हेरेर पानीलाई व्यवस्थापन गर्न सकिने कुराहरू छ। र अर्को मुख्य गरिकन यति बेला झारपातलाई व्यवस्थापन गर्ने कुरा हो धानमा झारपातको अवस्था के कस्तो छ भनेर। र अर्को कुरा खास गरी अब त्यो झारपात र पानीलाई व्यवस्थापन गरिसके पछाडि अहिले हामी दोस्रो टप ड्रेसको रूपमा युरियालाई चाहिँ मलखाद व्यवस्थापन गर्ने कुरा हो। किसानहरूले दोस्रो टप ड्रेसको लागि केही अब रासायनिक यो युरिया मलहरूको चाहिँ कमीले गर्दाखेरि नाइट्रोजनको रूपमा चाहिँ युरिया मललाई चाहिँ दिन सकिरहेको अवस्था के किसानहरूमा समस्या रहला। त्यो सँगै अब हामी दोस्रो टप ड्रेसिङ दिइसके भन्दा पछाडि अनि बल्ल अर्को चाहिँ महत्वपूर्ण पाटो भनेको रोग किरा व्यवस्थापनको लागि के गर्न सकिन्छ भन्ने हो। अब नियमित रूपमा किसानहरूले खेतबारीमा यसो रेख्दै गर्दै गर्दा चाहिँ अब हामी रोग किरा लागेको तुरुन्तै थाहा पाउने अवस्था हुनसक्छ कृषकहरूले अनि त्यसलाई चाहिँ व्यवस्थापन गर्नुपर्ने हुन्छ। यी पाटोहरूमा हो अब खास गरी म पानी चाहिँ धेरै जम्न दिने गरिकन धान भन्ने बित्तिकै पानी चाहिँ एकदमै भर्नुपर्छ भन्ने छैन। खास गरिकन धानको ज्वारामा पनि अक्सिजन जानुपर्ने हुन्छ। त्यसो हुँदाखेरि धानमा केही समय पानी खाली गर्ने र पुनः फेरि आवश्यकता अनुसार पानी दिनुपर्ने अवस्था हो। त्यसो भएको हुँदाखेरि हाम्रो यहाँ कर्णालीको नहरबाट कुलालाईबाट चाहिँ पानी व्यवस्थापन गर्ने प्रणाली भएको कारणले गर्दाखेरि त्यति ठुलो यो आकाशको केही समयको पानी रोकिँदैमा चाहिँ त्यति धानलाई ठुलो असर पर्छ भन्ने चाहिँ लाग्दैन।
8: तर नहुने ठाउँका लागि चाहिँ अप्ठ्यारो हुन्छ।
7: धानको यो बेला गाँज वृद्धि हुने अवस्थामा र बाला निस्किने बेलामा असाध्यै यो फ्लावरिङ स्टेजहरूमा असाध्यै बढी पानीको भूमिका हुन्छ। यदि धानमा त्यो बेला चाहिँ पानी हामीले पर्याप्त दिन सकेनौँ भने फेरि धानको गाँजमा र त्यो फ्लावरिङ स्टेजमा पनि समस्या हुने र केही उत्पादन चाहिँ घट्ने सम्भावना रहन्छ। तर नहरबाट पानी सप्लाई गर्ने भएको कारणले गर्दा कुलाबाट भनेको बेलामा चाहिँ पानी लगाउन सक्ने अवस्थामा चाहिँ त्यति ठुलो समस्याको रूपमा देखिँदैन। खास गरी किसानले हामी तीनटा विधिहरूमा चाहिँ व्यवस्थापनकै क्रममा चाहिँ अब एउटा हामी सुरुवातमै खेत रोप्दाखेरि साइडको रूपमा चाहिँ हामीले चाहिँ केही विषादीहरू राखेर झारनाशक चाहिँ त्यति बेला रोप्दाखेरि प्रयोग गरेको हुन्छौँ र त्यति कसैले त्यो बेला विषादी प्रयोग गर्न नसकेको अवस्था र अब अहिले त्यो बेला विषादी प्रयोग गरे तापनि पानी कम भएको अवस्थामा र त्यो विषादीले पर्याप्त काम नगरेको अवस्थामा पुनः झार देखिन सक्ने सम्भावना भएकोहुँदा फेरि हामीले झार बुझिसके भन्दा पछाडि खेतबारीमा देखिसके भन्दा पछाडि चाहिँ प्रयोग गर्न सकिने पोस्ट हर्बिसाइडहरू पनि हामीले प्रयोग गर्न सकिने अवस्था छ होइन। त्यसकारण अब हामीले यो बेला त्यो दुईटा विषादी रासायनिक विधिबाट हामीले झारपातको व्यवस्थापन गर्ने एउटा रहन्छ। अर्को महत्वपूर्ण पाटो चाहिँ के हो भने हामीले झारपातमा सकिन्छ भने अब थोरै एरिया छ भने हातले नै झारहरूलाई निकालेर चाहिँ व्यवस्थापन गर्ने कुरा चाहिँ सबभन्दा राम्रो हुन जान्छ। अब यो बेला फेरि ठ्याक्कै फ्लावरिङ स्टेजको बेला अब धेरै कडा खालको हामीले पोस्ट हर्बिसाइडहरू चाहिँ बढी प्रयोग गर्ने हो भने त्यो धानलाई पनि केही धेरै असर गर्न सक्छ। त्यस कारणले गर्दाखेरि हामीले हातले नै अब चाहिँ अलिकति धान फ्लावरिङ स्टेजमा भइसकेपछि अब हर्बिसाइडको प्रयोग भन्दा पनि हातले नै झारपात व्यवस्थापन गर्दा उचित चाहिँ देखिन्छ। यो बेला अब हामीले युरिया पर्याप्त मात्रामा नपाइरहेको अवस्था नेपाल सरकारबाट नै त्यो समस्याको विषय रहेको हुँदा हामीले टप ड्रेसिङको रूपमा दोस्रो टप ड्रेसिङको रूपमा युरियालाई चाहिँ हामीले प्रयोग गर्नुपर्ने अवस्था चाहिँ छ। तर चाहिँ त्यसको विकल्पमा यदि युरिया छैन भने हामीले कतिपय स्प्रे गर्ने नाइट्रोजनको मात्रा खास गरिकन युरियाबाट नै पाउने नाइट्रोजन नै हो नाइट्रोजन तत्व पाउने खालको अरू स्प्रेमा पनि कतिपयहरू भिटामिनहरू र यो न्यानो युरिया लगायतका अरू केही मलहरू पनि छन् विकल्पको रूपमा त्यो प्रयोग गर्न पनि सकिने अवस्था छ। र सकेसम्म चाहिँ हामीले चाहिँ आफ्नो अहिले दोस्रो टप ड्रेसको रूपमा चाहिँ धानलाई युरिया नाइट्रोजनको मात्रा चाहिँ दिनुपर्ने हुन्छ। र अर्को चाहिँ मेन रोग किरा व्यवस्थापनको लागि धेरै फेरि मलहरू हाल्दा पनि धान ढल्ने समस्या युरिया मल बढी हुँदाखेरि बढी रोग किराहरू पनि देख्ने सम्भावना भएको हुँदाखेरि सिफारिस मात्राभन्दा बढी मलहरू चाहिँ प्रयोग नगर्नु होला। पानीलाई पनि धेरै जमाउने वा धेरै सुक्खा नबनाइकन आवश्यकता अनुसार मात्र पानी सप्लाई गरियो भने र हामीले नियमित रूपमा दुई दिनको एक पटक चाहिँ खेतको निरीक्षण गरेर हामीले चाहिँ पातहरूमा बालाहरूमा गबारको समस्या छ कि छैन पतेरको के अरे उसको चाहिँ यो लिफ पाइनहरूको चाहिँ पात बिरुवाको समस्या छ कि छैन त्यो चाहिँ हामीले दुई दुई दिनको एक पटक चाहिँ खेतबारी चाहिँ निरीक्षण गरेर बेलैमा रोग किरा पहिचान गरेर त्यसलाई कृषि प्राविधिकको सल्लाह अनुसार त्यसलाई व्यवस्थापन गर्न सक्यो भने धानको उत्पादन चाहिँ बढाउन र धान चाहिँ स्वस्थ रूपमा चाहिँ फलाउन सहज हुन्छ भन्ने कुरा चाहिँ म किसानहरूलाई चाहिँ अनुरोध गर्न चाहन्छु।
0: डहेलधुराको आलिताल गाउँपालिका वार्ड नम्बर 5 स्थित श्री भगवती प्राथमिक विद्यालय पर्से रावका बाल विकास सहजकर्ता मञ्जु देवी बोरा विरूद्ध नक्कली प्रमाणपत्रको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बोराले उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद भारतबाट हाईस्कूल परीक्षा पास गरेको भनी परीक्षा 2010 मार्कशीट सर्टिफिकेट लगायत झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी राष्ट्र सेवक बाल विकास सहजकर्ताको पदमा नियुक्ति लिएको देखिएको छ। सो नियुक्ति लिई बहाल रही पारिश्रमिक भत्ता लगायतका लाभ सुविधा प्राप्त गरेको देखिएकाले निजीलाई भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम कैद र जरिवानाको सजाय हुन माग दावीले सोमबार विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले समाजलाई प्रविधिको भन्दा नैतिकता आचरण र इमान्दारिताको अलिक बढ़ी खाँचो भएको बताउनु भएको छ। नेपाल जनप्रशासन संघद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रममा राष्ट्रपति पौडेलले प्रविधि र क्षमताहरूबाट लिएर पनि उपयोग गर्न सकिने तर आचरण नैतिकता र इमान्दारिता आफ्नै अन्त संस्करणको विषय भएको बताउनु भएको छ। राष्ट्रपति पौडेलले प्रविधिको विकास र परिवर्तनको गति आजको युगमा तीव्र भएको उल्लेख गर्नुहुँदै कृत्रिम बुद्धिमत्ता डिजिटल शासन विश्वव्यापीकरण र नयाँ आर्थिक संरचनाले प्रशासन र व्यवस्थापनका परम्परागत अभ्यासलाई समयसँगै बदलिदिएको बताउनुभयो। खोज खबरमा एकैछिनको विश्रामपछि जनआवाज रहने खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला टिकापुरी फिल्म।
9: दाजु हेर्नुहोस् न, भाउजूलाई बिरामले च्याप्दै गइराखेको छ। तपाईँ भने यहाँ कुनै मतलबै नगरी बसिराख्नु भएको छ। भाउजूलाई कतै के भइहाल्यो भने रुनु होला पछि धुरु धुरु।
10: के गरौँ त, म यत्रो उपचार गरिसके, कति ठाउँमा लगिसके, तर निकै हुन्न।
9: दाई बरु एकपटक टिकापुरको सत्कार मेडिकल सेवामा जचाउने हो कि थाहा, त्यहाँ उपचार भइहाल्छ कि।
10: तैले भन्छस् भने लौ जान्न त त्यो सत्कार मेडिकलमा एकपटक।
11: सत्कार मेडिकल सेवाका खास सेवाहरू: ओपीडी सेवा, भिडियो एक्सरे सेवा, एक्सरे सेवा, ल्याब अर्थात् प्रयोगशाला सेवा, ईसीजी सेवा, मेडिकल सेवा, ईएनटी सेवा, प्लास्टर सेवा। बिरामी जाँच्ने समय बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म। डाक्टर हेमन्त स्वार, टिकापुर ब्लक नम्बर 7, गोल पार्क नजिक गुम्बा रोड, टिकापुर। फोन नम्बर 0191-560-095, मोबाइल नम्बर 98-484-27-359।
12: टिकापुर नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
13: टिकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको बेहोरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
12: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।
0: विश्रामपछि खोज खबरमा यहाँलाई पुनः स्वागत छ। बाँकी खबर: बलात्कार तथा बलात्कारपछि हत्या हुने घटनामा दोषीलाई कड़ा कार्यवाही गर्नुपर्ने र विद्यमान कानूनी व्यवस्था संशोधन गर्नुपर्ने माग गर्दै धनगढ़ीमा दबाव र्याली निकालिएको छ। महिला मानव अधिकार रक्षक सञ्जाल कैलालीको आयोजनामा भएको र्यालीमा अधिकार कर्मी, महिला अधिकार कर्मी, विभिन्न सामाजिक संस्था तथा सरकारवालाहरूको सहभागिता थियो। कैलाली बहुमुखी क्याम्पसबाट जिल्ला पुस्तक कार्यालयसम्म निकालिएको र्यालीमा सहभागीहरूले बलात्कार तथा महिलामाथि हुने हिंसा विरूद्ध आवाज उठाएका छन्। र्यालीपछि सञ्जालले कानून, न्याय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय कैलालीमा ध्यानाकर्षण तथा ज्ञापन पत्र बुझाएका छन्। सञ्जालले विशेष गरी 12 बलात्कारपछि हत्या गरिएकी गरिमा चौधरीको घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषी पहिचान तथा कानून बमोजिम कड़ा कार्यवाही गर्न माग गरेको छ। घटनामा संलग्न आरोपितलाई राजनीतिक, प्रशासनिक वा सामाजिक संरक्षण नदिन तथा अनुसन्धानमा कुनै प्रकारको दबाव वा प्रभाव पर्न नदिन पनि आग्रह गरिएको छ। एक्सिसका पूर्व कानून विद्यार्थी जानकी भट्ट सुदूरपश्चिम विश्वविद्यालयद्वारा सञ्चालित स्नातक तहको कानून प्रवेश परीक्षामा प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयले सञ्चालन गर्यो कानून स्नातक प्रवेश परीक्षा 2083 उत्कृष्ट प्रदर्शन गर्दै भट्टले प्रथम स्थान हासिल गर्नुभएको हो। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बाराकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा दोषीमाथि छिटो भन्दा छिटो कार्यवाही गर्न र परिवारलाई न्याय दिन माग गरेका छन्। बैठकको विशेष समयमा सांसदहरूले यस्तो घटनाको ठिक ढंगले कार्यवाही भएन भने यस्तो प्रवृत्ति थप मौलाएर जाने भन्दै जघन्य प्रकारका घटना किन घट्छन् भन्नेबारे गम्भीर अध्ययन गरी प्रतिवेदन तयार गरेर कार्यान्वयन गर्न पनि सरकारलाई आग्रह गरेका छन्। सांसदहरूले उपभोक्ताले खाना पकाउने एलपी ग्यास, किसानले समयमा मल नपाएको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउँदै यसतर्फ सरकार गम्भीर नभएको आरोप लगाएका छन्। सांसदहरूले नेपालको कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा एक चौथा योगदान दिएको उल्लेख गर्दै कृषि क्षेत्रमा बजेट बढ़ाउनु पर्नेमा सरकारले बजेट कटौती गर्दा बसाई सराय थप बढ़दै गएको बताएका छन्। सांसदहरूले कृषि क्षेत्रमा सरकारको सिद्धान्त र प्राथमिकता एकातिर बजेट अर्कैतिर रहेको भन्दै सरकारले समयमै सचेत भएर यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन्। सांसदहरूले देशको प्रधानमन्त्रीले भ्रमणमा रहँदा सुरक्षा प्रोटोकललाई ध्यान दिनुपर्ने, उपलब्ध सर्वसाधनको सही सदुपयोग गर्नुपर्ने, भ्रमणबारे आसोदनमा जवाब दिनुपर्ने माग समेत गरेका छन्। खोज खबरमा अब पालो जनावाजको। कैलाशेश्वर शिव मन्दिरको मुख्य मन्दिर निर्माणाधीन चरणमा छ। धार्मिक पर्यटकीय हिसाबले यो मन्दिर महत्वपूर्ण छ। आजको जनावाजमा हामीले मन्दिरको विकासका लागि के गर्न आवश्यक छ भनी केही नागरिकलाई सोधेका छौं।
14: नमस्ते, मेरो नाम पवन देवी तिमी सेना। टिकापुर कैलाशेश्वर शिव मन्दिर निर्माण भइरहेको मन्दिर छ। यो मन्दिर एकदमै नमुना छ र टिकापुर वासीको एउटा गौरव हो र समस्त यो सामाजिक मन्दिर हो, समस्त एउटा सबैको जनताको मन्दिर हो र यो मन्दिर निर्माणको लागि सबैले चाहिँ यो मन्दिरमा जे सहयोग गर्नुभएको छ अझ पनि सहयोग गर्न आउनुहोला।
15: नमस्कार, म निर्मला कडाइत हो। यो शिव मन्दिरको विकासका लागि यहाँ धार्मिक पर्यटकीय सम्भावना भएको ठाउँ हो। यहाँ एकदमै विकास एकदम जरुरी छ। यहाँ धर्मशालाको पनि खाँचो छ। सबै मिलेर नगरपालिकाको पनि ध्यान जाओस्, हामी सबै मिलेर यहाँको विकासका लागि जुट्नुपर्छ।
16: मेरो नाम रामचन्द्र शर्मा कटेल हो। म यहाँ टिकापुर ब्लक नम्बर 8 बस्छु। शिव मन्दिरमा सबैको सहयोग रहनु आवश्यक छ। शिव भनेका सबैका, चराचर जगतका सबैका जने भगवान हुन्, कसै व्यक्तिका भगवान होइन, सबैको घट घटमा छन्। त्यसैले सबैको अहिले शिव मन्दिर बनिन थालेको छ। सबैको चाहिने सहयोग रहनु, सबैका लागि चाहिने भगवान प्रति श्रद्धा आस्था र जन्म सफल पार्नु भन्ने म ठान्दछु।
17: नमस्कार, म गणेश प्रसाद ओझा, नेपाल शिक्षक महासंघ कैलाली अध्यक्ष, हाल टिकापुर। अब यो शिव मन्दिर विगत लामो समयदेखि स्थापना भयो र अब यसको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार र यहाँका स्थानीय सबै बुद्धिजीवी, शिक्षा प्रेमी, समाजसेवी सम्पूर्ण व्यक्तित्वहरूको सक्रियतामा शिव मन्दिरको विकास हुन्छ भन्ने मलाई लाग्दछ।
18: नमस्कार, मेरो नाम यशोदा तिमिसेना। हाम्रो यो मन्दिरको लागि अब नयाँ निर्माण हुँदैछ, त्यसको लागि सबैले पहल गर्नु पर्यो। तर सबैले भनौँ बजेट यताउता गरेर त्यसलाई छिटो छिटो गरेर के भवन तयार गर्नु पर्यो, होइन, राम्रोसँग सुरक्षित गर्न भनेर यहाँको वातावरण गर्नु पर्यो, सहयोग चाहियो।
19: नमस्ते, म सरिता रावल थापा। टिकापुरमा धार्मिक क्षेत्र पुरानो, लगभग धेरै वर्ष अघिदेखि यो शिव मन्दिर यहाँ धर्म मान्ने दिदी बहिनीहरू प्रत्येक वर्ष आउनुहुन्छ। उहाँको लागि यो विकासको लागि फेरि टिकापुरमा एउटा मन्दिर बन्दैछ, निर्माण हुँदैछ, यसको लागि विभिन्न माध्यमबाट आफ्नो व्यक्तिगत हुन्छ कि होइन हरेक तर्फबाट यहाँ सहयोग गरिदिनु होला, किनकि धर्म नै सेवा नै सबभन्दा ठूलो हो। हामी एक आपसलाई जोड्नलाई भए पनि यहाँ दिदी बहिनीहरू सबै जमघट हुने गरेका छौँ। त्यसैले सम्पूर्णले यहाँ आएर आफ्नो तर्फबाट जति सकिन्छ त्यति सहयोग गर्नुहोला। यो टिकापुरको विकासका लागि पनि, टिकापुरलाई चिनाउनलाई पनि हामीले यो मन्दिर निर्माणतिर बढी जोड दिनुपर्छ भन्ने
0: र कोशी प्रदेशका मुख्यमन्त्री एकमत बहादुर कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा 57 मत परेको छ, उहाँको विपक्षमा 22 मत परेको छ। मुख्यमन्त्री कार्कीलाई नेकपा एमालेका 40, नेपाली कम्युनिष्ट पार्टीका 17 प्रदेशसभा सदस्यले विश्वासको मत दिएका छन्। दुवै दलका सबै प्रदेशसभा सदस्यले उहाँको पक्षमा मतदान गरेका हुन्। नेपाली कांग्रेसका 29 प्रदेशसभा सदस्य मध्ये 22 जनाले मुख्यमन्त्री कार्कीको विपक्षमा मतदान गरेका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीका सभामुख सहित 5 प्रदेशसभा सदस्य मतदानमा सहभागी भएनन्। जनता समाजवादी पार्टीकी प्रदेशसभा सदस्य निर्मला लिम्बू बैठकमा उपस्थित हुनुभएन। 93 सदस्यीय कोशी प्रदेशसभामा 1 सदस्यले राजीनामा दिएपछि हाल 92 सदस्य कायम छन्। सोमबारको बैठकमा 83 प्रदेशसभा सदस्यको उपस्थिति थियो। यसै समाचारसँगै खोज खबरको अन्त्यमा जाँदै खबरका मुख्य शीर्षकहरू एकपटक फेरि। कैलाशेश्वर शिव मन्दिरमा 121 लघु रुद्राभिषेक पूजा, मुख्य मन्दिर निर्माणमा सबैको सहयोग हुनुपर्नेमा जोड़, भूगोल र आवश्यकताका आधारमा योजना छनौट गर्ने भौतिक पूर्वाधार मन्त्री भाटको भनाई, वर्षा कम भएसँगै धान खेतीमा विभिन्न समस्या देखिने सम्भावना, धानको स्याहारमा ध्यान दिन किसानलाई कृषि प्राविधिकको सुझाव, लुम्बिनी प्रदेश सरकारमा 3 मन्त्री नियुक्त, भोलि शपथ हुने। हवस् त अहिलेलाई खोज खबर यति नै। हाम्रो अर्को समाचार 9:55 बजे खबर संक्षेप सुन्नुहोला। अहिलेको खोज खबरबाट म दुर्गा विदा हुन्छु। नमस्कार।
20: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्यूटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्राण्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्यूटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
21: सञ्चालक आरती चौधरी, सम्पर्क नम्बर 98624। हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग, नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै 1 नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
20: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक दुर्ब सुनार।
22: समुन्नत समाज का लागि समावेशी आवाज, सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोश हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चराचुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पूरा बाउला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।
4: बुढल्ला सुन्टो कि नै वानन्दे भोज आगिलिन अब समय एक ठो घर गहना नै हो बनाइना उनेना पट्टा नि पैना त
5: अदि गहना बनाइना त हो दुकान खोस्ती खोस्ती परेशान आटु कहाँ बनाउ कहाँ बनाउ
4: तुहार बाटस तरा तुहार रामपुरान दिदी कहिए नै सामुएल ज्वेलर्स मसे गहना बना कान्छे कि कत्रा सुघर बना कन ल बाटी
5: ए ले ले ठीक है बा चल हाली भाटवट खाइयो जाइ कहु सामुएल ज्वेलर्स न घर गहना बनाइ सामुएल ज्वेलर्स बलभद्र चोक चिकापुर प्रोप्राइटर फेहरी सिंह सुनार
4: हमारे यहाँ हरेक मेरी सुन चांदी के गर गहना बना जाए रसायन बिना रसायन के गर गहना बना जाए ओ ऑर्डर अनुसार फिर बना जाए मोबाइल नंबर 9864141208 ओ 9846439261
6: हिन्दू महिलाहरूको महान पर्व हरितालिका टेक 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुगठ मूल्यमा पाइन्छन् जस्तै स्कूल ब्याग क्यारिङ ब्याग लगेज ब्याग फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमत गरिन्छ एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला
7: रडगैया झोला उद्योग मुनुवा रोड टिकापुर कैलाली संचालक रामप्रसाद चौधरी
8: कार्यक्रम छोट मिट साता के बुधवार दिन के एक बजे से अपने उगन थारू भाषा के कोई गीत मन परत
9: जब देखेनो तुहिन हे
8: यदि मन परत हुई कले से अपन मन सुनेना चाहती कले से हमन फोन करी और कही महीन ई गीत मन परत गीत के बोल बताई गीत मन परना के दुठो कारण वो गीत कौन एल्बम के हो या फिल्म के नाम बताई और अंतिम में एक जन के नाम अनिवार्य ले दी कले से हमारे गीत अपने पक्के सुना तो उठाई मोबाइल और डायल कर भी 0915612655 साता के बुधवार दिन के 1 बजे जरूर डायल करे हुई कार्यक्रम छोट मीट में केवल सामुदायिक रेडियो टीकापुर FM 101 मेगाहर्ट्ज में सुने ना बिस्तरी मई कार्यक्रम संचालक रमेश मिशन के साथ में

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौन रोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौन रोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।

0: क्याश फिर्ता लिनु भए त
1: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
2: ला फेरि यो गाडीले धोका दिने भयो जहिले पनि ब्याट्रीकै समस्या ब्याट्रीकै समस्या यो टिकापुरमा पनि ब्याट्री कहाँ पाइएला टेन्सनमा भयो म त अब
3: भाइलाई थाहै रहेनछ बस ट्रक टिफर जीप कार ट्याक्टर मोटरसाइकल लगायत सोलर इन्भर्टरमा लाग्ने ब्याट्री पनि सुपट मूल्यमा टिकुनिया भन्दा सस्तो मूल्यमा पाइन्छ नि
2: ए यो टिकापुरमा पनि पाइने रहेछ कुन ठाउँमा पाइने रहेछ दिदी
3: कहाँ हुनु भाइ टिकापुर जमरापारी छ नि सञ्जय ट्रेड एन्ड सप्लायर त्यही पाइन्छ
4: त्यहाँ त नेपालमा बनेको बेल्टा कम्पनीको 2 वर्षको ग्यारेन्टी भएको ई रिक्सा र टेम्पोमा चाहिने सामान सुपथ मूल्यमा थोक तथा फुटकर रूपमा बिक्री वितरण पनि हुन्छ
2: ल ल दिदीलाई धन्यवाद अब त म त्यही जान्छु
5: हामी कहाँ सियट एपोलो भी रबर ब्रान्डको मोटरसाइकल ट्र्याक्टर बस ट्रक टिपर जेसीबीमा लाग्ने सम्पूर्ण साइजका टायरहरू सुपथ मूल्यमा पाइन्छ
1: सञ्जय ट्रेड एन्ड सप्लायर्स जमरापारी टिकापुर कैलाली प्रोप्राइटर केवालाल चौधरी
3: सम्पर्क नम्बर 091560470 र मोबाइल नम्बर 98 48 57 18 28
2: बाबु ए बाबु काल मनिष मेडिकलमा जाइस् त
6: मै नै जाइ उहाँ आफ्न अनुहार बिगर्के घर से बाहर नै नै गर्छु
2: उहे मारे त तुहिन उहाँ पठाइदो यहाँ हेर यी पत्रिकामा लिखल बा मनिष मेडिकल में अब छाला संबंधी समस्या रहल बिरामी हुकन बढ़िया डॉक्टर होई से उपचार हुई था वही तोर समस्या फेन अस्ते बा जैबे तो समाधान हुई जाए
6: ए हो दादू अपन अनुहार बिगड़ के परेशान रहूं तब तो मैं अब भी जाए
7: याद कर भी मनीष मेडिकल हल टीकापुर में प्रत्येक महीना के

0: उपभोक्ता वर्गमा टीकापुर नगरपालिकाको अनुरोध।
1: आफूलाई आवश्यक औषधि, खाद्यान्न, पेय पदार्थ र अन्य सामानहरू खरिद गर्दा उपभोग्य मिति, मूल्य सूची, लेबल आदि हेरेर मात्र खरिद गरौं।
0: आफूले खरिद गर्न लागेको सामानको उत्पादन, भण्डारण वा बिक्री स्थलमा आवश्यक सरसफाई छ छैन हेरेर मात्र खरिद गरौं।
1: जोखेर लिनुपर्ने सामानहरू खरिद गर्नु अघि ढक तराजुको अवस्था ठिक छ छैन हेरौं।
0: वस्तु वा सेवा खरिद गर्दा बिल बिजक लिने बानी बसालौं।
1: सामानको उपभोग्य अवधि सकिएको भए वा पानीले भिजेको, प्याकिङ सामानको प्याकेट फुटेको, ओसिएको वा गुणस्तरहीन भए त्यस्तो सामान खरिद नगरौं।
0: अखाद्य रंग वा मापदण्ड विपरीतका वस्तुहरूको मिसावट भएका खाद्य तथा पेय पदार्थहरू खरिद नगरौं।
1: लेबल नभएको वा लेबलमा उत्पादकको नाम, ठेगाना र वस्तुको ब्याज नम्बर, तौल, अधिकतम खुद्रा बिक्री मूल्य उल्लेख नभएको प्याकिङ सामानहरू खरिद नगरौं।
0: साथै उत्पादन मिति, उपभोग्य मिति नभएको वा केरमेट भएको वा पुनः लेबलिङ गरेको वस्तु समेत प्रयोग नगरौं।
1: आफ्नो इच्छा अनुसार रोजेर माल सामान वा सेवा खरिद गर्न पाउने, खरिद गर्दा मूल्यमा मोल मोलाई गर्न पाउने र आफूले खरिद गरेको सामानमा कुनै त्रुटि भए तोकिएको समयभित्र फिर्ता गर्न पाउने उपभोक्ताको अधिकार हो।
0: खरिद गरेको माल सामान र सेवाको उपभोगबाट उपभोक्ताको स्वास्थ्य वा जीवधनमा कुनै प्रकारको हानि नोक्सानी हुन गएमा सम्बन्धित विक्रेताबाट कानून बमोजिम क्षतिपूर्ति प्राप्त गर्न सकिने उपभोक्ताको अधिकार हो।
1: उपभोक्ता अधिकारको बारेमा आफू पनि सचेत बनौ र अरूलाई पनि सचेत बनाऊ।
0: कुनै वस्तु तथा सेवाको कृत्रिम अभाव वा उपभोक्ता हित विपरीतका अन्य कुनै अनुचित व्यापारिक क्रियाकलापहरू भए गरेको थाहा पाएमा तुरन्त नजिकको प्रहरी कार्यालय, ओडा कार्यालय, स्थानीय जनप्रतिनिधि वा टीकापुर नगरपालिकाको फोन नम्बर 091-560-384, 091-560-118 र उपभोक्ता हित संरक्षण उपशाखाको मोबाइल नम्बर 98-48-43-35-83 जानकारी गराउन हुन अनुरोध छ।
1: बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समिति, टीकापुर नगरपालिका।
2: घर परिवारमा सबै बिरामी आखिर स्वस्थ रहन स्वस्थ व्यवहार पनि अपनाउनु पर्यो, तर यति हुँदाहुँदै पनि सबै एकनासो कहाँ हुन्छ र? कहिले कोही बिरामी, कहिले कोही बिरामी, म त दिक्क भइसक्यो। कसो कालले छिटो नलाग्यो
3: होइन चाहिने जो माइलो के बर्बर बर्बर कराइरहेछ, के भएको छ हौ तलाई?
2: हेर्नु न, साह्रै समस्या पर्यो क्या। कहिले के रोग आउने, कहिले के समस्या आउने, म त हैरान भइसके। छोरो उस्तै बिरामी छ, स्कुल जान पाएको त्यत्रो दिन थन्किया छ, बा त्यत्रै बिरामी, सबै हैरान भने म पनि यो पेटको बिरामीले कस्तो हुन्छ, भोक लागे लागे हुन्छ, खानै सक्दैन।
3: तेरी माइला, यति सानो कुराको लागि यति धेरै चिन्ता लिनुपर्छ? त्यसको लागि त हाम्रो टीकापुरमा रहेको चण्डीमाई मेडिकल स्टोरमा गए त भइहाल्यो।
4: हजुर, स्वदेशी विदेशी औषधिहरू सुपथ मूल्यमा उपलब्ध छन्। साथै समय समयमा विशेषज्ञ डाक्टरहरूको सेवा पनि उपलब्ध छन्।
5: सम्पर्क स्थान चण्डीमाई मेडिकल स्टोर, ठकरौला रोड, टीकापुर, कैलाली।
6: समुन्नत समाजका लागि समावेशी आवाज, सामुदायिक रेडियो टीकापुर एफएम, टीकापुर एफएम 101 मेगाहर्ज।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। गरिमा र खुशी हत्या प्रकरणमा सरकारमाथि सांसदहरूको प्रश्नै प्रश्न, छोरी बचाओ राष्ट्रिय जागरण अभियान चलाउन सरकारसँग माग, अमर्यादित शब्द संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन।
1: गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
0: काठमाण्डुमा एसिया प्रशान्त क्षेत्रका करिब 150 प्रसारण कर्मी भेला, एआईको जिम्मेवार प्रयोगबारे छलफल, पोषण स्वास्थ्यका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण।
2: सुगर स्वीटन बेभरेज चकलेट भन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रपरली त्यो विषयमा आवाज उठाइरहेछौं।
0: कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पाए तेस्रो पटक विश्वासको मत, फ्री भिसा फ्री टिकटमा अझै पनि असुली, श्रमिकमाथि शोषण रोक्न सरकारलाई दबाव, मलेसियाको प्रणालीबाट 25 म्यान पावर हट्दै।
3: मन्त्रालय गरेको निर्णय हामी मान्न तयार छौं। सम्पूर्ण व्यवसायीहरूले समान तरिकाले व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको प्रतिबद्धताहरू जनाउनु भएको छ।
0: र अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी श्रृंखलामा नेपालको पहिलो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाली समाजमा बलात्कार लगायतका अपराध रोक्न कानूनको कड़ाई मात्र पर्याप्त हुँदैन, सामाजिक चेतना पनि उत्तिकै आवश्यक छ। पीड़ितलाई दोष दिने प्रवृत्ति अन्त्य गरी अपराधीलाई कड़ा सजाय सुनिश्चित गर्नुपर्छ। विद्यालयदेखि नै लैंगिक शिक्षा, सम्मान र नैतिकता, आत्मरक्षाको विषयको अध्ययन र प्रहरी प्रशासनलाई संवेदनशील र उत्तरदायी बनाउनु पनि उत्तिकै आवश्यक छ। परिवार, समाज र राज्य सबैको संयुक्त प्रयासबाट मात्रै यस्ता जघन्य अपराध नियन्त्रण सम्भव छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सभामुखको डोल प्रसाद अरियालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले प्रयोग गरेका अमर्यादित र असंसदीय शब्दहरू संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको छ। सभामुख अरियालले भदौ 1 र भदौ 3 गतेका बैठकमा बोलिएका केही शब्दहरू संसदको गरिमा विपरीत रहेको ठहर गर्दै संसदीय संसद संघीय संसद सचिवालयलाई ती शब्द हटाउन निर्देशन दिनुभएको हो। निर्देशन अनुसार भदौ 1 गतेको बैठकमा रासोपा सांसद इन्दिरा राणा मगरले बोलेका शब्दलाई अमर्यादित तथा अनावश्यक शब्दहरू भन्दै संसदको अभिलेखबाट हटाउन निर्देशन दिनुभएको थियो। त्यसै गरी भदौ 3 गतेको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सम्बोधनका क्रममा प्रयोग गर्नुभएका केही शब्द र वाक्यांशहरू पनि हटाउन निर्देशन दिनुभएको छ। बैठकमा बोल्दा मर्यादित भाषाको प्रयोग गर्नुपर्ने र कसैको मानमर्दन हुने गरी शब्द चयन गर्न नहुने भन्दै सांसदहरूको ध्यानकर्षण समेत गराउनुभयो।
1: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083 भदौ 3 गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु। बोल्ने क्रममा अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
5: यसैबीच आजको बैठकमा गरिमा चौधरीको बलात्कार र हत्याको घटनाबारे सत्तापक्ष र विपक्ष दलका सांसदहरूले सरकारको गम्भीर ध्यानकर्षण गराएका छन्। आजको बैठकमा आकस्मिक समयमा बोले अधिकांश सांसदहरूले सरकारले पीड़ितलाई न्याय दिनुको सट्टा सस्तो लोकप्रियता देखाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा सांसद विपिन कुमार आचार्यले गृह मन्त्रालयले गरिमाका बुवा आमालाई काठमाण्डु बोलाएर धन्यवाद भन्न लगाएको भिडियो सार्वजनिक गरेको प्रति आपत्ति समेत जनाउनु भएको छ।
6: हामी सबैजनाले मनन गर्नुपर्ने चाहिँ के हो भने हामीले कस्तो समाज बनाइरहेछौं जहाँ चाहिँ मृतकको बुवा आमाले धन्यवाद भनेको भिडियो मन्त्रालयमा खिचिन्छ र कहीँ मेडिकल गर्दै गर्दाखेरि चाहिँ एउटा त्यो अक्युजले बोलेको कुराहरूलाई चाहिँ सार्वजनिक तरिकाले चाहिँ पब्लिकमा राखिन्छ। यस्तो समाज बन्द गरिनुपर्छ।
5: प्रमुख प्रतिपक्ष दल नेपाली कंग्रेसका सांसद प्रमिला गच्छदारले अबोध बालिकाको जीवनको मोल केही पैसामा तौल्न नहुने समेत उहाँले तर्क गर्नुभएको छ।
7: जब घटना घट्छ, सड़क तात्छ, अनि सरकार र परिवार बीच दुई बुधे, तीन बुधे, सात बुधे सहमति हुन्छ। गरिमाको हत्यामा पनि यस्तै भएको छ। गरिमाको परिवारसँग सरकारको तीन बुधे सहमति भएको छ। म सरकारलाई सोध्न चाहन्छु, एउटा शालिग ठर्याएर तीन वर्षीय बालिकाको जीवन फिर्ता आउँछ? सम्मान्य सभामुख महोदय, सहमति पत्रले तत्काल आन्दोलन रोक्न त सक्ला, तर राहतले छनेक पीड़ा त कम गर्ला, तर यसले दीर्घकालीन न्यायको अनुभूति र राज्यको विश्वास पुनः स्थापित गर्न सक्दैन।
5: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका सांसद खुशबु ओलीले बलात्कार जस्तो जघन्य अपराधमा न्याय प्राप्तिको बाटोमा हदमात बाधक बन्न नहुने समेत तर्क गर्नुभएको छ। बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलालले छोरी बचाऊ राष्ट्रिय जागरण अभियान शुरू गर्न सरकारसँग उहाँले माग समेत गर्नुभयो।
8: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारणले प्रिभेन्सन इज बेटर देन केयर। छोरी बचाऊ राष्ट्रिय जागरण अभियान राजनैतिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले सबै पक्षबाट सञ्चालन गरौं भन्ने आह्वान गर्न चाहन्छु। सरकार बिनाको राज्य र प्रधानमन्त्री बिनाको सरकारको परिकल्पना एक सेकेण्ड पनि गरिएको हुँदैन। निजी जीवन भए तापनि प्रधानमन्त्री सार्वजनिक पदबाट कहिले पनि मुक्त भएको मानिँदैन। त्यसकारणले म हाम्रो देशका प्रधानमन्त्रीलाई राष्ट्रिय सुरक्षा भीभीआईपीको सुरक्षा प्रोटोकलमा आफ्नो यात्रा गर्न, कार्य सम्पादन गर्न र राज्यका स्रोत र साधनहरूको सदुपयोग गरेर अगाडि बढ्नको लागि आह्वान गर्न चाहन्छु।
5: एशिया प्रशान्त क्षेत्रका प्रसारकहरूको विशेष क्षेत्रीय कार्यशाला काठमाडौँमा आजदेखि शुरू भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालको सह आयोजनामा शुरू भएको कार्यशालाको मुख्य आयोजक एशिया प्यासिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडी रहेको छ। कार्यशालाको उद्घाटन सत्रमा बोल्दै युनेस्कोका आवासीय प्रतिनिधि याको डू टोइले युनेस्को र एआईबीडीको बीचको 50 वर्ष लामो सहकार्यको चर्चा गर्दै उहाँले सूचनालाई सार्वजनिक सम्पत्ति मान्नुपर्नेमा विशेष जोड़ दिनुभएको छ। एआईबीडीका सीईओ फिलोमेना न्याना प्रकाशमले प्रविधिमा आएको परिवर्तन र डिजिटल रूपान्तरणले विश्वभर इन्टरनेट प्रयोगमा वृद्धि ल्याएको उल्लेख गर्दै उहाँले एआई र डिजिटल रूपान्तरणको युगमा सुरक्षित र समावेशी समाज निर्माणका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने धारणा समेत राख्नुभयो। एआईको प्रयोग र यसका चुनौतीको सामना गर्ने बारेमा पनि यो कार्यशालाले सहयोगी भूमिका खेल्ने उल्लेख गर्दै उहाँले जिम्मेवार रूपमा एआईको कसरी प्रयोग गर्ने भन्ने विषयमा पनि दुई दिन छलफल हुने विश्वास व्यक्त गर्नुभएको छ। कार्यक्रममा अकुर्याबका निर्देशक शिरोमणि ढुङ्गानाले कतिपय प्रसारण संचार माध्यमको युग सकिन लागेको भनी चर्चा गरे पनि अस्वीकार गर्दै प्रविधि बदलिए पनि संचार माध्यमको मुख्य धर्म नफेरिएको बताउनु भएको थियो। कार्यशालाको पहिलो दिन संसदलाई पारदर्शी, खुलापन र जनसहभागिता बढ़ाउन संचार माध्यमको भूमिका, समाचारमा तथ्य जाँच र त्यसका लागि एआईको प्रयोग, बालबालिकाको डिजिटल सुरक्षा र अनलाइन दुरूपयोग रोक्न संचार माध्यमको भूमिका र बाल पोषणमा संचार माध्यमको भूमिका विषयमा सरकारवाला बीच छुट्टा छुट्टै छलफल भएको छ। पत्रकार प्रवीण ढकालले संचार माध्यमले पोषण स्वास्थ्यका लागि सम्झौता गर्न नसकिने धारणा राख्नुभयो।
8: छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ, त्यसकारण
2: नेपालमा यो खालको विज्ञापन राख्न पाउने, एडभर्टिजमेन्ट दिन पाउने नपाउने के हो भन्ने खालको प्रपर कानून पनि छैन। त्यो हुँदाखेरि आइरहेछ, जसरी अल्कोहल र टोबाको प्रडक्टमा चाहिँ विज्ञापन गर्न पाइने भन्ने छ, यो ट्रान्सफ्याट, सुगर स्वेटन बेभरेज, चकलेट हुन्छ नि, यो विषयमा चाहिँ त्यस्तो खालको छैन। यदि छैन भने कानून बनाउनु पर्छ भन्ने हिसाबले हामीले प्रपरली त्यो विषयमा आवाज उठाइरहेछौ, अनि त्यसपछि कानून बनाउन टाइम लाग्ने, अरू मिडियाहरूले पनि यो त हाम्रो विज्ञापन पाउनुपर्छ भन्ने खालको लबिङ पनि ठूलो छ। त्यसो हो भने यसमा ट्याक्स रेज गरौं न त, ट्याक्स रेज गरेर अलिकति महँगो बनाउँदै गयो भने अलिकति खाने कम हुन्छ कि।
5: छलफलमा सहभागी हुँदै डाक्टर नम्रता पाण्डेले पोषणका लागि परम्परागत राम्रा अभ्यासलाई निरन्तरता दिनुपर्ने र खराब अभ्यास छोड्नुपर्ने बताउनुभयो।
9: नेपाल आफैमा पनि हिमाल, पहाड़, तराई, यो विविध तरिकाका खाद्यान्न, फलफूल, तरकारी, जड़ीबुटीहरू पाइन्छन् यहाँ। त्यसैले यो चीजलाई चाहिँ अब फेरि हामीले ब्याक टु द नेचर, एकदमै हाम्रै पुर्खौली, हाम्रो परम्परागत खाना र हाम्रो जीवनशैली, स्वस्थ जीवनशैली, स्वस्थ विचार, स्वस्थ ज्ञानमा जानुपर्नेछ। यो कुराहरूलाई मिडियाहरूले कभर गरिदिनुहोला भनेर म चाहिँ त्यही अनुरोध गर्न चाहन्छु।
5: पहिलो दिनको कार्यशालाको समापन गर्दै अकोराबका अध्यक्ष अर्जुन गिरीले आज दिनभरमा भएका छलफल सरकारवाला निकायका लागि उपयुक्त भएको समेत उल्लेख गर्नुभयो।
10: यो अवसर नेपालमा भोलि महत्वपूर्ण दिन हो. हामीले चाहिँ यो एआइबीडीले 50 वर्षमा प्रवेश गर्दैछ. यो एसिया प्रशान्त क्षेत्रमा एउटा मिडिया सेक्टरमा थिङ्क ट्याङ्ककै रूपमा रहेको छ. यसले चाहिँ यो सन् 2012 यस्तै प्रकारको कन्फरेन्स चाहिँ नेपालमा भएको थियो र 14 वर्ष पछाडि यो पटक हामीले चाहिँ नेपालमा यो कार्यक्रम गर्न पायौं. त्यसका लागि एआइबीडी सम्पूर्ण परिवारप्रति पनि हार्दिक आभार व्यक्त गर्दै, खास गरी अन्तर्राष्ट्रिय विभिन्न देशहरूबाट पाल्नुभएका अतिथि महानुभावहरू, यहाँको सांस्कृतिक भौगोलिक रमणीय वातावरणमा यहाँहरूको यो सन्ध्याकालीन समय बितोस्, त्यसका लागि शुभकामना छ.
11: एसिया प्रशान्त क्षेत्रका 30 भन्दा बढ़ी देशका करिब 200 प्रसारणकर्मी तथा संचार क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने उक्त अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा पहिलो पटक आयोजना गरिएको हो. कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशबाट तेस्रो पटक विश्वासको मत प्राप्त गर्नु भएको छ. उहाँले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा 57 मत पाउनु भएको थियो. त्यस्तै प्रस्तावको विपक्षमा 22 मत पर्यो भने मत दिन्न भने सांसदको संख्या 4 रहेको थियो. मुख्यमन्त्री कार्कीले पाएको उक्त मत 92 सदस्यीय प्रदेशसभाको बहुमत 47 भन्दा बढ़ी हो. मत विभाजनमा 83 जना सांसद सहभागी हुनुभएको थियो. प्रदेशसभामा जसपाकी सांसद निर्मला लिम्बू भने अनुपस्थिति हुनुभएको छ. मलेसियाको वैदेशिक श्रमिक केन्द्र बिन्दु व्यवस्थापन प्रणालीमा सूचीकृत नेपालका 25 म्यान पावर कम्पनीले प्रणालीबाट आफ्नो नाम हटाउने भएका छन्. युवा श्रम तथा रोजगार मन्त्रालयमा भएको छलफलमा 25 कम्पनीले तत्काल एफडब्ल्यूसीएमएसबाट नाम हटाउने सहमति गरेका हुन्. सीमित कम्पनीलाई मात्रै मलेसियाली रोजगारदातासँग जोड्ने व्यवस्था सिन्डिकेट हुन सक्ने भन्दै वैदेशिक रोजगार व्यवसायले यसका विरूद्धमा विरोध जनाएको वैदेशिक रोजगार व्यवसाय संघका महासचिव हरि डाङ्गीले सीआईएमसँग बताउनुभयो.
12: मन्त्रालयमा श्रीमान सचिवज्यू अनि त्यसै गरी मन्त्रालय मन्त्रीज्यूको चाहिँ सल्लाहकार होइन, अनि त्यसै गरी महानिदेशकज्यू लगायत हामी व्यवसायज्यूहरू, नेपाल वैदेशिक व्यवसाय संघको कार्य समिति, विभिन्न घरक संस्थाका अध्यक्षज्यूहरू र सल्लाहकारज्यूको रोभरमा जो 25 एफडब्ल्यूसीएमएसमा समावेश भएका थिए यी व्यवसायज्यूहरू, उहाँहरूले सम्पूर्ण व्यवसायको माझमा र मन्त्रालयको माझमा हामी मन्त्रालयले गरेको निर्णय र व्यवसाय संघले गरेको निर्णय मान्छौँ. हामी थाहा नभएर कुनै पनि थाहा नभएर त्यहाँको नाम आयो, यसमा चाहिँ हामीले चाहिँ आत्मलोचना गर्दै संघले गरेको निर्णय र हाम्रो मन्त्रालयले गरेको निर्णय हामी मान्न गएका छौँ. सम्पूर्ण व्यवसायीहरूले समान्तर गरेर व्यवसाय गर्न पाउनुपर्छ भन्ने खालको प्रतिबद्धता उहाँले जनाउनु भएको छ.
11: यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकबाट म्यान पावर कम्पनीले तोकिएका भन्दा बढ़ी रकम असुल्ने प्रविधि अझै नरोकिएको भन्दै संसदमा सरकारको ध्यान आकर्षण गराउनु भएको छ. साझा खबरमा अब खेल खबर. अस्ट्रेलियाको नर्थर्न टेरिटोरीमा जारी टप एण्ड टी 20 सीरिजमा नेपालले पहिलो जीत हासिल गरेको छ. आज भएको खेलमा नेपालले रोबर्ट हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको हो. नेपालले दिएको 155 रनको लक्ष्य पछ्याएको रोबाटा 18.3 ओभरमा 115 रनमा अल आउट भयो. यसअघि नेपालले शुरूआती दुई खेलमा हार बेहोरेको थियो. नेपालले आफ्नो चौथो खेल बुधबार एसीटी कोमेन्ट्ससँग खेल्ने भएको छ.
13: सन्तोष गन्धर्व. राप्ती सुनारी अस्पतालमा 24 घण्टा सेवा पाएपछि स्थानीय खुशी.
14: मलाई त थाहा पनि थिएन अहिले डाक्टरहरू आउनु भएको छ भनेर. बिहान आइसकेपछि अनि थाहा भयो, एकदमै एक्टिभ देखेँ. परामर्श सल्लाह सुझाव एकदमै राम्रो दिनुभयो, धेरै खुसी लाग्यो.
13: उपचारका लागि नेपालगंज र कोहलपुर धाउनुपर्ने बाध्यता हट्दै रिपोर्ट. नेपालमा खुला संसदको अभ्यासका लागि संघीय संसदले गरेको र बनाएको थप योजना, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्. सीआईएनको साझा खबर सुन्दै गर्नुहोला.
15: क्यास फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्. शर्तहरू लागू हुनेछन्. एनसेल नेपालकै लागि.
16: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ. बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्. दूध अण्डा मासु दाल हरियो साग सब्जी मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ चिप्स चकलेट धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
17: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन कार्बोहाइड्रेट क्याल्सियम आइरन भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन् कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
16: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
17: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
18: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
19: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
18: किशोर अवस्थामा आकर्षण मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने दबाउने वा सजाय दिने विषय बनाइन्छ।
19: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
18: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
19: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
18: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
13: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। बाँकेको राप्ती सुनारी गाउँपालिका चारमा रहेको 1500 राप्ती सुनारी अस्पताल भदौदेखि 24 घण्टा सञ्चालनमा आएपछि बिरामीलाई सजिलो भएको छ। गाउँमै 24 घण्टा सेवा पाउन थालेपछि स्थानीय वासिन्दा उपचारका लागि नेपालगंज र कोहलपुर धाउनुपर्ने बाध्यताबाट हटेको छ।
20: बाँकेको राप्ती सुनारी गाउँपालिका तीनका रामकृष्ण चौधरीकी श्रीमतीको केही समय अघि नेपालगंज स्थित भेरी अस्पतालमा अपरेशन मार्फत सुत्केरी गराइएको थियो। अपरेशनको घाउ पाकेपछि थप उपचारका लागि उहाँलाई राप्ती सुनारी अस्पतालमा रेफर गरिएको छ। गाउँमै रहेको 1500 अस्पतालबाट सेवा पाएपछि खुशी लागेको उहाँको भनाइ छ।
21: टाँगा खोलाएर घर लगाउँला भनेर आएको अनि खोल्ने बेला पाकेको थियो, त्यही भएर डाक्टरहरूको सल्लाह अनुसार हिँडिराखेको छु। मलाई त थाहा पनि थिएन अहिले डाक्टरहरू आउनु भएको छ भनेर, यहाँ आइसकेपछि अनि थाहा भयो, एकदमै एक्टिभ देखेँ, परामर्श सल्लाह सुझाव एकदमै राम्रो दिनुभयो, धेरै खुसी लाग्यो। अब हाम्रो घर पनि नजिकै, गाउँठाउँ नजिकै, बाहिर जाँदा जाने बेला चाहिँ अलिकति बढी खर्च हुने, नजिक भएपछि एकदमै सहज भयो।
20: राप्ती सुनारीकी बिन्दु थारू देउरानीलाई सुत्केरी गराउन यही अस्पताल आइपुग्नु भयो। उहाँले अस्पतालमै सामान्य प्रस्तुतिबाट छोरालाई जन्म दिनु भएको छ। राप्ती सुनारी गाउँपालिकाले सञ्चालन गरेको यो अस्पतालमा भदौ 1 गतेदेखि 24 घण्टा सेवा दिन एमबीबीएस डाक्टर, एनेस्थेटिक मेडिकल अधिकृत र 2 जना स्टाफ नर्स गरी 5 जना स्वास्थ्य कर्मी परिचालन गरिएको छ। अस्पतालमा एक्सरे ल्याब र अल्ट्रासाउण्ड सेवा उपलब्ध छन्। अस्पतालकी सिनियर अनामी बबिना नगरकोटी राप्ती सुनारी गाउँपालिका लुम्बिनी प्रदेश र संघीय सरकारको करिब 1 करोड़ रूपियाँ लगानीमा अस्पतालमा आवश्यक पूर्वाधार र उपकरण व्यवस्थापनको प्रक्रिया अघि बढ़ाइएको छ। अस्पताल विकास समितिका अध्यक्ष समेत रहेका राप्ती सुनारी चारका वडाध्यक्ष मिनराज खड्का,
22: यो साल हामीले पालिका र प्रदेश संघ सरकारको 1 करोड़ लगानीमा अहिले थप सेवा विस्तार गरिराखेका छौँ। सम्भवतः हामीले असोजदेखि सीएसका जुन अपरेशन डेलिभरी अपरेशनहरू, हड्डी फ्र्याक्चर भएका र अन्य जनरल ओपिडी का सेवाहरू सेवा विस्तार गर्ने तयारी छौ।
20: हाल अस्पतालमा तीनवटा ओपिडी सञ्चालनमा छन्। राप्ती सुनारी गाउँपालिकाले अस्पतालमै गाउँभित्र रहेका आधारभूत स्वास्थ्य केन्द्रको समेत स्तर वृद्धि गरी स्थानीय स्तरमै गुणस्तरीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराएर उपचारका लागि नेपालगंज र कोहलपुर जानुपर्ने बाध्यता अन्त्य गर्ने गरी काम गरिरहेको गाउँपालिकाका अध्यक्ष तप्त पौडेल बताउनुहुन्छ।
0: नेपालगंज जानुपर्ने बाध्यता कोहलपुर जाने बाध्यताको अन्त गर्दछ। स्वास्थ्य मौलिक अधिकार हो। आधारभूत स्वास्थ्य केन्द्रहरूमा पनि हामीले क्षमता अभिवृद्धि गरेका छौं। हाम्रा हर वडामा रहेका आधारभूत स्वास्थ्य केन्द्रहरूमा ल्याबको व्यवस्थापन गरेका छौं, बर्थिङ सेन्टरको व्यवस्थापन

0: खबर सुन्दै गर्नुहोला।
1: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब संसदको खुलापन र यसको प्रभाव। नेपाली संसदको स्थापनाको करिब 30 वर्ष पूरा भएको छ। नयाँ संविधान जारी भएपछि सातै प्रदेश सभा र संघीय संसदको अभ्यास भइरहेको छ। खुला संसदको अवधारणा र यसको व्यावहारिक कार्यान्वयनका लागि भएको प्रयासका बारेमा साथी लील प्रकाश चन्दले नागरिकको सवाल सहित संवाद गर्नुभएको छ।
3: नागरिकसँग संसद, संसदका गतिविधि, संसद भन्नाले समितिको बैठकहरू, समितिका क्रियाकलापहरू, त्यसबाहेक संसदले गर्ने अन्य क्रियाकलापहरू पुग्न जरूरी छ भन्ने मान्यता संघीय संसद सचिवालयले पनि राख्छ।
4: यो पनि हामीले गरेका थियौँ भन्न पाए हुन्थ्यो भन्ने लागेको छ भने त्यतातिर लाग्नु
3: पर्छ। होइन, हामीले धेरै आस्पेक्टहरूमा गइरहेछौँ। हामीले गर्न नसकेको चाहिँ भनौँ, बरु हामीले गर्न नसकेको चाहिँ अहिले सोसियल मिडियामा हामी गइरहेका छैनौँ। खास गरी पछिल्लो समयमा सोसियल मिडियाको क्रेज अलिक बढी छ नेपालमा, धेरै मान्छेहरू यसमा संलग्न पनि भएको देखिन्छ। त्यस सन्दर्भमा हामी सोसियल मिडियामा अलिक कमजोर छौँ। अरूमा त हामी वेबसाइटमा हाम्रो अप टु डेट सूचना प्रवाह छ। अझ यसलाई प्रभावकारी बनाउनका लागि सदस्यहरूको हाजिरी लगायतका अन्य कुराहरूलाई वेबसाइटमा लाइभ रूपमै अपडेट गर्ने पनि हाम्रो योजना छ। आगामी दिनमा भएका कुनै त्यस्ता समस्याहरूपट्टि खास गरी सोसियल मिडियालाई पनि हामी कभरेज गर्ने तरिकाबाट अगाडि बढ्दैछौँ।
4: भविष्यको लागि संघीय संसद सचिवालयले यो पनि ल्याउन खोजिराखेका छौं, यदि यो खालको व्यवस्था गरियो भने खुला संसदको अभ्यास साँच्चीकै प्रभावकारी र तपाईँहरू स्वयंलाई पनि सन्तोषजनक रहन्छ भन्ने लाग्छ।
3: हामी नयाँ भवनमा सरिसके पछाडि हामी संसारका पनि साथीहरूलाई भित्र नै सिट एभाइलेबल गराउँछौ। हामीले कोही नागरिकहरू पनि हेर्न चाहनुहुन्छ सदन भने हामी त्यसलाई पनि उपलब्ध गराउँछौं। हामी इभन स्कूलका स्टुडेन्टहरूका लागि पनि हामीले उपलब्ध गराइआएकै हौ। त्यो पनि विगत लामो समयदेखि हामीले उपलब्ध गराएकै छौं र आगामी दिनमा पनि गराउँछौ। हामी अहिलेको सूचना प्रविधिको जुन सुविधा छ त्यो सुविधालाई अझ बढी व्यापक प्रयोग गर्न चाहन्छौ। पारदर्शिता, अर्को सिभिक पार्टिसिपेसन यानि कि नागरिक सहभागिता, अर्को सार्वजनिक जवाफदेहिता पब्लिक एकाउन्टेबिलिटी, यी तीनटा कुरालाई आधार मानेर हामीले चाहिँ आगामी दिनमा खास गरी सूचनाको पहुँचमा आम नागरिकहरूको पहुँच अभिवृद्धि गर्नका लागि चाहिँ हामीले गरिरहेका छौँ। मक पार्लियामेन्टको कुरा चाहिँ एउटा छुट्याइरहनु भएको थियो। हामी इभन संसद सचिवालय नै विभिन्न दुर्गम जिल्लाहरूमा गएर विद्यार्थीहरूसँग पनि नमुना संसद कस्तो हुन्छ भनेर हामीले त्यो सम्बन्धी जानकारी पनि प्रवाह गरिरहेका छौँ।
4: पछिल्लो पटक संसदको बाहिरपट्टिको दृश्य हेर्ने हो भने कतै यो एउटा छिटो छरितोको नाममा हतार ले मेन स्ट्रिम मिडियाको ध्यान कतै विमुख हुने हो कि भन्ने जस्तो पनि कतिपय ठाउँमा हामी चिन्ताहरू देख्छौँ। त्यो खालको भिडभाड हुँदाखेरि यसलाई व्यवस्थापनको लागि तपाईँहरू के सोच्दै हुनुहुन्छ, केही छ कि छैन,
3: यस्तो
4: अथवा यो ठिक हो भन्ने पनि लागेको हुन सक्छ संघीय संसद सचिवालयलाई?
3: पहिलो कुरा त लोकतान्त्रिक प्रणालीमा संचार माध्यमहरूको विकास जरूरी छ। त्यो विकास भनेको संख्यामा अभिवृद्धि पनि हो। मिडिया खास गरी मास मिडियाको सन्दर्भमा त अहिले पछिल्लो चरणमा पहिला जति हुनुहुन्थ्यो त्यति नै स्थिर भएको जस्तो देखिन्छ भने सोसियल मिडियाप्रति आम नागरिकको बढी चासो र सोसियल मिडियाका कन्टेन्ट क्रिएटरहरूले त्यसलाई संसद र नागरिक बीचको पुलको कामको रूपमा डेलिभरी दिन खोजेको जस्तो मैले कन्फर्म चाहिँ भनेको छैन, जस्तो भनेको छु किनभने त्यो सम्बन्धी हामीले अहिले गाइडलाइन बनाउने क्रममा छौँ। त्यसकारण गरेको जस्तो देखिएको त्यो सम्बन्धी हामी अहिले अध्ययनकै क्रममा छौँ। तर सोसियल मिडिया पनि मिडिया नै हो भनेर पहिचान गर्नुपर्ने अहिलेको अवस्था चाहिँ खास गरी सूचना प्रविधिको कारणले चाहिँ त्यो अवस्था सिर्जना हुन पुगेको तथ्यलाई चाहिँ सचिवालयले केही हदसम्म स्वीकार गर्दछ, पहिलो कुरा। दोस्रो कुरा, मिडियालाई चौथो अङ्गको रूपमा 1787 एडमन्ड ब्रुकले बेलायतको पार्लियामेन्टमा भन्नुभयो र चौथो स्टेट भनियो मिडियालाई। र पछिल्लो चरणमा सूचना प्रविधिको विकास भइसके पछाडि सोसियल मिडियालाई पाँचौं स्टेट भन्ने कि नभन्ने भन्ने पक्षमा पनि अहिले बहस हुन थालेको छ। पाँचौं स्टेट अथवा पाँचौं अङ्ग मान्ने अवस्थामा हामी छौं छैनौं भनेर अहिले विश्लेषण

0: के चरणमा छ
1: तर
0: संसदको बाहिरपट्टि जुन सोसियल मिडियाहरूको उपस्थिति छ त्यसलाई हामीले अहिले इन्करेज पनि गरेका छैनौ डिस्करेज पनि गरेका छैनौ तर त्यसका केही ड्रब्याक्सहरू छन् त्यसलाई कसरी न्यूनीकरण गरेर त्यसको सदुपयोग गर्न सकिन्छ भन्ने पक्षमा हामी अध्ययनरत छौं यसको मतलब अहिलेको मास मिडियालाई हामीले प्रतिस्थापन गर्न विस्थापन गर्न खोजेका चाहिँ होइनौ
2: म अरुणा जोशी म युनेस्कोबाट गाइडलाइनको बारेमा चाहिँ थोरै जानकारी कस्तो खालको गाइडलाइन भन्नुभएको सोसियल मिडिया गाइडलाइन भन्नुभएको कि कस्तो गाइडलाइन चाहिँ भन्नुभएको भने त्यो बारेमा चाहिँ अलिकति भन्नुभए हुन्थ्यो भने
0: प्रश्नको लागि धन्यवाद मैले सिधै प्रश्न यता लिल सल्लाह मौकै नदेखि आफैले बोल्न थाले कस्तो भन्दाखेरि जस्तो मिडियाहरूको चाहिँ काउन्सिल छ होइन अब सरकारले पनि कानूनी रूपमा नियमन गरेकै छ सूचना विभाग छ विभिन्न छ सोसियल मिडियाको के छ त केही पनि छैन नेपाल सरकारलाई चाहिँ अनुरोध गरिरहेको अवस्था के हो भन्दाखेरि चाहिँ यो सब भन्ने एउटा नियमन गर्ने कानून चाहिन्छ भनेर हो बाहिर भएन कानून अन्त ढिलो हुन्छ त्यस्तो अवस्थामा हामी कसरी व्यवस्थापन गर्ने अब जस्तो विभिन्न अब सेरफेरो .com भन्नुहोस् अथवा कुनै युट्युब च्यानलहरू होला जसले राम्रो कभर गरिरहेको छ ठिक छ त्यसलाई किन प्रमोट नगर्ने त्यस्तोलाई आम नागरिकहरू अहिले मल्टिमिडियामा अभ्यस्त छन् खास गरी भिडियो दृश्य सामग्रीहरूमा अझ बढी अभ्यस्त छन् उनीहरू हेर्न चाहन्छन् त्यसमा उहाँहरूको बडी ल्याङ्ग्वेज हेर्न चाहलन् त्यो पक्ष समेतमा सचिवालय संवेदनशील छ नेपाल सरकारसँगै छैन अहिले त्यो सम्बन्धी सोसियल मिडियालाई नियमन गर्ने गाइडलाइन तर सचिवालयले अहिले पत्रकारहरूका लागि नै एउटा संचारकर्मीका लागि नै एउटा नयाँ निर्देशिका जस्तो बनाएको छ यदि त्यो एप्रुभ भएको छैन त्यसको संयोजक मै नै थिए अहिले हामीले त्यसको पास वितरणदेखि लिएर सिट व्यवस्थापनदेखि लिएर सबै सबै कुरा त्यसैमा आधारित भएर एउटा संसदको मात्रै डेडिकेटेड रूपमा गर्न चाहनेको सोसियल मिडिया छन् तिनीहरूले चाहिँ डेडिकेटेड रूपमा गर्छन् उनीहरूको राम्रो प्लेटफर्म छ उनीहरू रजिस्टर छन् उनीहरू वैधानिक रूपमा नेपाल सरकारलाई आएको कुराहरूको कर तिर्छन् लगायतका विभिन्न पक्षहरूलाई हेरेर चाहिँ हामी अगाडि बढ्नुपर्छ भनेर विचार गरिएको हो पहिलो कुरा दोस्रो कुरा अघि नै मैले भनेको गाइडलाइन चाहिँ दुई खालको गाइडलाइन छन् एउटा अर्को चाहिँ खुला संसदको बारेमा विभिन्न सूचकाङ्क छन् ती सूचकाङ्क गाइडलाइन भनेको हो मैले ती गाइडलाइनहरू भनेको चाहिँ अब एउटा गाइडलाइनको त खास गरी एसियाली संसदहरूको खुलापनको सूचकाङ्कको त यही अगस्तको अन्तिमसम्ममा रिपोर्ट आउँछ त्यसमा नेपाल कुन स्थानमा पर्छ त्यो हेर्न बाँकी नै छ जस्तो अर्को पनि छ खुला बजेट गाइडलाइन के इन्डेक्स पनि छ एउटा ओपन बजेट इन्डेक्स पनि छ त्यसमा नेपाल 2017 चाहिँ 52 रेङ्किङमा परेको थियो यसको मतलब भारत 47 थियो ती गाइडलाइनहरू भनेको हामीले त्यसरी पनि डेभलप गरिरहेका हुन्छौँ उताका हेरेर पनि गरिरहेका हुन्छौँ
3: गरिमा र खुशी हत्या प्रकरणमा सरकारमाथि सांसदहरूको प्रश्नै प्रश्न छोरी बचाओ राष्ट्रिय जागरण अभियान चलाउन सरकारसँग माग गरिएको छ अमर्यादित शब्द संसदको अभिलेखबाट हटाउन सभामुखको निर्देशन छ काठमाडौँमा एसिया प्रशान्त क्षेत्रका करिब 150 प्रसारण कर्मीको भेला शुरू भएको छ एआईको जिम्मेवार प्रयोगबारे छलफल भएको छ पोषण स्वास्थ्यका लागि संचार माध्यमको भूमिका महत्वपूर्ण हुने विज्ञको भनाइ छ कोशीका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तेस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको छ फ्री भिसा फ्री टिकटमा अझै पनि असुली श्रमिकमाथि शोषण रोक्न सरकारलाई दबाव दिएका छ मलेसियाको प्रणालीबाट 25 म्यान पावर हट्दैछन् र अस्ट्रेलियामा जारी टप एण्ड टी20 श्रृंखलामा नेपालले पहिलो जीत हासिल गरेको छ हवस् आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद भोलि भदौ 9 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्रि
4: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 MHz
5: डाइबेट भूख लगता खाजा बाकी नहीं ए काकी फे आयल बाटी राम राम काकी
6: राम राम हो नानी मजा बाटो ऐसन ले छाइट भारे हो स्याकल बाजे आप हली भुआस कर दिए परल है समय में भुआस कर दे से आपन जिम्मेवारी फे वरिना और जनक बात फे सुननी पड़ना
7: आ दिदी फे ऊ बेला आपन कटरा पहना इच्छा रह छुट्टी में भुआस कर दे मुआ दाई बाबा कर लग गलती जस्ता फिर डोरिया नीच हटू दीदी मई चाह बाल विवाह कर नीच हटू ये बाल विवाह निकरण दीदी
1: शारीरिक और मानसिक रूप में सक्षम नहीं होकर किशोरावस्था में जो छाइक भ्वास कह देना से डायो बच्चा दुनू के स्वास्थ्य खतरा में पड़ सकत उ हिंसा के शिकार बन सकत वही विद्यालय छोड़ पड़ना बाध्यता हुई सकती उ रोजगार से नहीं पाए ओ गरीबी में बांच बाध्य हुई पड़थिन नेपाल के कानून अनुसार 20 वर्ष नहीं पुगे भ्वास कराई नहीं हुई असिन करैल से 3 वर्ष सम कैद ओ 30,000 रुपया सम जरिवाना हुई सकत ओ असिन भ्वास कानूनी मान्यता
6: टीकापुर नगर पालिका वडा नंबर 300 देगिलक जनहित में जारी संदेश
8: हिंदू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै आरती ब्युटी एण्ड कस्मेटिकमा तीजको अवसरमा सौन्दर्य र श्रृंगारको लागि विभिन्न ब्रान्डका कस्मेटिक सामग्री पाइनुका साथै थारू गरगहना पाइन्छ र ब्युटी पार्लरको सुविधा समेत रहेको जानकारी गराइन्छ।
9: संचालक आरती चौधरी, संपर्क नंबर 98624703।

0: महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै एक नम्बर सुनबाट निर्मित अत्याधुनिक डिजाइनका गहना पाइनुका साथै अर्डर अनुसार गहना सुपथ मूल्यमा बनाइन्छ।
1: न्यू अछाम जालपडेवी ज्वेलर्स, सिद्धार्थ चौक टिकापुर कैलाली, संचालक दुर्ब सुनार।
0: हिन्दू महिलाहरूको महान पर्व हरितालिका तीज 2083 सालको पावन अवसरमा सम्पूर्ण ग्राहक वर्ग नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै रडगैया झोला उद्योगमा विभिन्न डिजाइनका झोला सुपथ मूल्यमा पाइन्छन्। जस्तै स्कूल ब्याग, क्यारिङ ब्याग, लगेज ब्याग, फाइल ब्याग लगायतका विभिन्न डिजाइनका ब्याग अर्डर गरे अनुसार बनाइन्छ र पुरानो बिग्रेको झोला मरमर गरिन्छ। एकचोटि सेवा गर्ने मौका अवश्य दिनुहोला।
1: रडगैया झोला उद्योग, मुनुवा रोड, टिकापुर, कैलाली, संचालक राम प्रसाद चौधरी।

0: टिकापुर नगरपालिकाको सूचना।
1: टिकापुर नगरपालिकाको आर्थिक ऐन 2078 बमोजिम करतिरी नगरको विकास निर्माणमा सहभागी बनौ।
0: नगरपालिका कार्यालयलाई तिर्नुपर्ने सम्पूर्ण कर चुक्ता नगरे नगरपालिकाबाट प्रवाह गरिने कुनै पनि सेवा सुविधा उपलब्ध गराउन नगरपालिका कार्यालय बाध्य हुने छैन।
1: कर तिर्नु सबै नगरवासीको कर्तव्य हो भने सेवा प्राप्त गर्नु अधिकार हो।
0: त्यसैले कर तिरौं, सभ्य र जिम्मेवारी नागरिकको परिचय दिऊ।
1: समयमै कर तिरौं, जरिवानाबाट बचौं।
0: कर सम्बन्धी विस्तृत जानकारीका लागि टिकापुर नगरपालिकाको कार्यालय राजस्व उपशाखाको फोन नम्बर 091-560-883 सम्पर्क गर्न हुन अनुरोध छ।
1: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर कैलाली।
2: टिकापुर नगरपालिका 1 नम्बर वडा कार्यालयको वडावासी नगरवासीहरूमा हार्दिक अनुरोध।
3: जन्म दर्ता, विवाह दर्ता, बसाई सराई, सम्बन्ध विच्छेद तथा मृत्यु दर्ता लगायतका घटना भएको 35 दिन भित्र अनिवार्य रूपमा वडा कार्यालयमा दर्ता गरौं।
2: कुनै पनि व्यवसाय सञ्चालन गर्नु अघि वडा कार्यालयमा दर्ता गराएर मात्रै सञ्चालन गरौं। व्यवसाय दर्ता नगरेको भए तत्काल दर्ता गरिहालौं।
3: ढल वा सड़कमा व्यवसाय नगरौं। सार्वजनिक स्थलमा ढुङ्गा, माटो, बालुवा, गिट्टी जस्ता निर्माण सामग्री नथुपारौं।
2: घर वा पसलबाट निस्किएको फोहोर मैला जथाभावी नफालौ। चौपायालाई छाडा नछोडौ। सड़क छेउमा नबाधौ।
3: एक घर तीन बिरुवा अनिवार्य रोपौं। सबै प्रकारका करहरू समयमै भुक्तानी गर्नु दायित्व हो।
2: आफ्नो नगर सफा सुन्दर बनाउन आफ्ना ठाउँबाट लागौ।
3: वडा कार्यालयबाट प्रदान गर्ने सेवा प्रवाह र सार्वजनिक सरोकारका विषयमा सुझाव र गुनासो भए वडाको फोन नम्बर 091-560-877 र वडा अध्यक्षको फोन नम्बर 98-48-44-0598 सम्पर्क गर्नुहोला।
2: 1 नम्बर वडा कार्यालय, टिकापुर नगरपालिका।

0: नेपालगंज मेडिकल कलेज में कार्यरत वरिष्ठ यौन रोग मानसिक नशा एवं लागू औषध कंसल्टेंट न्यूरो साइकोट्रिक डॉक्टर आइनोडिन बागवान
1: यही भदौ 20 गते शनिबार का दिन
2: आरोग्य मेडिकल सेंटर एंड क्लिनिक टीकापुर में आउँदै हुनुहुन्छ। त्यसैले यौन रोग मानसिक तथा नशा एवं लागू औषध संबंधी समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला।
0: लामो समयसम्म टाउको दुख्ने, बढी रिसाउने, झिझो मान्ने, बरबराउने, अमिलो व्यवहार गर्ने, कामकाजमा मन नलगाउने, एक्लै बसेर टुलाउने, भोक नलाग्ने, निन्द्रा नलाग्ने, दुब्लाउँदै जाने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने,
2: त्यस्तै बच्चा तथा वृद्ध ओछ्यानमा पिसाब गर्ने, स्मरण शक्तिको कमी तथा पढाइमा कमजोरी, छारे रोग, मिर्गी र बेला बेलामा बेहोस हुने समस्या, नकारात्मक सोचाइ आउने, यौन सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले अग्रिम नाम दर्ता गराउनु होला।
1: डाक्टर आउने दिन यही भदौ 20 गते शनिबार
3: डाक्टर भेट्ने समय बिहान 8 बजेदेखि 12 बजेसम्म बिरामी जाँच गर्ने स्थान आरोग्य मेडिकल सेन्टर एन्ड क्लिनिक अस्पताल रोड टिकापुर। टाढाका बिरामीले फोन मार्फत नाम दर्ता गर्न सक्नुहुनेछ। याद गर्नुहोस्, आरोग्य मेडिकल टिकापुरमा अबदेखि भिडियो एक्सरे सेवा उपलब्ध छ। सम्पर्क फोन नम्बर 9868 80 0008 र 9825 73 77 72।
4: एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भए त शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।

0: छिछि कस्तो गनाएको, यिनका सन्तानले टोइलेट गनाएरै मार्ने भए।
1: फेरि छिमेकीको गाली पाइने भयो, के गर्ने होला, घरमा पुरुष पनि छैनन्।
2: ए दिदी पनि कति डराउनु भएको, कोही चाहिँदैन, फोन गरेपछि तुरन्तै सेवा उपलब्ध गराउने आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवा छँदैछ नि।
0: कता छ त त्यो?
2: जता भए पनि फोन गर्नुहोस् न, तुरन्त आइहाल्छ नि।
0: फोन नम्बर कति हो भाइ?
2: आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवाको सम्पर्क नम्बर 97620203000 हो, अर्को पनि छ 98 65 69 20 26।
3: तपाईँको पनि टिकापुर, जानकी, जोशीपुर, भजनी, सप्पी, राजापुर, गेरुवा र लम्कीमा सेफ्टी ट्याङ्की, गोबर ग्यास र रिङवाला टोयलेट सरसफाई गर्नु परेमा आदित्य सेफ्टी ट्याङ्की सरसफाई सेवालाई सम्झिनुहोला। सञ्चालक शेरबहादुर थारू, सम्पर्क नम्बर 97620203000 र 98 656 92 026।
4: कार्यक्रम गोचाली अब से प्रत्येक हफ्ता के शुक्रवार 10:15 बजे से करीब 11 बजे तक।

0: नमस्ते, मेरो नाम डाक्टर अङ्कित आचार्य। अहिले तराईको भागहरूमा बर्खायाममा सर्पको टोकाइहरूको केसहरू एकदम बढेर आएको छ। अब सर्प चाहिँ जतिखेर पानी पर्छ त्यसमा चाहिँ चिसो भएपछि चाहिँ जहाँ ड्राई हुन्छ, जहाँ पानी हुन्न त्यो ठाउँमा चाहिँ आउने गरेको हुनाले, यदि हजुरहरूले चाहिँ वरिपरि सरसफाई गर्नुभएको छ भनेपछि चाहिँ सर्पको बस्ने स्थान चाहिँ कम हुने हो, लुक्ने स्थान चाहिँ कम हुने। अनि यदि घरको भित्र काठ अथवा केही फोहोरहरू कतिलरी म्यानेज गरेर राख्नु भएको छ भने त्यही ठाउँमा चाहिँ आएर सर्प बस्न सक्छ। अनि यदि घरमा के गाई बस्नु के पाल्नुहुन्छ भने त्यसको लागि घाँस दाउरा के गर्न साँझ पखतिर जानुहुन्छ भने सर्पको टोकाइ हुने चान्स चाहिँ एकदम बढी हुन्छ। अब के गर्ने भन्दाखेरि घरको वरिपरिको सरसफाई गर्नु पर्यो, अनि घरको जुन ढोकाहरूको चरमा पनि सर्प आउन नसक्ने चाहिँ बनाउनु पर्यो। त्यो कुराहरू हो, यदि टोकिहाल्यो भने चाहिँ विष चाहिँ तान्ने प्रयास चाहिँ नगर्नुहोला, मुखले त्यसलाई चिर्ने प्रयास पनि नगर्नुहोला, एकदमै बेसरी बाँध्ने प्रयास पनि नगर्नुहोला। त्यो कुनै हात खुट्टा अथवा किसिममा टोकिया छ अनि बेसरी बाँध्नु भएको छ भने त्यसको रगत नपुगेर खुट्टा अथवा हात काट्नु पर्ने अवस्था पनि आउन सक्छ। अब गर्ने काम चाहिँ के भन्दाखेरि जति सक्दो चाँडो हस्पिटल अथवा प्राथमिक स्वास्थ्य केन्द्रमा जाने, हिँडेर जाने होइन कि जुन ठाउँमा टोकिया छ त्यसलाई चाहिँ स्टेबल बनाउनु पर्यो, छिट्टो हिँड्न भएन। जस्तै हातमा टोकिया छ भनेपछि हात चल्न भएन, हात नचलाएर केही चिजले रोकेर थामेर कसैको सहयोग लिएर हजुरहरू जान सक्नुहुन्छ। जति सक्दो चाँडो हस्पिटल आउनुभयो भने बाँच्ने चान्स चाहिँ एकदम बढिन्छ।
1: टिकापुर नगरपालिका 5 नम्बर वाडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।
2: मानसिक समस्या भएका बिरामीहरूका लागि सुनौलो अवसर, अबदेखि टिकापुर अस्पतालमा मनोचिकित्सक डाक्टर लीला देवकोटा हरेक महिनाको प्रत्येक शनिबार आउँदै हुनुहुन्छ। ससानो कुरामा तनाव हुने, बारम्बार मनमा एउटै कुरा खेलिरहने, कुलतमा लाग्ने, छटपटि हुने, मुटु धेरै ढुकढुक हुने, जीवनदेखि निराश लाग्ने जस्ता मानसिक समस्या भएका नयाँ तथा पुराना बिरामीहरूले यही भदौ 13 गते, 20 गते र 27 गते शनिबारका दिन बिहान ठिक 10:30 बजे अस्पतालको कोठा नम्बर 1 मा सम्पर्क राख्नुहोला। टिकापुर अस्पताल, टिकापुर, कैलाली।

0: आज तिमी मेरो वरिपरि किन घुम्दैछ छोरी?
1: आमा, मलाई सिक्री बनाइदिनुहोस् न, लाउन कस्तो रहर लाछ।
0: पैसा पनि त हुनु पर्यो नि छोरी, फेरि पढ्ने लेख्ने मान्छेले।
1: मेरो खुतुर्के छ नि आमा, मैले कति धेरै पैसा जम्मा गरेकी छु, फेरि सुन त, पछि पनि काम लाउन सक्यो नि।
0: कुरा राम्रै हो छोरी, तर कसकोमा जाने हो त?
1: न्यू असम जालपा देवीमा कस्तो राम्रो गहना पाउँदो रहेछ, अस्ति नै हेरिसके मैले त।
2: न्यू अछाम जालपा देवी ज्वेलर्स, सिद्धार्थ चोक टिकापुर। न्यू अछाम जालपा देवी ज्वेलर्समा नयाँ नयाँ डिजाइनका विभिन्न गरगहनाहरू, माइली तिलहरी, हार, झुम्का, छड्के तिलहरी, बाला, चुरा, चन्द्रमा, जन्तर, चन्द्रहार, इन्डियन मंगलसूत्र, औठी, सिक्री, बिनारसनका गरगहनाहरू पाइन्छन्। साथै चाँदीका सम्पूर्ण भाँडाकुँडा पनि उपलब्ध छन्। अछाम मंगलसैनको शाखा टिकापुरको सिद्धार्थ चोकमा रहेको जानकारी गराइन्छ। प्रोप्राइटर ध्रुव सुनार, फोन नम्बर 98688147979, 98246025। अछाम मंगलसैनका लागि ध्रुव सिंह सुनार, गोपाल सुनार, फोन नम्बर 98246028225।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज

0: बीबीसी नेपाली सेवाको साँझ पक्षबाट शरद घिसीको नमस्कार।
1: अनुसन्धान गर्नुपर्छ
0: अनि युक्रेनलाई सहयोग जारी राख्ने ब्रिटिश प्रधानमन्त्रीको प्रतिबद्धता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। किएव भ्रमणमा रहेका ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमले रूसको तर्फबाट खतरा हुँदाहुँदै युक्रेनलाई सहयोग जारी राख्ने बताएका छन्। युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा किएवमा आयोजित कार्यक्रममा उनले प्रहार गर्नु अघि रूसी क्षेपास्त्रहरूलाई ध्वस्त पार्ने नयाँ प्रविधिहरूको विकासमा युक्रेनलाई साझेदारहरूले सघाउने बताए। ब्रिटेनले खास गरी लामो दूरीका क्रूज क्षेपास्त्र बनाउनका लागि सघाउने बर्नमले वाचा गरे। उनका अनुसार त्यस्ता क्षेपास्त्रहरूले रूसको भित्री भूभागसम्म मार बर्नमले भने, तपाईहरूले शान्तिपूर्ण रूपमा बाँच्न पाउने अवसरको माग गरिरहनु भएको छ। आफ्नो र आफ्ना बाल बच्चाको सुन्दर भविष्य बनाउने तपाईहरूको अधिकार हो। त्यो दिन नआएसम्म हामी तपाईहरूसँगै हुनेछौ। ब्रिटिश प्रधानमन्त्री एन्डी बर्नम। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेन नझुक्ने भन्दै कड़ा अभिव्यक्ति दिए। संयुक्त राज्य अमेरिकाले अर्को महिनाका लागि निर्धारित एउटा ठूलो संयुक्त जल तथा स्थल सैनिक अभ्यास रद्द गरेको दक्षिण कोरियाले जनाएको छ। इरानसँग युद्धका लागि अमेरिकी फौजहरू पुनः परिचालित हुँदा उक्त सैनिक अभ्यास प्रभावित भएको दक्षिण कोरियाको मरिन कोरले उल्लेख गरेको छ। ट्विन ड्रागन्स नाम दिइएको संयुक्त सैनिक अभ्यास दशकौंदेखि हुँदै आएको छ। यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेतासँग एकदमै राम्रो सम्बन्ध भएका कारण दक्षिणसँग संयुक्त सैनिक अभ्यासबाट पछि हट्न लागेको बताएका थिए। सिरियाको एउटा अदालतले एक उच्च मुस्लिम धर्मगुरूलाई आफ्नो पदको दुरूपयोग गरेको र हिंसा भड़काएको अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको छ। पूर्व राष्ट्रपति बसर अल असदको पालामा अहमद हासुन सिरियाका अति प्रभावशाली धार्मिक व्यक्तित्व थिए। तत्कालीन शासनप्रति उनको दृढ़ समर्थनलाई लिएर आलोचकहरूले उनीहरूकै शब्दमा हासुनलाई ब्यारेल बम मुफ्ती भन्ने गर्थे। सन् 2024 डिसेम्बरमा नयाँ सत्ता आएपछि सजाय पाउने असदकालका उनी दशौं ठूला व्यक्ति हुन्। पाकिस्तानका सेना प्रमुख आसिम मुनिरले इरान र अमेरिका बीच पुनः शान्तिवार्ता गराउने प्रयास स्वरूप तेहरानमा इरानी उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका छन्। वाशिङटनले इरान विरूद्ध थप आर्थिक प्रतिबन्धहरू लगाउने तयारी गरिरहेका बेला मुनिर तेहरान पुगेका हुन्। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरान विरूद्ध लगाउन खोजिएको प्रतिबन्धलाई कुनै पनि शत्रु विरूद्धको सबैभन्दा ठूलो आर्थिक कार्यवाही भनी व्याख्या गरेका छन्। र यसै महिनाको शुरूतिर एक पाकिस्तानी टिकटक इन्फ्लुएन्सरको हत्या गरेको अभियोगमा प्रहरीले उनको परिवारका पाँचजना सदस्यलाई गिरफ्तार गरेको छ। पंजाब प्रान्तको तक्षशिलामा सामसु बीबीको गोली हानी हत्या गरिएको थियो। आयसा गिलमाना नामले अनलाइनमा परिचित सामसु बीबीका 13 लाख फलोअर थिए। प्रहरीको गिरफ्तारीमा पर्नेमा सामसु बीबीका बुवा र भाई समेत छन्। पीड़ितको फोन र 100 भन्दा बढ़ी सीसीटीभी क्यामेराको जाँच गरेपछि सन्दिग्धबारे निष्कर्षमा पुगिएको प्रहरीले बीबीसीलाई बताएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साँझपखमा तपाईलाई स्वागत छ। बारा जिल्लामा एकजना 3 वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर संघीय संसदको प्रतिनिधि सभाको आजको बैठकमा कानूनमा मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग चर्किएको छ। त्यसमा सत्तापक्ष र विपक्षी दलका सांसदहरू एकमुख देखिएका छन्। बलात्कार र हत्याका घटनापछि यसअघि पनि यस्ता मागहरू उठ्ने गरेका थिए। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक विशेष र शून्य समयमा बोल्ने सांसदहरूले देशमा बलात्कारपछि हत्याका घटना बढ़दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले त्यस्ता घटनाहरूमा दोषीलाई कड़ा कानूनी कार्यवाही हुनुपर्ने व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। त्यसमा सत्तापक्षकै सांसदहरू पनि थिए। सांसद प्रकाश पाठक:
3: अब हत्यारा र बलात्कारीलाई राज्यले जेलमा राखेर राशन खुवाउने होइन, प्रमाणित भए मृत्युदण्ड दिने कानून तत्काल निर्माण गरौं।
0: नेपाली कांग्रेसकी सांसद शाहजान खातुनले पनि मृत्युदण्डको व्यवस्था हुनुपर्ने माग गरिन्।
4: हाम्रा छोरीहरू घरबाट बाहिर निस्किँदा सुरक्षित फर्किन्छन् भन्ने विश्वास हामीले कहिले गर्न पाउने? संविधान र मानव अधिकारका प्रचलित मान्यता सहित आवश्यक कानूनी प्रक्रिया पूरा गर्दै यस्ता जघन्य अपराधमा फाँसीको सजायको व्यवस्था गर्ने गरी कानून परिमार्जन गर्नुपर्छ।
0: सत्तापक्षीय अर्की सांसद आशा झा
5: भन्छन्, आवश्यकता नै आविष्कारको जननी हो, अनि एक ज्यान जानुको बदला मृत्युदण्डको सजाय किन कायम हुन सक्दैन?
0: नेपालको संविधानले मृत्युदण्डको व्यवस्था गर्ने गरी कानून बनाउन बन्देज लगाएको छ। तर राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुशबु ओलीको तर्क छ,
6: एउटी नेपाली छोरीको जीवन भन्दा ठूलो कुनै संविधानको धारा वा कुनै प्रोटोकल हुन सक्दैन। हाम्रा छोरीहरू गुमाइरहने र प्रोटोकलका पाना र संविधानका धारा पल्टाइरहने हो। भारतलाई यस्तो प्रोटोकल आवश्यक परेन, त्यहाँ मृत्युदण्डको व्यवस्था छ। नेपाललाई किन यस्तो प्रोटोकलको आवश्यकता पर्यो र मृत्युदण्ड किन छैन? यदि अन्तर्राष्ट्रिय प्रतिबद्धता न्यायको बाटोमा

0: जागरूकता सुस्तता हुनु पर्थ्यो नि त्यो नै छैन के अनि त्यस पछाडि समाजमा जुन प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुराहरू अवेरनेसका कुराहरू अहिले त हरेक स्थानीय तहमा प्रहरीहरू छ नि त होइन स्थानीय तह र प्रहरीहरू मिलेर यस्तो घटना भयो भने तुरन्त कम्प्लेन मेकानिजमहरू अलिक स्ट्रङ बनाउने कम्प्लेन गर्न लगाउने यसको बारेमा जानकारी तुरन्त दिनु भन्ने त्यो खालको चाहिँ भएन कि हामी एडभोकेसी त गऱ्यौँ अलिक सबै एडभोकेसी भयो जस्तो छ कि सजायमा मात्रै केन्द्रित भएर फाँसी दिएर मात्रै पनि त यो समाधान हुने विषय होइन नि त
1: सामाजिक सञ्जाल हेर्ने हो भने अधिकांशले चाहिँ होइन मृत्युदण्ड नै दिनुपर्छ यस्तो अपराधमा भनेका छन् त्यसमा चाहिँ तपाईँको धारणा
0: मेरो त के हो भने अब नेपालले चाहिँ 1998 मृत्युदण्ड उन्मूलन गर्ने गरी चाहिँ अन्तर्राष्ट्रिय मानव अधिकार सन्धिमा हस्ताक्षर गरेका छ होइन अनुमोदनै गरेको छ त्यसो हुँदा तत्काल नेपालले मृत्युदण्ड दिने गरी कानून बनाउन सक्दैन अब मैले दिनुपर्छ भन्ने भन्दा पनि हाम्रो दिनै सक्दैन बनाउनै सक्दैन अहिले तत्कालको अवस्थामा त्यसको प्रोसेस लामो हुन्छ होइन तर अब त्यो एउटा पाटो छ मैले भने कानून कमजोर छैन हामीका अनुसन्धान गर्ने निकायलाई चाहिँ अलिक प्रभावकारी रूपमा काम लाउनुपर्छ उनीहरूको संवेदनशीलता पीड़ितको संवेदनशीलता अनि प्रिभेन्टिभ मेजरहरू अप्नाउने कुरामा चाहिँ प्रहरीहरूको जुन खालको भूमिका हुनुपर्छ जसरी अरू देशहरूमा जस्तो खालको भूमिका देखिन्छ हामी कहाँ त देखिएन के
1: वर्षेनी तथ्याङ्क हेर्ने हो भने पटनाहरू न्यूनीकरण गर्न नसक्नुको कारण चाहिँ यो जुन अब
0: मैले एकाउन्टेबलै नभएको एकदमै कम्प्लेन मेकानिजम स्ट्रङ भएन अनि तपाईँको अहिले त प्रहरीमा गयो जारी दरखास्त लिँदैन तुरन्त प्रहरीले तर कम्प्लेन सुन्ने त्यसलाई पेन्डिङ राखेर पनि त त्यसको संवेदनशीलतालाई अलिकति सूक्ष्म रूपमा अध्ययन गर्न सक्छ नि त प्रहरीमा हाम्रो ह्युमन रिसोर्स त्यो तालिम लिएको त्यो हाईकमान्ड लेभलका मान्छेहरूले एकदमै ट्रेनिङहरू लिएका छन् तर जुन फिल्डमा खट्ने मान्छेहरू छन् नि जुन तल्लो लेभलमा जुन अनुसन्धानमा संलग्न हुने फोर्सहरू उहाँहरूसँग त्यो संवेदनशीलताको तालिम पनि छैन र कसरी व्यवहार गर्नुपर्छ भन्ने नै छैन मैले प्रहरीलाई दोष लाउँदिन स्टेटले जुन प्रहरीलाई लगानी गर्नु पर्थ्यो जुन खालको स्रोत साधन सम्पन्न गराउनु पर्थ्यो क्यापेसिटी बिल्डिङका कुरा सबै कुरा चाहिँ त्यो चाहिँ अनुसन्धान निकायलाई चाहिँ अलिक सुस्त दुरुस्त एकदम प्रभावकारी रूपमा स्टेटले जबसम्म त्यो गराउन सक्दैन नि तबसम्म पीड़ितले न्याय पनि पाउँदैन र पीड़ितको न्यायमा पहुँच पनि हुँदैन अहिले त स्थानीय तहमा धेरै अधिकारहरू छ उसले पनि यस्ता संयन्त्रहरूको विकास गर्नुपर्छ स्कूल लेभलमा अवेरनेस कार्यक्रमहरू गर्नुपर्छ यस्ता घटना घट्यो भने तुरन्त कहाँ जाने कसलाई समाउने होइन सोच मात्रै होइन कानून त राम्रो बनाएर मात्रै हुँदैन कानूनलाई चलाउने संयन्त्रहरू ल इन्फोर्स मेकानिजमहरू चाहिँ एकदमै सक्षम हुनु पर्यो अनुसन्धान गर्ने निकायलाई स्रोत सम्पन्न गराउनु पर्यो एकाउन्टेबल बनाउनु पर्यो
1: यो तपाईँले अघि जाहेरी पनि लिन मान्दैनन् भन्नुभयो नि त्यो किन
0: कति हो नमान्नेमा त एउटा कुरा के हुन सक्छ भने कतिपय ठाउँमा फेक जाहेरीहरू पनि लिएर जाने होइन त्यस्तो खालको पनि छ नि त धेरै भन्दिनँ म तर केही फेक जाहेरीहरू लिएर जाने कारणले जाहेरी दरखास्त दर्ता गर्दा बित्तिकै त फेरि त्यसको लिगल प्रोसिड्युर त प्रहरीले अगाडि लानै पर्छ नि त्यस्तोमा बरू ठाडो उजुरीहरू लानलाई इन्करेज गर्ने बरू तर त्यो ठाडो उजुरीको आधारमा चाहिँ अनुसन्धान गरेर मात्रै पक्राउ गर्ने किनभने मान्छेको त राइट टु एउटा डिग्निटी पनि हो नि त लिबर्टीका कुराहरूलाई पनि हेक्का गरेर अनुसन्धान गर्न सकियो भने त्यो प्रभावकारी हुन्छ
1: तपाईँले हेर्दा चाहिँ अहिले विद्यमान जुन सजाय व्यवस्था छ त्यो चाहिँ पर्याप्त छ भन्ने नै लाग्छ
0: त्यहाँ तीन चारवटा क्याटेगोरी छ रेप गरेर मारेको छ भने हाम्रो मुलुकी अपराध संहिताको दफा 41 नै भन्छ रेप गरेर यदि कसैलाई मारेको छ भने उसको आजीवन कारावास हो ऊ कहिले बाहिर आउनै पाउँदैन जिन्दगीभरि उपासन जेल हो नि त जन्म कैद अर्को पनि छ त्यो चाहिँ 25 हो
1: अनि यो रेप गरेर मारेकोमा आजीवन कारावास अब यसमा त झन् 3 बालिका होइन
0: त्यही त 10 भन्दा मुनिको बालिकालाई यदि कसैले रेप गर्यो भने त यसै पनि 20 कैद छ हाम्रो सजाय 20 भनेको त यसमा त गरेर मारेको अवस्था भन्दा बित्तिकै त आजीवन कारावास हो
1: भनेपछि यो व्यवस्था हेर्दाखेरि सुधार गर्नुपर्ने पनि छ
0: तत्कालै मेरा बात त्यो कानुनै सुधार गरेर यो अपराध नियन्त्रण हुँदै हुँदैन भन्ने मेरो चाहिँ बुझाइ हो जो स्टेक होल्डरहरू छन् त्यहाँ सुधार हुनुपर्ने छ कि संवेदनशीलता नै भएन कि हामी सेक्सुअल भायोलेन्स खालका अपराधहरूमा चाहिँ स्पेसल टास्क फोर्स नै गरेर चाहिँ अनुसन्धान गर्नुपर्छ छुट्टै त्यसको चाहिँ मेकानिजमै खडा गर्नुपर्छ कि
2: उनी थिइन् त्रिभुवन विश्वविद्यालय केन्द्रीय कानून विभागकी प्रमुख तथा वरिष्ठ अधिवक्ता विष्णुमाया भूषाल विनिता दाहालसँग कुरा गर्दै तपाईँ बीबीसी नेपाली सेवा साँझ पख सुनिरहनु भएको छ एउटा संक्षिप्त प्रसंग सभामुखले आज दुईजना सांसदको अभिव्यक्तिका केही अंश संसदको रेकर्डबाट हटाउन आदेश दिएका छन् त्यसमा सत्तापक्ष र विपक्षी सांसद छन् सभामुख डोलप्रसाद अर्याल
3: मिति 2083 भदौ 1 गतेको बैठकमा माननीय सदस्य इन्दिरा राणा मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका अमर्यादित तथा अनावश्यक शब्दहरू एवं मिति 2083

0: चौ तीन गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले बोल्ने क्रममा प्रयोग गर्नुभएका नागरिकहरूको बलि, पाकिस्तानी मोडल, नर्थ कोरिया मोडल र अमेरिका भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।
1: उनले सांसदहरूलाई सचेत गराउँदै भने,
0: अन्य छिमेकी तथा मित्र राष्ट्रहरूको शासकीय अभ्यासको विषयलाई गलत अर्थ लाग्ने आशयले हाम्रो शासकीय अभ्यासको सन्दर्भमा जोडेर गरिमामय सदनमा अनावश्यक रूपमा उल्लेख नगर्न ध्यानाकर्षण गराउँछु।
1: बेला बखत सांसदहरूका अभिव्यक्ति चरम विवादमा आउने गरेका छन्। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, ब्रिटिश प्रधानमन्त्री एन्डी बर्नमले रूसबाट चरम खतराको सामना गर्नु परेको भए पनि आफ्नो देशले युक्रेनलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन्। किएवको भ्रमणमा रहेका उनले रूस र युक्रेन बीचको द्वन्दका कारण सबै सुरक्षाहरू दाउमा परेको टिप्पणी गरेका छन्। बीबीसीका विवरणहरूमा आधारित यस सम्बन्धी रिपोर्ट गनी अन्सारीबाट।
2: आफ्नो पहिलो औपचारिक विदेश भ्रमणका क्रममा ब्रिटिश प्रधानमन्त्री बर्नमले किएवलाई सहयोग गर्ने मामिलामा युकेले सुदृढ नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। युक्रेनलाई सहयोग गर्ने विषयमा रूसको चेतावनी बारे बोल्दै उनले भने, हामीले युक्रेनलाई गर्ने सहयोग बारे हामी दृढ छौं र युक्रेनको स्वतन्त्रता दिवसका दिन युक्रेनी नागरिकहरूलाई यही सन्देश दिनका निम्ति म यहाँ आएको हुँ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ब्रिटेनले आगोमा घिउ थप्न लागेको भन्ने आरोप लगाएपछि बर्नमले त्यसको जवाफ फर्काएका छन्। आगो कसले लगायो त्यो चाहिँ प्रश्न होइन र, किएवमा पत्रकारहरूसँग उनले भने। बर्नमले साझेदारसँगको बैठकमा क्षेप्यास्त्र प्रतिरोधको मुद्दा मुख्य विषय हुने बताए। किएव आफैले लामो दूरीसम्म मार हान्न सक्ने क्षेप्यास्त्र बनाउन सकोस् भनेर युकेले युक्रेनलाई ब्लू प्रिन्टहरू दिन लागेको जनाएको छ। रूसका बलिस्टिक क्षेप्यास्त्रहरूको सामना गर्न युक्रेनले थप प्याट्रियट इन्टरसेप्टर क्षेप्यास्त्रहरू प्राप्त हुने आशा राखेको छ। युक्रेनी राष्ट्रपति जेलेन्स्कीले ती क्षेप्यास्त्रहरू उपलब्ध गराइदिन अनुरोध गरिसकेका छन्। युक्रेन प्याट्रियट क्षेप्यास्त्रका लागि अमेरिकामाथि निर्भर रहँदै आएको छ, तर इरानमा जारी युद्धका कारण यो क्षेप्यास्त्रको मौजदात घट्दै गएकाले युक्रेन रूसले गर्ने आक्रमणको जोखिममा परेको बताइन्छ।
1: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो गनी अन्सारीबाट। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टिकापुर एफएम 101 मेगाहर्ज।
1: टिकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
2: शिविर सञ्चालन हुने स्थान
1: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
2: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
1: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
3: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
1: थप जानकारीको लागि टिकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
2: टिकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टिकापुर।

0: विजापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना। टीकापुर अस्पतालमा छाला तथा यौनरोग विशेषज्ञ डाक्टर प्रकृति बराल हरेक हप्ताको सोमबार र बिहिबार बिरामी जाँच गर्न आउनुहुने भएकोले छाला तथा यौनरोग सम्बन्धी समस्या भएका बिरामीहरूले विशेषज्ञ सेवा लिन आउन हार्दिक अनुरोध गरिन्छ। टीकापुर अस्पताल, टीकापुर, कैलाली।
1: ल, यति छिटो आमा बन्न लागेको त?
2: थाहा पाउँदैछु यस्तो अवस्थामा पनि घरमा सकि नसकि सबै काम गर्नुपर्छ, कस्तो गाह्रो हुन्छ। पनि काम गर्न विदेश जानु भएको छ, के गर्ने के नगर्ने केही थाहा छैन, म त जानु परे जस्तै लाग्छ।
1: त्यस्तो राम्रो पढ्ने मेरो साथी बाल विवाह गरेर आफ्नो वर्तमान र भविष्य दुवै अन्यलमा पारी, 20 वर्ष मुनि हामी कसैले पनि विवाह वा भागी विवाह नगरौ।
3: जानकी गाउँपालिका 9 नम्बर वडा कार्यालयद्वारा जनहितमा जारी सन्देश।

0: ओहो मेयर साहब नमस्कार है।
1: नमस्कार अध्यक्षज्यू, के छ त तपाईँको गाउँपालिकातिरको खबर?
0: हाम्रो त बिजोग छ मेयर साहब, अब म त तपाईँको पालिकाको खबर बुझ्न आएको। यति ठुलो वर्षा हुँदा पनि तपाईँको पालिकामा त्यति क्षति भएन होइन, के जादु गर्नुभयो?
1: अब के जादु भन्नु हौ अध्यक्षज्यू, ठुलो पानी पर्दैछ भन्ने थाहा पाएपछि हामीले पूर्व अनुमानमा आधारित कार्यविधि अनुसार जोखिम घटाउन बेलैमा तयारी गर्यौं। यसलाई पूर्व अनुमानमा आधारित पूर्व कार्य भनिँदो रहेछ, यसकारण त्यति नोक्सानी हुन पाएन।
0: ए, जल तथा मौसम विज्ञान विभागले ठुलो पानी पर्दैछ है भनेर दिएको सूचना त हामीले पनि तीन दिन अगाडि नै पाएका थियौं नि।
1: हो, त्यो सूचनालाई हामीले सबैले बुझ्ने गरी सबैतिर फैलायौं। हाम्रो जनप्रतिनिधि, बडघर, स्वयंसेवक लगायत सबैले खबर गर्नुभयो।
0: होइन, खबर गरेकै कारण वर्षाले असर नगरेको हो त मेयर साहब?
1: त्यति मात्र होइन अध्यक्षज्यू, धेरै ठूलो पानी पर्ने सूचना दिएपछि हामीले बेलैमा पूर्व कार्य गर्न भन्यौं र सकेको सहयोग पनि गर्यौं। जस्तै पाकेको अन्न भित्राउने, पाकेको छैन भने दुई चार दिन नकाट्ने, ठूलो नहर पनि सफा गर्यौं, अनि बाढ़ी आइरहने र डुबान भइरहने ठाउँका गाउँलेहरूलाई पहिले नै पहिचान गरिएको सुरक्षित स्थानमा लगेर राख्यौं।
0: हुन त हो है, अनि यति छोटो समयमा तपाईँहरूले काम चाहिँ कसरी गर्नुभयो हामीलाई पनि सिकाउनुहोस् न।
1: ल सुन्नुहोस्, हामीले पालिकाको कहाँ कहाँ बढी जोखिम छ भन्ने विवरण पहिले नै राखेका थियौं। बाल बालिका, वृद्ध वृद्धा, गर्भवती तथा सुत्केरी, अपाङ्गता भएका व्यक्ति लगायतका जोखिम समूहको पनि पहिचान गरेका थियौं। बेला बेलामा तटबन्धहरूको नियमित चेकजाँच गरी मर्मत पनि गर्दै आएका छौं। आपत परे जानको लागि सुरक्षित आश्रय स्थल पनि बनाएका छौं। साथै यस्तो बेलामा कसले के काम गर्ने भनेर कामको पहिले नै बाँडफाँड गरेका थियौं। त्यसै गरी आपत परे सहयोग गर्ने निकाय र संघ संस्थाहरूसँग पनि पहिले नै समन्वय गरेका थियौं।
0: ए, अनि पानी पर्न थालेपछि चाहिँ के गर्नुहुन्छ त?
1: अत्याधिक पानी पर्न थालेपछि हाम्रो जल मापन केन्द्र र गेज रिडरहरूसँग नियमित सम्पर्कमा रहेर नदीको अवस्था बुझ्छौं। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बर 1155 फोन गरी मौसम तथा बाढ़ीको जानकारी लिइरहन्छौ। विभागको वेबसाइट मार्फत वर्षा र जल सतहको नियमित अनुगमन गरिरहन्छौ। विभागले भारी वर्षाको र नदीले सतर्कता तह पार गर्न लागेको सूचना दिएमा वा हाम्रो स्थानीय नदीले सतर्कता तह पार गर्न लागेमा सर्वप्रथम जोखिममा रहेका गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, बाल बालिका, अपाङ्गता भएकाहरूसँगै महत्वपूर्ण सामग्रीहरूलाई सुरक्षित ठाउँमा लैजान्छौ।
0: अनि अत्याधिक पानी परेर बाढी आउन लागि के गर्नुहुन्छ त?
1: हो, नदीले सतर्कता तह पार गरे सर्वप्रथम हाम्रो समुदायमा रहेका साइरनहरू बजाएर सबैलाई सुरक्षित आश्रय स्थलमा जान सहयोग गर्छौ। जोखिमको अवस्था हेरेर अरू प्रतिकारका कामहरू पनि गर्छौ। साथै सबै कामहरू राम्ररी भए नभएको हाम्रो व्यवस्थापन समितिले नियमित अनुगमन तथा मूल्याङ्कन समेत गर्छ।
0: ओहो, बाढीबाट जनधनको क्षति घटाउनका लागि यो त साह्रै राम्रो काम रहेछ। अब हामी पनि हाम्रो गाउँपालिकामा यस्तै गरी पूर्वानुमानमा आधारित पूर्व कार्य गर्छौ।
2: विपद बारे चासो राखौ, चनाको बनाऊ। विश्व खाद्य कार्यक्रम सरफरोश नेपाल, टिकापुर नगरपालिका र जानकी गाउँपालिकाद्वारा जन

भागीरथी मेडिकल टीकापुरमा विशेषज्ञ डाक्टर आउने बारेको सूचना। डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर टीकापुरमा भदौ 13 गते दोस्रो शनिबारका दिन नेपालगंज मेडिकल कलेजमा कार्यरत धेरै अनुभवी र सिनियर मानसिक रोग मिर्गी रोग तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खान एमबीबीएस एमडी न्यूरो साइकेट्री आउने भएकोले निम्न समस्या भएका बिरामीहरूले समयमै नाम लेखाई मौकाको फाइदा उठाउनका लागि सबैमा जानकारी गराइन्छ। समस्याहरू मिर्गी रोग, मुखबाट फिज आएर घाँटी बाङ्गो भई बेहोस हुनु, मुटुको ढड़कन कम वा ज्यादा हुनु, लामो समयदेखि टाउको दुख्नु, छटपटी लाग्नु, जिउ झमझम हुनु, जलन हुनु, चिन्ता मान्नु, जीवनसित निराश हुनु, आत्महत्याको इच्छा लाग्नु वा प्रयास गर्नु, धेरै शंका मान्नु, कानमा बोले जस्तो लाग्नु, कोठामा एक्लै बस्न मन लाग्नु, काममा मन नलाग्नु, झर्को मान्नु, रिसाउनु, बिना कारण हाँस्नु, मुस्कुराउनु, रुनु, घर छोडेर भाग्नु, यौन इच्छाको कमी हुनु, जाँड, गाँजा, चरेस, रक्सी, ब्राउन सुगर, नशाको चक्की जस्ता कुलतलाई छोडाउने उपचार र मानसिक तथा नशा सम्बन्धी सम्पूर्ण रोगको उपचार र सल्लाह लिई सम्पूर्ण समस्याको समाधान गरी निरोगी खुशी जीवनको आनन्द लिऊ। हाम्रो यहाँ ईसीजी र ल्याब टेस्टको सम्पूर्ण सुविधा उपलब्ध छ। स्थान डाक्टर बमबहादुरको क्लिनिक भागीरथी मेडिकल सेन्टर, सामुदायिक रेडियो टीकापुर एफएमको नजिकै टीकापुर। टाढाका बिरामीहरूले नाम लेखाउन र विस्तृत जानकारीको लागि सम्पर्क नम्बर 091-560-228-97083-58-835 र 98-650-40-770। समय बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म। डाक्टर आउने दिन भदौ 13 गते दोस्रो शनिबार।

टिकापुर नगरपालिकाको अत्यन्त जरूरी सूचना। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाईसराई जस्ता व्यक्तिगत घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगानामा रहेको वडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गरौं र गराउं। विद्यालय भर्ना गर्न, राष्ट्रिय परिचय पत्र बनाउन, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, राहदानी बनाउन, नाबालक परिचय पत्र बनाउन, बैंक खाता खोल्न तथा राज्यबाट प्रदान गरिने अन्य सेवा लिन व्यक्तिगत घटना दर्ता आवश्यक हुने भएकाले आजै वडा कार्यालय जाउँ। व्यक्तिगत घटना दर्ता गराउनु सबै नागरिकको कर्तव्य हो। नभुल्नुहोस् है, व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरौं, जिम्मेवार नागरिकको परिचय दिउँ। थप जानकारीका लागि टिकापुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाई र सम्बन्धित वडा कार्यालय।

0: जापानिज इन्सेफलाइटिस रोग सम्बन्धी स्वास्थ्य कार्यालय कैलालीको अत्यन्त जरुरी सूचना।
1: जापानिज इन्सेफलाइटिस मस्तिष्कमा संक्रमण हुने लामखुट्टेको टोकाईबाट सर्ने भाइरल रोग हो। यो रोग जुनसुकै उमेरका मानिसहरूलाई लाग्न सक्छ, तर धेरै जसो 15 वर्ष मुनिका बाल बालिकामा देखिन्छ।
2: यो भाइरसबाट संक्रमित हाँस कुखुरा जस्ता चरा चुरुङ्गी र सुँगुर बंगुर जस्ता जनावरहरूलाई लामखुट्टेले टोक्यो भने सो लामखुट्टे संक्रमित हुन्छ र ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेमा यो रोग मानिसमा लाग्दछ। तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन। यो रोग विशेष गरी साउनदेखि कार्तिकसम्म देखिन्छ।
1: जापानिज इन्सेफलाइटिस रोगको लक्षण तथा चिन्हहरू:
2: बेसरी टाउको दुख्ने,
1: उच्च ज्वरो आउने, बेहोस हुने,
2: घाँटी अरोरो कडा हुने,
1: कम्पन हुने,
2: पक्षघात हुने
1: र समयमा उपचार नभएमा बिरामीको मृत्यु समेत हुन सक्छ।
2: जापानिज इन्सेफलाइटिसबाट बच्ने उपायहरू:
1: लामखुट्टेको टोकाईबाट बस्नु नै यस रोगबाट बस्ने प्रमुख उपाय हो।
2: हाँस कुखुरा सुँगुर बुङ्गुर जस्ता घर पालुवा चरा चुरुङ्गी जनावरहरूलाई व्यवस्थित ढंगले घरदेखि टाढा खोरमा राखेर सुरक्षित तरिकाले पाल्ने गरौं।
1: घर बाहिर निस्कदा, खेतबारीमा काम गर्दा पुरा बाहुला भएको कपडा लगाऊ।
2: घरको झ्याल ढोकामा जाली राख्ने, पानी जम्ने ठाउँमा लामखुट्टे वृद्धि हुने भएकोले घर वरिपरि पानी जम्ने खाल्डा खुल्डी पुरी दिने गरौं।
1: लामखुट्टे भगाउने धूप वा मलम प्रयोग गरौं।
2: सधैं झुल टाँगेर सुत्ने गरौं।
1: याद गर्नुहोस्, यो रोगबाट बस्नका लागि 12 महिनाको उमेरमा जेई खोप लगाउनु पर्छ। यदि यो खोप लिन छुटेको छ भने 5 वर्षको उमेरसम्म पनि जेई खोप लगाउनु पर्दछ।
3: स्वास्थ्य कार्यालय कैलाली।

उस्तै, धड़कन उस्तै, धरती उस्तै, आकाश उस्तै, चोट उस्तै, रगत उस्तै, आखिर मान्छे मान्छेमा किन फरक छ र

0: fikir mançe mançe ma yine parak sara.
1: एघार प्रकारका विशेषज्ञ सेवाहरू अब टीकापुर अस्पतालमा उपचारका लागि विशेषज्ञ चिकित्सक सेवाहरू
2: हाड जोड्ने विशेषज्ञ सेवा र विशेषीकृत आर्थ्रोस्कोपी सेवा जोर्नीको दूरबीनबाट शल्यक्रिया
1: प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पाठीघरको शल्यक्रिया सेवा
2: बाल रोग विशेषज्ञ सेवा जनरल सर्जनद्वारा विभिन्न किसिमका शल्यक्रिया सेवा ल्याप्रोस्कोपी दूरबीनको माध्यमबाट पेटको शल्यक्रिया सेवा
1: जनरल फिजिसियन विशेषज्ञ सेवा
2: रेडियोलोजिस्ट विशेषज्ञ सेवा
1: दन्तरोग सेवा
2: मृगौलाका बिरामीका लागि डायलिसिस सेवा
1: मनोचिकित्सक विशेषज्ञ सेवा
3: हरेक महिनाको प्रत्येक शनिबार
1: र सिटी स्क्यान सेवा
2: गम्भीर बिरामीका लागि भेन्टिलेटर सहितको आईसीयू एचडीयू सीईओएनसी र बालबालिकाका लागि एसएनसीयू सेवा
1: रोग पहिचानका लागि प्रयोगशाला सेवा बायोकेमिस्ट्री इम्युनोलोजी हिस्टोप्याथोलोजी माइक्रोबायोलोजी पारासिटोलोजी सेरोलोजी इन्डोस्कोपी क्लोनोस्कोपी डिजिटल भिडियो एक्सरे अल्ट्रासाउन्ड डिजिटल एक्सरे सेवा ईसीजी फिजियोथेरापी सेवा अस्पतालका अन्य सेवाहरू स्वास्थ्य बीमा सेवा सुरक्षित गर्भपतन सीएसी सेवा
2: फार्मासिस्टद्वारा फार्मेसी सेवा
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा एम्बुलेन्स सेवा सब वाहन सेवा
2: हिंसा पीड़ितहरूका लागि ओसीएमसी सेवा मेडिको लिगल सेवा
1: सब परीक्षण सेवा सर्पदंशको उपचार
2: 12 लक्षित समूहलाई निशुल्क स्वास्थ्य सेवा सामाजिक सेवा इकाई
1: जनस्वास्थ्य तर्फ खोप सेवा एआरटी सेवा टीबी लेप्रोसिजिन एक्सपोर्ट सेवा
2: सेवा पाउन कठिनाई भएमा अस्पताल प्रशासनको फोन नम्बर 091-560-488 सूचना अधिकारी पदमराज भट्ट फोन नम्बर 97-62-48-38 उपेन्द्र शाह 98-21-60-24-57 र अस्पताल व्यवस्थापन अधिकृत सरोज चौधरीको फोन नम्बर 98-57-85-63-22 खबर गर्नुहोला वा टिकापुर अस्पतालको क्यूआर कोड मार्फत अनलाइन सुझाव गुनासा रेकर्ड गराउनुहोला।

0: नगरपालिकाको आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम सम्बन्धी सूचना।
1: टीकापुर नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा 10 वर्षदेखि 19 वर्षसम्मका किशोरीहरूलाई आइरन तथा फोलिक एसिड खुवाउने कार्यक्रम साउन 4 गतेदेखि 13 हप्तासम्म नियमित रूपमा रहेको ब्यौरा सरकारवालाहरूलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
2: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। एनसेल प्याक किन्नु भयो त? शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: बाढ़ी पहिरोले प्रत्येक वर्ष नेपालमा धेरै जनधनको क्षति हुने गरेको छ। त्यसैले बाढ़ी पहिरोको समय अगावै समुदायमा जनचेतना जगाउने र न्यूनीकरणका उपायहरू अप्नाउनु पर्छ।
4: जोखिम स्थलको पहिचान तथा पूर्व सूचना प्रणालीको विकास गर्नुपर्छ।
3: सुरक्षित स्थानको पहिचान र सो स्थानमा जान सकिने बाटोको पहिचान गरिराख्नुपर्छ।
4: एकोहोरो लामो समयसम्म वर्षात भयो भने पहिरो तथा बाढ़ी जान सक्ने क्षेत्रमा विशेष ध्यान पुर्याउनुपर्छ र सचेत रहनुपर्छ।
3: बाढ़ी आइहालेमा घरको विद्युत लाइन तुरन्तै बन्द गर्नुपर्छ।
4: सुक्खा खानेकुरा, औषधि, प्राथमिक उपचार सामग्री, बहुमूल्य गहनाहरू र आवश्यक कागजातहरू लिएर तुरन्तै अग्लो तथा सुरक्षित स्थानमा जानुपर्छ।
3: सुरक्षित स्थानमा जाँदा घरको झ्याल ढोकाहरू राम्रोसँग बन्द गर्नुपर्छ।
4: यस्तो अवस्थामा वृद्ध, केटाकेटी, अशक्त तथा गर्भवतीलाई विशेष प्राथमिकता दिनुपर्छ।
3: विपदको घटना भएमा तत्काल रेडक्रस तथा सुरक्षा निकायलाई खबर गर्नुपर्छ।
5: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

सामुदायिक रेडियो टीकापुर एफएम को रात्रि 9:55 बजे को खबर संक्षेप में यहां स्वागत छ। खबर संक्षेप बाट रतन चौधरी को नमस्कार। टीकापुर स्थित कैलाशेश्वर शिव मंदिर में 121 लघु रूद्राभिषेक गरिएको छ। शिव पुराण र समेत वैदिक विधि अनुसार विशेष फलदायक मानिने भएकाले पूर्णता स्थिरता र समेत शिव कृपा प्राप्तिका लागि 11 जना पण्डितहरूको सहयोगमा रुद्राभिषेक समेत गरिएको हो। नेपाल ब्राह्मण समाज नेपाल टीकापुरको आयोजनामा साधकको समेत मनोकांक्षा पूर्ति र समेत पाप मोचन र जीवनमा शान्ति समृद्धि ल्याउने विश्वासका साथ हरेक वर्ष देशभरिका शिवालयहरूमा रुद्राभिषेक समेत गर्ने कार्यक्रम हुन्छ। नेपाल ब्राह्मण समाज नेपाल टीकापुरका अध्यक्ष दमर उपाध्याय श्रीमालले लोक कल्याणका लागि समेत नजिकको शिवालयमा लघु रुद्राभिषेक 121 पटक गरिने बताउनु भएको छ। शिव पुराण अनुसार रुद्राभिषेक गर्दा शिवजी अत्यन्त प्रसन्न हुने भएकाले 121 पटक जप र विशेष साधकलाई दीर्घायु आरोग्य ऋण मोचन र मोक्षसम्मको समेत मार्ग प्रशस्त गर्न विश्वासका साथ दीर्घकालीन शान्ति र स्थिरताका लागि कार्यक्रम गरिएको उहाँको भनाई छ।

लुम्बिनी प्रदेश सरकारमा तीन मन्त्री नियुक्त हुनुभएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा प्रदेश प्रमुख कृष्ण बहादुर घरतीले दिपेन्द्र बहादुर पुनलाई स्वास्थ्य मन्त्रालय, इन्द्रजीत थारूलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, कृष्ण कुमार थारूलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा नियुक्त गर्नुभएको छ। नियुक्त हुनुभएका तीनैजना नेपाली कम्युनिष्ट पार्टी नेकपाबाट सिफारिश हुनुभएको छ। नयाँ नियुक्त भएका मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ प्रदेश प्रमुखको कार्यालय बुटवालमा मंगलबार दिउँसो 3:25 राखिएको छ। जानकी गाउँपालिकामा रक्तदान कार्यक्रम गरिएको छ। विश्व बन्धुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणिको 19 पुण्यतिथिको अवसरमा कार्यक्रम गरिएको हो। जानकी गाउँपालिका वार्ड नम्बर 1 स्थित ओम शान्तिमा भएको रक्तदान कार्यक्रममा 12 पिन्त्रगत संकलन भएको छ। रक्तदान कार्यक्रममा ब्रह्मकुमारी ईश्वरी विश्वविद्यालयको आयोजनामा भएको हो। ब्रह्मकुमारी सीता तिमिल सेनाले राजयोगिनी दिदी प्रकाशमणिको सम्झनामा देशैभरि रक्तदान कार्यक्रम आयोजना गर्ने बताएको छ। सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री ओम विक्रम भाट सरलले समेत भूगोल र आवश्यकताको आधारमा योजना छनौट गरिने बताउनु भएको छ। नवयुक्त मन्त्री भाटले सोमबार पदभार ग्रहणमा बोल्दै योजना छनौट गर्दा प्राथमिकताको आधारमा गरिने बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारिताको अलिक बढ़ी खाँचो भएको बताउनु भएको छ। नेपाल जनप्रशासन संघद्वारा आयोजित हेम बहादुर मल्ल सम्मान कार्यक्रममा राष्ट्रपति पौडेलले विधि र क्षमता अरूबाट पनि समेत लिएर पनि उपयोग गर्न सकिने तर आचरण, नैतिकता र इमान्दारिता आफ्नै समेत अन्तरसंस्कारको विषय भएको बताउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले बालकी बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा दोषीमाथि छिटोभन्दा छिटो कार्यवाही गर्न र परिवारजनलाई न्याय दिन माग गर्नुभएको छ। बैठकको विशेष समयमा सांसदहरूले यस्तो घटनाको ठिक ढंगले समेत कार्यवाही भएन भने यस्तो प्रवृत्ति थप मौलाउँदै जाने भएको भन्दै जघन्य अपराधका घटना किन समेत घट्छन् भन्ने विषयमा गम्भीर अध्ययन गरी प्रतिवेदन तयार पारी कार्यान्वयन गर्न सरकारले आग्रह गरिएको छ। र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। सोमबार प्रदेश सभामा भएको मतदानमा मुख्यमन्त्री कार्कीको पक्षमा 57 मत परेको हो। उहाँको विपक्षमा 22 मत परेको थियो। आजको समाचार सेवा यही पूरा हुन्छ। भोलि बिहान 6 बजे सामुदायिक सूचना नेटवर्कबाट प्रसारित हुने सीआईएनको साझा खबर सहित उपस्थित हुने नै छौ। तबसम्मका लागि यस समाचार युनिटका सम्पूर्ण सहकर्मी सहित म रतन चौधरी बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: ಯೇಸೋ ಏಸು ಕಾಲ ಗೆತ್ತ ತೇರಿ ನರದ ಯೇಸು ತಂಗ
1: ಯೇಸು ಕಾಲ ಗೆತ್ತ ತೇರಿ ನರದ
0: महाराज परीक्षितलाई सुखदेव स्वामीले बताउनुभयो आउने त्यसदेखि पछाडि अब तपाई के सुन्न चाहिबक्छ भनेर राजा परीक्षितको प्रतिमा सुखदेव स्वामी बडा प्रेम प्रभाज्ञा गरिबक्छु र सबै ठाउँमा परमात्मा टम्मै हुनुहुन्छ। अब नारद नाम गरिएको ऋषिले सो कुरा स्वर्गमा पहिचान गराउनुभयो सबैको आत्मा परमात्मा भन्ने कुरा। राज ब्रह्मसत्रको दीक्षान्त समारोहमा बाट हटेर अहिले नारद ऋषि हस्तिनापुर जाँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यसबाट
1: जय बोलो श्रीमद् भागवतमा प्राणको
0: चित। अब यो श्रीमद् भागवतमा प्राणको दशम स्कन्ध अहिले 70 अध्यायको बीचमा भगवान कृष्ण सवारी हुनुभयो माने बलराम के अरे नारद ऋषि जानुभयो हस्तिनापुरमा। मेरै जस्तो सभा तपाईँले कहीँ देख्नु भएको छ महाराज भनेर सोध्नु भएको थियो। तपाईँको जस्तो सभा त कहीँ पनि छैन महाराज, भएर के गर्ने भन्नुभयो। के छ र भन्दा तपाईँको पिताजी राजा पाण्डु नरकमा हुनुहुन्छ भनेर युधिष्ठिर महाराजलाई नारदले भनिदिनुभयो। मेरो पिताजी किन नरकमा जानुभयो भनेर सोध्नु भएको थियो। तपाईँको पिताजीले त्रिगमन गर्दा गर्दै मृत्यु भएको कारणले नरकै बास भएको छ भनेपछि लो मेरो भगवान कसरी उद्धार गर्न सकिन्छ त मेरो बुवालाई भनेर सोद्धा अरूबाट सम्भव छैन। राजाले गर्दा राशु यज्ञ, जनताले गर्दाखेरिमा अर्को यज्ञ हुनुपर्छ सप्ताह त राशु यज्ञ गरौं भनेर निर्णय गरिसकेपछि राशु यज्ञको लागि सारा तयारी भयो। तर यज्ञमा सामग्री के चाहिन्छ भनेर सोद्धा यज्ञको सामग्री भनेको सबभन्दा पहिला सोध्नु पर्छ तपाईँको मामाका छोरा कृष्ण भगवानलाई। लौ त प्रभुलाई नै सोध्न जाम भनेर राजा युधिष्ठिर नाम गरेको राजाको राज दरबारमा सोध्न गए नारद ऋषि। नारद ऋषिले कृष्ण भगवानलाई गएर निमन्त्रणा दिनुभयो। दुईपट्टिको निमन्त्रणा प्रभुलाई आयो, एउटा एक नम्बरको निमन्त्रणा कोबाट आयो, एक नम्बरको निमन्त्रणा चाहिँ आयो जब यस किसिमबाट भगवान कृष्णचन्द्र परमात्मालाई नारदबाट हस्तिनापुरमा राशु यज्ञ गर्ने, अर्को निमन्त्रणा आयो जब यस किसिमबाट जरासन्धले थुनिएका 20,800 राजकुमारलाई मुक्ति गराइदिनु पर्यो भन्ने विषयमा दुईपट्टिको निमन्त्रणा आयो। कतापट्टि जाने दुईटा निमन्त्रणाको लागि आफूलाई कहाँ जाने भनेर जब नारद नाम गरेको जब भगवान कृष्णले सोधिबक्स्यो आफ्नो प्यारो सचिव उद्धवलाई, बाबु उद्धव कता जाने हो भन्दा अनि उद्धवले विन्ती गर्नुभयो भगवान जाने सुने केही छैन मैले के भनौँ भन्दै विन्ती गर्नुहुन्छ। प्रभुजीका पाउ परे उद्धव हात ज्वरी, प्रभुजीका पाउ परे उद्धव हात ज्वरी, जान्न सुन्नु केही छैन विन्ती गर्छु।

जाने सुने केही छैन भगवान एउटा विन्ती गरौँ है भनेर भन एकादेशमा एउटा राजाको छोरा रहन्छन् र छोरा पाउने यज्ञ गरेको आखिरमा छोरो त जन्मियो यज्ञको व्यतिरिक्तको प्रभावबाट छोरो अन्धो अर्को देशमा एउटा राजाको यस्ता कारणबाट जब के रहेछ छोरा रहन्छन् यज्ञ गरेको छोरी जन्मियो महाराज छोरी जन्मदाखेरिमा जब यस्ता प्रभावबाट त्यो छोरी गन जब तिन्तनी राजाको छोरो अन्धो अर्को राजा छोरी तिन्तनीको बिहा गरिदिएछन् तिन्तनी र अन्धो गइराखेका थिए बाहुनको छोरो लङ्गडो त्यहीँ आएछ लङ्गडोपट्टि पो बन्दोबस्त मिलाउन थालिदिए त्यो तिन्तनी त लौ त भनेर यस कारणले त्यो तिन्तनी र लङ्गडोको सम्बन्धलाई कायम गर्नका लागि अहिले अन्धका उपमा गएर

अब त्यसलाई मार्ने अठोट गरेछन् त्यो अब लङ्गड उडेर त तिन तनीले केरी मार्ने भन्दाखेरि सबभन्दा उपाय यो मासु खान्छ सर्प मारौँ भनेर डर लाग्दो कालो गोमन सर्प मारेर त्यसलाई जब जीवनको निमित्त मासु पकाऊ भनेर पकाउन दिएको आखिरमा मेरो महाराज त्योबाट अन्धो मासु पकाउन लायो चारैपट्टिबाट धुवा निक्लने पाल पनि बन्द गरिदिएछन् निचरेको छ बारम्बार पकाएको छ पालसकी बनेको छ रङमङ्गेको छ जब डर लाग्दो प्रकारको यस किसिमबाट कालो ग्यास रूपी विषको प्रभाव र धुवाको जब चिसो दाउराको पिरो धुवाको प्रभावले त्यो अन्धाले आगो फुग्दा फुग्दा फुग्दा अन्धाको आँखा छ्याङ्ग खुलेछ खुलियो एकदम बलवान थियो यसो कान थापिया त माथि त आफ्नै पत्नी र अर्को गुनगुन पो छ तँलाई डोडे तँलाई पर्खे त्यसपछिबाट झ्याप्पाम फालेर गएर त्यही लङ्गडाको छोटो गोडामा समातेर तान तानेर तीन पटक घुमाएर त्यसका छातीमा लगेर बजार दिएको थियो थप्पै जब यस किसिमबाट दुईटेर मारिदिन्छु भनेको त लङ्गडाको छोटो गोडामा समातेर तान्दा त घिडी खड्किएर चाहिँ क्या ट्वाक मिलेर सुजिएर उत्री भएछ फेरि छातीमा बजार्दाखेरि तीन तनीको दुई तन मात्रै बाँकी रही एक तन दुई तन बाँकी रही एक तन चाहिँ फेरि शरीर भित्री प्रवेश गरेछ तपाईँको अङ्ग ठिक भयो लङ्गडाको गोडो सोझियो तीन तनीको दुई तन अन्धाको आँखा खुल्यो महाराज परीक्षित यसै कारणले यहाँहरूसँग भगवान प्रभुसँग उद्धवले विन्ती गरेका छन् प्रभु हजुरले नजानेको कुरा के छ यस्ता अङ्ग सिंहवादीहरू त यसरी सफल भइरहेका छन् भनेदेखि हजुरसँग फेरि मैले विन्ती गर्नु पर्ला भन्दाखेरि म अब कहाँ जाने हस्तिनापुरमा जाने दिग्विजय गर्ने अनि मात्रै राज्य सत्ताको प्रयोजन गर्ने भनेपछि अहिले हस्तिनापुर सवारी हुनुभयो अनि भगवान कृष्ण आठवटा रानी दाजु बलराम भाउजू रेवती अनि साथी उद्धवको साथमा नारदका पासमा सवारी हुनुभयो र सबले विन्ती गरे हरे कृष्ण काले नकले नजर चुडाउने हे मुसुके हाँसे पछि मनै चुडाउ।

0: महाराज परीक्षितलाई सुखदेवले बताउनुभयो, अब त्यसदेखि पछाडि लौ त मेरो भगवान अब म के गरौं भनेर युधिष्ठिर महाराजले सोद्धा, मेरो पिताजी उद्धार गर्न के गर्नु पर्ला? प्रभु भन्दा राजु यज्ञ संसार सारा जित त्यस ठाउँबाट ल्याएको सम्पत्तिहरू सारा प्रयोजन गरेर अब चार भाइलाई चार दिशा जिताउनु भयो। चारै भाइले पूर्व पश्चिम उत्तर दक्षिण भीमसेन अर्जुन नकुल सहदेवले जितेश र सम्पत्ति ल्याएर थुपारी सकेपछि अब मगधदेश हान जरासन्धको दरबारमा चाहिँ भीमसेन अर्जुन र भगवान कृष्ण बाल ब्रह्मचारी भएर प्रवेश गर्दै हो बक्सन्छ भन्ने सम्मको कथा यसबाट
1: जय बोलो श्रीमान
0: सुन्नुभयो महाराज परीक्षित। अब यो श्रीमद भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भनेदेखि दशम स्कन्दमा अहिले भगवानले विविध प्रकारको खेल प्रयोजन कार्यक्रम गर्दै गर्दै गर्दै जाँदा एक दिन के भएछ भन्नुहोला भने बाल ब्रह्मचारी तीनजना कृष्ण बलराम र कृष्ण जब भीमसेन र अर्जुन जानुभएको, ओहो कहाँबाट पाल्नुभयो हजुर? आउनुहोस् भनेर गोडा धुनका लागि झारी सुनको झारी लिएर जरासन्न आयो। भगवान त्यसको घरमा नगइकन पर्खालतिर चढिदिनु भयो। नबोल्ने मान्छे अगर जान्न भन्छ नि भन्दैन अहिले हाल पनि मसँग बोल्दैन, त्यस कहाँ किन जाने भन्छ नि भन्दैन, छै छैन यतातिर किन नहुने जाने उही त र हो। आज कहाँबाट पाल्नुभयो आउनुहोस् यह गच्छ यह तिष्ठ भनेर बोलाएको थियो, मागेका कुरा दिए आउने नआउने भनिदिनु भयो भगवान कृष्णले। के माग्नुहुन्छ भन्दा द्वन्द युद्ध दिए होइन, बाहुन भएर त अर्थ अर्थ माग्छन् त, जब के को द्वन्द युद्ध भन्दाखेरिमा तँलाई 18 पटक पुर मर्याउने कृष्ण भने म मेरो दाई बलराम उहाँ भीमसेन भने भर्खरे मेरो फुपूका छोरा भीमसेन उहाँ अर्जुन उहाँ भनेर देखाइदिनु भयो। ए चोर तै पो होस् धन्य ढोइदिने भयो भन्छ है भगवान्लाई ढोइदिए भए नरक जाइन जस्तो कुरा गरे। ल त्यसो भएदेखि त जादुसँग म लड्दिन वैश्य, यो अर्जुन सारे पातालो योसँग लड्दिन, भीमसेनसँग लड्छु, बरु एउटाले एउटालाई नमारेसम्म नछोड्ने भनेर दुईटा कृति घम संग्राम लडाई भयो। लड्दा 27 दिन बित्यो, 28 दिनका दिनमा मेरो भगवान अब मेरो केही लागेन मेरो हरि कसो गर्ने भनेर प्रार्थना गर्दाखेरि अनि त्यसदेखि पछाडिबाट भगवानले इसारा दिनुभयो, संकेतको भाषा हुन्छ क्या, संकेतको भाषाले कुरा बुद्धि पो लाटालाई त के यता आइज भन्दै नि बोल्दैन अन्त बात गरे यस्तो गरेर भगवानले झार छट्ट निचरेर फालिदिनु भयो। ल पक्का प्रभुले यही कुरा आज्ञा भएको भनेर दुई गोली गाँठामा समात्र धर्काएर फत्त फालिएका थिए, ट्याप्पै जोडिहाल्यो, फेरि फाल्यो फेरि जोड्यो, भगवान मेरो केही लाग्दैन क्या रे प्रभु भन्दा एकपट्टि तिग्रा ठटाउनु भयो अर्कोपट्टि हेर्नु भयो, त्यसरी संकेत भयो, यता यता बात गरिरहनु भएको छ उता भीमसेनलाई, च्यात्ने त च्यात्ने हो यसरी उल्टो खाला त्यसरी बुद्धि पो हुन्छ ओ भन्दै नि बोल्दैन मरेकासँग के बात गरिदिनु र त्यहाँदेखि उपरान्त टप्पकै समात्र फुत्त फाल्यो, ट्याप्प जोडिन आँटेको, आखिरमा पाटा मिलेन जरासन्न मर्यो, आकाश बाट फुलमाला गुच्छला अबिरको वृष्टि भीमसेन जिनको, जय जय भगवान परमात्माले भीमसेनलाई जय मनाउनु भयो, 18 पटक मैले नसकेको तिमीलाई ढाल्यो भनेर आज्ञा गर्नुभयो। भीमसेनजीले जरासन्ध आज मार्नु भो, भीमसेनजीले जरासन्ध आज मार्नु भो, सबको मन हर्ष भयो।

0: महाराज जरासंधम मर्यो भीमसेन को जय भगवान कृष्ण ने 20,800 वाला राजकुमार उद्धार हजुरलाई राज्य सम्पा भनेका थिए मैले राजा हुन हुँदैन भनेर उनलाई नै राज्य सम्पा गरिबक्छु र उनका छोरा सहदेव भन्नेलाई राजपाल सम्पा गरेर अहिले प्रभुको सवारी हस्तिनापुरमा भयो। हस्तिनापुरमा सारा देश देशावान्तरका राजाहरू जम्मा भए। सबको निमित्त काम कारवाहीको तयारी भयो। ठूलो यज्ञ गर्दाखेरिमा सबैले काम विभाजन गर्नुपर्छ। एक नम्बरमा कसले गरे भन्ने विषयको लागिमा सबभन्दा पहिला भएको चाहिँ मेरो सरकार यस प्रभावबाट प्रस्ताव गर्नुभयो। अब सबभन्दा पहिला प्रस्ताव गर्ने वालामा ढुकुटीको साँचो आर्थिक समितिको संयोजक कसलाई दिने भन्दाखेरि दुर्योधन बक्सु भगवानले ए प्रभु त्यो त शत्रु हो पहिले दिन गुटमटाइदिन्छ के गर्ने बन्धन नकरौ भन्नुहुन्छ युधिष्ठिर महाराजलाई भगवान कृष्ण। हेर उसले धर्मका निमित्त एक झिके भोलि दुई दुई झिके चार चारको आठ आठको सोह्र सोह्रको बत्तीस बत्तीसको चौसठी भएर जान्छ त्यसै कारणले बरु सुने भनेदेखि बस्दैन नगरौ भनेपछि त्यस्तो पाए त किन नदिने भगवान सधैँ पाल्न पर्ने जस्तो गरेछ त है लौ त भनेर यस किसिमबाट जब भीमसा दुर्योधनलाई ढुकुटीको साँचो दान दिने को कर्ण अर्का सम्पत्ति अर्कालाई दिन के गाह्रो भीमसेनलाई भान्सामा राख्ने भान्से सफाइ नि चाहियो मिठो पकाउने नि त चाहियो कतै नुन नै हाल्ने कतै चर्को हाल्ने के काम त्यसै कारणले अब के गर्ने बडो समस्या भयो राम्रो मिठो पकाउने चाहियो अहिले हालको यहाँका त सबै चाख छन् जस्तो लाग्छ म त नत्र सधैँ किन नुन लगाइरहेको थिएन यही दिन बिलो नि त हुनुपर्छ अब कोही नमामेला ल्याप पारे हो कि राम्ररी भन्ने र हाँसेका मैजातिर तिमीर ल भयो यसै कारणले अब प्रान्तका लागि जब भीमसेनलाई भान्सामा द्रव्य साधनमा नकुललाई सम्मानमा जब यस किसिमबाट अर्जुनलाई मूल कर्तामा राजा युधिष्ठिरलाई आएका घोडा र जब औषध उपचारका लागिमा सुरक्षा गर्नका लागि सहदेवलाई सारा कार्यक्रम पूर्ण भयो। महाराज एउटा काम मैले पनि पाम बन्नु भयो भगवान।
1: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार तत्काल पोलिक्लिनिक प्रणाली टिकापुरमा।
2: पेट सम्बन्धी सम्पूर्ण समस्याको उपचार आधुनिक औषधि र आयुर्वेदिक औषधि द्वारा गरिने
1: समस्याहरू किडनी र मृगौलाको पत्थरी तथा अन्य समस्याहरू
2: महिनाको महिनावारी गडबडीको समस्या
1: पाठीघर सम्बन्धी सम्पूर्ण समस्या
2: पेट सम्बन्धी सम्पूर्ण समस्या
1: गर्भवती महिलाको गर्भको अवस्थाको जाँच तथा परामर्श सेवा
2: ईसीजी सेवा
1: डिजिटल एक्सरे सेवा
2: र प्रयोगशाला ल्याब सेवा।
1: फोन नम्बर 98484 27359 र 98482 43 59। सत्कार पोलिक्लिनिक प्राली गुम्बा रोड टिकापुर जालपादेवी मन्दिर नजिकै।

0: टीकापुर नगरपालिका अन्तर्गतका सम्पूर्ण वडाहरूमा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता नवीकरण गर्नुपर्ने भएकोले सामाजिक सुरक्षा भत्ताको परिचय पत्र, नागरिकता, राष्ट्रिय परिचय पत्र लगायतका सम्पूर्ण कागजात सहित लाभग्राही स्वयं तपसिल बमोजिमको नवीकरण शिविरमा उपस्थित भई भत्ता नवीकरण गर्न गराउन हुन अनुरोध छ।
1: शिविर सञ्चालन हुने स्थान
0: वडा नम्बर 8 को कार्यालय भदौ 7 देखि 9 गते सम्म
1: र वडा नम्बर 9 को कार्यालय भदौ 10 देखि 11 गते सम्म।
0: सबै वडाहरूमा शिविर सञ्चालन हुने समय बिहान 8 बजे देखि साँझ 5 बजे सम्म।
2: याद गर्नुहोस्, 60 वर्ष उमेर नपुगेका विधवा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूले अर्को विवाह नगरेको सिफारिस र अपाङ्गता भत्ता प्राप्त गर्ने लाभग्राहीको हकमा अपाङ्गता परिचय पत्र अनिवार्य साथमा लिई आउनु पर्नेछ।
0: थप जानकारीको लागि टीकापुर नगरपालिका र सम्बन्धित वडा कार्यालय सम्पर्क नम्बर 98485018888, 98485015 र 98486134434।
1: टीकापुर नगरपालिका नगर कार्यपालिकाको कार्यालय टीकापुर।
3: समुन्नत समाजका लागि समावेशी आवाज सामुदायिक रेडियो टीकापुर एफएम 101 मेगाहर्ज।

समादरणीय सज्जन वृंद, सामुदायिक रेडियो टीकापुरी एफएम 101 मेगाहर्ज बाट प्रातः कालीन पुनीत बेलामा प्रसारण भइरहेको यस अध्यात्म जागरण कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं म प्रस्तोता टीकाराम आर्यको हार्दिक वैदिक अभिवादन नमस्ते। सज्जन वृन्द, हरेक दिन यही समयमा प्रसारण हुने यस अध्यात्म जागरण कार्यक्रम अन्तर्गत प्रत्येक मंगलबार नेपाल आर्य समाज टीकापुरद्वारा वेद उपनिषद आदि वैदिक आर्ष ग्रन्थहरूमा वर्णित अध्यात्म विज्ञानको रहस्यमाथि चिन्तन हुँदै आएको छ, जसमा आज ऋग्वेद मण्डल 5 सूक्त 65 मन्त्र 4 लिएर उपस्थित भएको छु र यसका साथसाथै केही चिन्तन केही मनन जुन हामी निरन्तर सुन्दै आएका छौं र त्यसमा कसैको जिज्ञासालाई समाधान गर्ने प्रयास पनि गरिनेछ। त यसमा यो मन्त्रमा विशेष गरेर अध्यात्म आफू चरम सीमासम्म पुग्छ नै, अध्यात्मको मार्ग जब मानिसले अवलम्बन गर्दछ त मानिसले यदि अध्यात्मको मार्गलाई अवलम्बन गर्ने हो भने उसले भौतिक र अभौतिक दुवै तत्वलाई चाहिँ जान्न सक्दछ र दुवै तत्वलाई दुवै कुराहरूलाई जानेर उसले आफ्नो जुन जीवन हो जेको निमित्त यो मनुष्य देह प्राप्त भएको छ यो देहलाई प्राप्त गर्नुको उद्देश्यलाई परिपूर्ति गर्नुको निमित्त ऊ निरन्तर संघर्षरत हुन्छ, पुरूषार्थ गर्छ। तर आज यस मन्त्रमा विशेष गरेर हामी जहाँ जन्मेका छौं, जहाँको अन्न जलले हामी पालिएका छौं, त्यो राज्य त्यो राष्ट्र त्यसका निमित्त हाम्रो भावना कस्तो हुनुपर्छ भन्ने कुराको उपदेश यो मन्त्रमा गरिएको छ। त्यसैले वेदले केवल जस्तो हामी बुझ्दछौ त्यस्तै ज्ञान मात्रै दिँदैन, धेरै जसोको बुझाइमा के हुन्छ वेदले केवल कर्मकाण्ड सिकाउँछ, उसले कर्मकाण्ड नै गर्ने हो र कर्मकाण्ड गरेर केही व्यक्तिले कमाएर खाने मात्र उद्देश्य यसको हुन्छ भन्ने धेरै मानिसहरूको एउटा कुत्सित बुझाइ चाहिँ अझ पनि छ। तर वेदभित्र भएको जो ज्ञान छ त्यो ज्ञान केवल जस्तो मानिसले बुझेको छ त्यसको लागि हुँदै होइन, वेदमा वेद र त्यो गर्ने प्रक्रियाको कुनै सम्बन्ध नै छैन। वेदले कर्मकाण्ड सिकाउँछ तर कर्मकाण्ड बिना यो संसारमा एउटा कमिला पनि अलग हुन सक्दैन, हरेक व्यक्ति कर्ममा संलग्न छ। आफ्नो जीवनका लागि मनुष्यले उत्तम कर्म जुन गर्दछ त्यही त कर्मकाण्ड हो, प्रक्रिया फरक होला। कतिपय कुराहरू समाजका लागि हुन्छन्, कतिपय परिवारका लागि हुन्छन्, कतिपय आफ्ना लागि हुन्छन् र कतिपय कर्महरू यस्ता हुन्छन् जो चाहिँ सम्पूर्ण वातावरणलाई कसरी परिशुद्ध गर्न सकिन्छ भन्ने किसिमले गरिएका कुराहरू हुन्छन् ती सबै कर्मकाण्ड नै हुन्। त्यसैले कर्मकाण्डको वास्तविकतालाई नबुझिकन र वेदका मन्त्रहरूले दिएको उपदेशलाई जान्ने प्रयत्न नगरिकन यदि कसैले त्यसमा टीका टिप्पणी गर्छ भने त्यो अत्यन्त अज्ञानी हो, ऊ अल्पज्ञ हो, ऊ त्यसले बुझ्न चाहँदैन। पहिला त बुझ्न आवश्यक छ। त त्यसका साथसाथै स्वराज्यको चिन्तन पनि वेदमा गरिएको छ, धेरै कुराहरू छन्। कतिपय मन्त्रहरूमा आफ्नो देशको लागि गर्नपर्ने कर्तव्य कर्महरूको विवेचना गरिएको छ र यहाँ स्वराज्य चिन्तन आफ्नो स्वराज्यका लागि प्रयत्न गर्नुपर्दछ भन्ने उपदेश यो मन्त्रमा गरिएको छ। त मन्त्रमा बताइएको छ आ यद्वामि यचक्षसा मित्र वयम् च सूरयः व्यचिष्टे बहुपाये यत्ते महिस्वराज्ये। त हे इयक्षसा, प्राप्तव्य ज्ञान भएका मित्रा प्रीतियुक्त स्त्री पुरुषहरू, वाम तपाईँ दुवैका सूरयः विद्वान च र वयम हामी मिलेर व्यचिष्टे अति विशाल बहुपार्ये अनेक मनुष्यहरूबाट रक्षणीय स्वराज्य स्वराज्यमा आयत्ते मही सबैतिरबाट प्रयत्न गर्नुपर्दछ। त संसारमा क्षुद्र भन्दा क्षुद्र कुनै यस्तो प्राणी भेटिने छैन जुन आफ्ना गतिविधिमा प्रतिबन्धलाई
मन पराउन् कसैले आफ्नो गतिविधि आफूले गर्ने कार्यहरूमा कसैले प्रतिबन्ध लगाओस् त्यो कसैले पनि स्वीकार गर्न चाहे त्यो जति सुकै विद्वान होस् चाहे त्यो जति सुकै क्षुद्र बुद्धि भएको व्यक्ति किन नहोस् कसैले पनि चाहँदैन सबै चाहन्छन् कि उनको गति निर्बाध होस् अथवा उनका गतिहरू निर्बाध रूपले बढ़िरहन् वेदमा मार्गका सम्बन्धमा प्रार्थना गरिएको छ कि त्यो अनेक्षर काँडाबाट रहित होस् हामी जुन बाटोमा हिँड्छौ त्यो बाटो काँडा रहित होस् त्यसमा काँडाहरू नहोन् जसले गर्दा आफ्नो हाम्रो पैतालामा घोचोस् ती नहुन् त एउटा त भौतिक रूपमा हामीले त्यो मार्गको अनुसरण गर्ने हो भने हामी जुन मार्ग हिँड्छौँ त्यसको कुरा हुन्छ जुन बाटोमा हिँड्छौँ त्यसको कुरा हुन्छ तर यहाँ जुन कुराको चाहिँ वर्णन छ यो त्यो बाटोसँग सम्बन्धित मात्रै छैन त यो मार्गको कुरा हो कि हाम्रो जीवनमा जुन हामी आफ्ना उद्देश्य प्राप्तिका लागि जुन निर्बाध रूपले हामी कर्म गर्दछौं त्यो बीचमा कुनै पनि त्यस्तो काँडा आएर नउभियोस् अथवा त्यस्ता व्यक्तिहरू नआउन् जसले मेरा कार्यमा बाधा पुर्याओस् यो प्रार्थना गरिएको त यस्तै उपदेश ईश्वरले हाम्रा लागि गर्नुभएको छ त त्यो मार्गमा हिँड त्यो मार्गबाट हिँड यदि त्यो मार्गमा कसैले त्यस्ता प्रकारका काँडा ओछ्याउने प्रयास गर्छ भने त्यसलाई निरुत्साहित गर त यो देश जुन देशमा हामी जन्म्यौं जुन देशमा हामी हुर्क्यौं जुन देशको अन्न जलले हामी पालित पोषित भयौं त्यो देशका लागि हाम्रो कर्तव्य के हो हामीले के गर्नुपर्छ यी यावत कुराहरूको संकेत त्यसले गरेको छ त्यसैले काँडा मार्गका बाधा हुन् बाधाबाट रहित मार्ग प्रशस्त मानिन्छ र प्रशस्त पनि छ यस्तो स्थितिमा स्वराज्यको कामना अस्वाभाविक होइन अतएव अपराध पनि होइन जसले अरूको गतिविधिमा प्रतिबन्ध लगाउँदछ यदि जब कुनै बेला उसका गतिविधिमाथि प्रतिबन्ध लाग्दछ त्यति बेला उसलाई ज्ञात हुन्छ जानकारी हुन्छ कि स्वाधीनता स्वतन्त्रताको वास्तविक के हो त यही कुराको उपदेश गरिएको छ ऋग्वेद को एउटा सूक्त छ ऋग्वेद मण्डल एकको सूक्त 80 यसमा सम्पूर्ण स्वराज्यका बारेमा लेखिएको छ सम्पूर्ण राष्ट्र के हो राज्य के हो हामी जन्मेको ठाउँ के हो त्यसका लागि हामीले के गर्नुपर्छ भन्ने कुराको उपदेश गरिएको छ त्यसैले वेदले दिने ज्ञान भनेको तृणदेखि ब्रह्मसम्मको जानकारी हो हामीले पढेनौ बुझेनौ जान्ने प्रयास हामीले गरेनौ हामीसँग पर्याप्त साधन स्रोतहरू भएनन् हामीले त्यो गर्न सकेनौ त्यो हाम्रो कमजोरी हो वेदको कमजोरी होइन वेदले त सम्पूर्ण सृष्टि विद्या सम्पूर्ण सृष्टिमा भएको विद्याको उद्घोष गरेको छ सबै प्रकारको विद्याको उद्घोष गरेको छ चाहे त्यो सामान्य गृहमा गर्न पर्ने घरमा गर्न पर्ने जो सामान्य कार्य हुन् चाहे त्यो विशाल राष्ट्रको विश्वको कल्याणका कार्य हुन् चाहे त्यो भौतिक कुराहरू होस् चाहे त्यो आध्यात्मिक कुरा होस् चाहे संसारका विभिन्न आविष्कारहरू हो किन नहो सबैको संकेत सबैको बीज वेदबाटै हामीलाई प्राप्त हुन्छ तर हामी त्यसलाई बुझ्दैनौ त्यसलाई जान्ने प्रयास गर्दैनौ त्यसको अनुसरण गर्दैनौ त्यसको अनुसरण नगर्दा हामी कहीँ न कहीँ दोष दिन्छौ केही व्यक्तिहरू छन् जसले गुरूकुलको हित चाहँदैनन् गुरूकुलीय शिक्षाका विपरीत जसले प्रचार गर्दछन् केही त्यस्ता अल्पबुद्धिका व्यक्तिहरू भन्छन् यदि गुरूकुल यदि वेदमा विज्ञान छ भने गुरूकुलमा पढ्नेहरूले कति आविष्कार गरे यस्ता प्रकारका कुतर्कहरू गर्छन् आविष्कार गर्न सकिन्छ नसकिने कुरो होइन कैयौं आविष्कार भएका पनि छन् कैयौं विज्ञानले भरिएका पनि छन् यद्यपि आज हामी कसरी बुझ्छौं त्यो अलग कुरा हो नयाँ हाम्रा ऐतिहासिक ग्रन्थहरूमा जुन विभिन्न देवी देवताका जुन वाहनको चर्चा गरिएको छ त्यसको वास्तविक अर्थ के हुन्छ त्यसलाई
त्यसलाई हामी न सोच्दछौ बुझ्दछौ न सोच्ने प्रयास गर्दछौ। भन्नेले भनिदिन्छ, सुन्नेले त्यसलाई अर्कै तरिकाले सुनिदिन्छ, हामी जान्ने प्रयास गर्दैनौ। यदि त्यसको वास्तविकतालाई हामीले बुझ्ने हो भने बल्ल हामीले थाहा हुन्छ कि वेदमा के छ, वेदले के गरेको छ, सबै कुराको जानकारी त्यसपछि हुन्छ। त त्यसैले यस स्वराज्य सूक्तका प्रत्येक मन्त्रको सुक्ति हो, प्रत्येक मन्त्रको अन्तिममा भनिएको छ अर्चन्ननु स्वराज्यम, स्वराज्यका अनुकूल कार्य गर्दै स्वराज्यका सम्बन्धमा एक दुई निर्देश यस मन्त्रमा गरिएका छन्, जुन मनन गर्न योग्य छन्। स्वराज्यमा तथा स्वराज्य प्राप्तिका लागि विद्वानहरूको अत्यन्त आवश्यकता छ भनिएको छ। यदि स्वराज्य प्राप्त गर्नु छ भने मूर्खहरूबाट स्वराज्य प्राप्त हुँदैन, त्यसका लागि विद्वानहरू चाहिन्छ। राज्यलाई बुझेको, देशलाई बुझेको, देशको परम्परालाई बुझेको, देशको गरिमालाई बुझेको, सबै कुरा बुझेको चाहिन्छ, अनि मात्र त्यो स्वराज्यको सुरक्षा हुन सक्दछ। विद्वानहरूका बिना स्वराज्यको रक्षा गर्नु दुष्कर भइहाल्दछ। यदि दुष्टै दुष्टहरूको हातमा यदि राज्य पर्ने हो, राज्यको शासन सत्ता पर्ने हो भने उसले नष्ट गरिदिन्छ, उसलाई सुरक्षित राख्दैन। त्यस्तै स्वराज्य बहुपाय अनेक व्यक्ति मिलेर नै यसको रक्षा गर्न सक्दछन्, एक व्यक्तिले गर्न सक्दैन, अनेक व्यक्तिहरूको आवश्यकता हुन्छ। स्वराज्य त्यति बेला मात्र स्वराज्य हुन सक्दछ जब सबैलाई यो प्रतीत होस् कि यो आफ्नो अर्थात मेरो राज्य हो, मेरो देश हो। कुनै एकको एक छत्र राज्य उसका लागि भलै स्वराज्य होस्, किन्तु त्यस राज्यमा रहने सबैको त्यो स्वराज्य हुन सक्दैन। अर्थात यदि कुनै एउटा निरंकुश व्यक्ति शासन गर्दछ, यो सम्पूर्ण मेरो हो, यहाँभन्दा पछि रहेका जति पनि यो देशका नागरिक हुन् यी सबै दास हुन् भन्ने किसिमको प्रवृत्तिले जसले शासन गर्दछ त्यो सबैका लागि स्वराज्य हुँदैन। जब सबैको मनमा एकै किसिमको भावनाले आफ्नो राज्यका प्रति, आफ्नो राष्ट्रका प्रति प्रेम हुन्छ, अनि मात्र त्यो स्वराज्य हुन्छ। त्यसैले स्वराज्यमा सबैले स्वराज्यको अनुभव गरून्। स्वराज्य व्यचिष्ठ विशाल हुनुपर्दछ, क्षुद्र स्वराज्य अपहित र नष्ट हुने सम्भावनाको डर भइरहन्छ। विशाल स्वराज्यमा उसका रक्षक धेरै हुनेछन्, अतः यसका बिना विनाश हुने कुराको सम्भावना पनि कम हुन्छ यदि यस्तो भयो भने। त्यसैले यो जुन स्वराज्यको चिन्तन, स्वराज्यको उपदेश र स्वराज्यको संकेत जो यो मन्त्रले गरेको छ अत्यन्त महत्वपूर्ण छ। हामी त्यो अवस्थामा कहिले पुग्न सक्छौ? स्वराज्यका लागि जब सबैलाई ममता हुने हो भने सबैका लागि यत्तेमही पुरूषार्थ गर्नेछन्, अथवा सबैले पुरूषार्थ गर्नेछन् र सबै प्रकारको पुरूषार्थ गर्नेछन्। सबैले सबै प्रकारको पुरूषार्थ गर्नेछन्, चाहे त्यो राज्यको रक्षा होस्, चाहे विद्या प्राप्ति होस्, चाहे विद्याको प्रचार होस्, सबै गर्नेछन्। कुनै विदेशी आफ्नो मतलाई स्थापित गरेर यदि म स्वराज्य यो राज्यको रक्षा गर्छु भन्छ भने त्यो असम्भव छ। विदेशीबाट स्वराज्यको कल्पना गर्न सकिँदैन। उसले केही सुख त देला, तर उसले सुख दिनुको पछाडि कुनै न कुनै षड्यन्त्र हुन्छ। विश्वको इतिहास यदि हामीले पढ्ने हो र हेर्ने हो भने, त्यसलाई बुझ्ने हो भने यही त देखिन्छ। जसले आफूलाई शक्तिशाली ठान्दछ, जो हरेक कुरामा आफूलाई शक्ति सम्पन्न ठान्दछ, उसले अरूको स्वराज्यलाई नष्ट गरेको छ। त्यसमाथि शासन गरेको छ, विकास पनि गरेको छ, तर त्यो स्वराज्य भने किनकि उसले दमन गरेको छ, उसमा निरङ्कुशता छ। त त्यसैले स्वराज्यको महत्व का विषयमा, स्वराज्य के हो भन्ने विषयमा आर्य समाजका संस्थापक महर्षि दयानन्दले सत्यार्थ प्रकाशमा लेख्नु भएको छ, सत्यार्थ प्रकाशको अष्टम समुल्लासमा।